नमस्कार आदरणीय श्रोता साथीलाई, आजको शुभ बिहानीमा यो प्रसारण हो आकाशवाणी खरसाङको। समय बेला बिहानको 6:25 अनि 28 सेकेन्ड भइरहेछ। श्रोता, आज हो मंगलबार, विक्रम सम्बत 2083 भदौ 23 गते अनि शक सम्बत 1948 भाद्र 17 गते, साथै सन् 2026 8 सितम्बर महिना। आजको बिहानी अधिवेशनका विविध रोचक प्रस्तुतिहरू लिएर हजुर समक्ष उपस्थित भइसकेकी छु मधकोशीका प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। श्रोताले हाम्रो कार्यक्रमहरू FM 103.5 MHz आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जीलिङ FM 102.2 MHz अनि न्यूज नेयर एप साथै प्रसार भारती OTT वेब प्लेटफर्ममा सुन्न सक्नुहुनेछ।

कर्म गर्दै जाउँ अनि फलको आशा नगरौं। आदरणीय श्रोताहरू नमस्ते। आकाशवाणी खरसाङको बिहानीको प्रभातसँगै प्रस्तुत हुने आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

आजको कार्यक्रम अर्चनामा आकाशवाणी खरसाङको स्टुडियोमा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ।

थापा ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ कर्तव्य पालन नै जीवनको सम्मान। त श्रोता सुनौ यस चिन्तन।

नमस्कार श्रोतागण, आकाशवाणी खरसाङको कार्यक्रम अर्चनामा आज मेरो विषय रहेको छ कर्तव्य पालन नै जीवनको सम्मान। मानव जीवन प्रकृतिको सबैभन्दा उत्कृष्ट र दुर्लभ उपहार हो। खानु, सुत्नु र आफ्नो मात्र स्वार्थ पूरा गर्नु पशुहरूको पनि दिनचर्या हो। तर मानिसलाई पशुभन्दा फरक र उच्च बनाउने एउटै मात्र तत्व हो कर्तव्यबोध। यस धरतीमा जन्म लिएपछि प्रत्येक व्यक्तिको आफूप्रति, आफ्नो परिवारप्रति, समाजप्रति र समग्र राष्ट्रप्रति केही न केही दायित्व हुन्छ। त्यही दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्नु नै कर्तव्य हो। मानिसको वास्तविक सम्मान उसको धन सम्पत्ति रूप वा पदले गर्दा होइन, बरु उसले आफ्नो कर्तव्य पालन गर्छ भन्ने कुरोले निर्धारण गर्छ। त्यसैले भनिन्छ, कर्तव्य पालन नै जीवनको सर्वोत्कृष्ट सम्मान हो। कर्तव्य र सम्मानको अर्थ। कर्तव्य शब्द क्री धातुबाट बनिएको हो, जसको अर्थ हुन्छ गर्न योग्य काम। समाजमा रहेर जीवन यापन गर्दा नैतिक, कानुनी र सामाजिक रूपमा आफूले गर्नुपर्ने उचित कार्यहरू नै कर्तव्य हुन्। यो यस्तो त्राण हो जुन हामीले आफू बाँचेको समाज र प्राकृतिका लागि चुकाउनु पर्छ। सम्मान। सम्मान भन्नाले अरूबाट प्राप्त हुने आदर, इज्जत र प्रतिष्ठालाई बुझिन्छ। तर साँचो सम्मान बाहिरी आवरणमा मात्र सीमित हुँदैन, यो भित्री आत्मा सन्तुष्टि पनि हो। जब मानिसले आफ्नो जिम्मेवारी राम्ररी पूरा गर्छ, तब मात्र उसको अन्तरात्माले उसलाई सम्मान गर्छ र समाजले पनि त्यसको कदर गर्छ। बिना कर्तव्यको सम्मान खोक्रो हुन्छ जुन क्षणिक हुन्छ। कर्तव्यका विभिन्न रूपहरू। मानिसले आफ्नो जीवनकालमा विभिन्न भूमिकाहरू निर्वाह गर्नुपर्ने हुन्छ। ती हरेक भूमिकासँगै जोडिएका कर्तव्यहरूलाई मुख्यतः निम्न बुदाहरूमा विभाजन गर्न सकिन्छ। व्यक्तिगत कर्तव्य। सबैभन्दा पहिलो कर्तव्य आफै प्रति हुन्छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नु, असल शिक्षा आर्जन गर्नु, आफ्नो चरित्र निर्माण गर्नु र आफूलाई एक सक्षम नागरिक बनाउनु व्यक्तिगत कर्तव्य हो। आफू सक्षम नभई अरूको भलाइ गर्न सकिँदैन। सामाजिक कर्तव्य। मानिस एक सामाजिक प्राणी हो। समाजको सहयोग बिना मानिसको अस्तित्व सम्भव छैन। त्यसैले समाजमा आइपर्ने सुख दुःख साथ दिनु, छरछिमेकीलाई सहयोग गर्नु, समाजमा रहेका कुरीति र अन्धविश्वासको अन्त गर्न पहल गर्नु प्रत्येक व्यक्तिको सामाजिक कर्तव्य हो। राष्ट्रिय कर्तव्य। देशको माटोले हामीलाई पहिचान दिएको हुन्छ। देशको कानुन पालना गर्नु, समयमै कर तिर्नु, सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु, देशको अखण्डताको रक्षा गर्नु र राष्ट्रिय निर्माणमा आफ्नो सीप र ज्ञानको योगदान दिनु सर्वोच्च राष्ट्रिय कर्तव्य हो।

मानवीय र प्राकृतिक कर्तव्य सम्पूर्ण मानव जातिको कल्याण सोच्नु र असहायलाई मद्दत गर्नु मानवीय कर्तव्य हो यसका साथै हामी जीवन दिने प्रकृतिको संरक्षण गर्नु रुख बिरुवाको जोगाउनु र वातावरण प्रदूषण हुन नदिनु पनि हाम्रो परम कर्तव्य हो कर्तव्य र अधिकारको अन्योन्याश्रित सम्बन्ध आजको युगमा मानिसहरू आफ्नो अधिकार प्राप्तिका लागि जति सचेत र आक्रामक देखिन्छन् कर्तव्य पालनमा त्यति नै उदासीन पाइन्छ तर हामीले बुझ्नु पर्ने कुरा के हो भने कर्तव्य र अधिकार एउटै सिक्काका दुई पाटा हुन् अधिकार बिना कर्तव्य शोषण हो भने कर्तव्य बिना अधिकार उच्च श्रृङ्खलता हो जब एक व्यक्तिले आफ्नो कर्तव्य इमानदारी पूर्वक पूरा गर्छ तब अर्को व्यक्तिको अधिकार स्वतः सुरक्षित हुन्छ उदाहरणका लागि यदि एउटा शिक्षकले विद्यार्थीलाई पढाउने आफ्नो कर्तव्य इमानदार पूर्वक पूरा गर्छ भने विद्यार्थीको शिक्षा पाउने अधिकार आफै सुरक्षित हुन्छ यदि सबैले आफ्नो कर्तव्य मात्र खोज्ने र जिम्मेवारीबाट पछिने हो भने समाजमा अराजकता फैलिने बेर लाग्दैन त्यसैले अधिकारको माग गर्नु अघि आफूले कर्तव्य कति पूरा गरेको भनेर आत्ममूल्याङ्कन गर्नु जरुरी छ कर्तव्य पालनले कसरी सम्मान दिलाउँछ कर्तव्य पालन र सम्मान बीच गहिरो र प्रत्यक्ष सम्बन्ध छ यो सम्बन्ध निम्न तरिकाले स्थापित हुन्छ आत्मसन्तुष्टि र भित्री शान्ति जब व्यक्तिले आफ्नो काम निष्ठापूर्वक गर्छ उसलाई भित्री रूपमा ठूलो शान्ति प्राप्त हुन्छ यो आत्मसन्तुष्टि नै जीवनको सबैभन्दा ठूलो सम्मान हो चोर बाटोबाट कमाएको धन वा पदले समाजको अगाडि कृत्रिम सम्मान दिलाए पनि निन्द्रा र शान्ति भने खोज्छ विश्वसनीयता र सामाजिक प्रतिष्ठा इमानदार र कर्तव्यनिष्ठा व्यक्तिलाई समाजले सधैँ विश्वास गर्छ जो आफ्नो वचन र जिम्मेवारीमा पक्का हुन्छ उसलाई मानिसहरूले हृदयदेखि नै आदर गर्छ इतिहासमा अमरत्व इतिहासले तिनै मानिसहरूलाई मात्र सम्झन्छ जसले आफ्नो स्वार्थ त्यागेर कर्तव्यको वेदीमा आफूलाई समर्पित गरे पद र पैसा हुनेहरू त कति आए कति गए तर कर्तव्य पारायण व्यक्तिहरू सधैँ अमर रहन्छन् मानव जीवन प्रकृतिले दिएको अमूल्य उपहार हो मानिस जन्मिएपछि उसले केवल आफ्नो जीवन मात्र बाँच्दैनन् परिवार समाज राष्ट्रिय र समग्र मानव समुदायसँगै जोडिएर जीवन बिताउँछ मानिसका अधिकार हुन्छन् भने ती अधिकारसँगै उसका केही जिम्मेवारी र कर्तव्य पनि हुन्छ आफ्नो जिम्मेवारीलाई बुझेर इमानदारी पूर्वक र निष्ठाका साथ पूरा गर्नु नै कर्तव्य पालन हो जीवनमा धन सम्पत्ति पद प्रतिष्ठा र सुख सुविधाको महत्व भए पनि मानिसको वास्तविक मूल्य उसको चरित्र व्यवहार र कर्तव्य निष्ठाबाट निर्धारण हुन्छ त्यसैले कर्तव्य पालन नै जीवनको सम्मान भन्ने विचारले मानव जीवनको वास्तविक उद्देश्य र मूल्यलाई स्पष्ट रूपमा प्रस्तुत गर्दछ कर्तव्य भन्नाले कुनै व्यक्ति संस्था परिवार समाज वा राष्ट्रप्रति आफूले पूरा गर्नुपर्ने जिम्मेवारीलाई बुझिन्छ कर्तव्य बाहिरी दबावका कारण मात्र गरिने काम होइन यो आफ्नो जिम्मेवारी प्रतिको आन्तरिक चेतना पनि हो उदाहरणका लागि कर्मचारीको कर्तव्य केवल कार्यालयमा उपस्थित हुनु मात्र होइन आफूलाई दिएको काम समयमै सही ढङ्गले र इमानदारी पूर्वक पूरा गर्नु हो उसको वास्तविक जिम्मेवारी हो किसानले खेतमा मेहनत गरेर अन्न उत्पादन गर्नु शिक्षकले ज्ञान र संस्कार दिनु चिकित्सकले बिरामीको सेवा

गर्नु, सुरक्षाकर्मीले नागरिकको सुरक्षा गर्नु र नागरिकले देशको कानूनको सम्मान गर्नु सबै कर्तव्यका उदाहरण हुन्।

अहिले हजुरहरूले सुनिरहनु भएको छ शुभम थापा ज्यूद्वारा एक आध्यात्मिक चिन्तन जसको विषय रहेको छ कर्तव्य पालन नै जीवनको सम्मान। त श्रोता यस चिन्तनलाई फेरि अगाडि बढाऊ।

मानिसको जीवन विभिन्न भूमिकाहरूले बनेको हुन्छ। एउटा व्यक्ति एकै समयमा कसैको सन्तान, अभिभावक, विद्यार्थी, कर्मचारी, छिमेकी वा नागरिक हुन सक्छ। प्रत्येक भूमिकासँग फरक जिम्मेवारी जोडिएको हुन्छ। एउटा असल मानिसले यी सबै भूमिकाहरूको कर्तव्यलाई सन्तुलित रूपमा पूरा गर्ने प्रयास गर्छ। कर्तव्य बिना अधिकार अधुरो हुन्छ। हामी शिक्षा, स्वास्थ्य, स्वतन्त्रता, सुरक्षा र सम्मानको अधिकार चाहन्छौँ, तर अरूलाई पनि त्यही अधिकार प्राप्त छ भन्ने कुरो बुझ्नुपर्छ। यदि हामी आफ्नो अधिकार मात्र खोज्छौँ र अरूको अधिकारको सम्मान गर्दैनौँ भने समाजमा असन्तुलन उत्पन्न हुन्छ। त्यसैले अधिकारको रक्षा गर्न कर्तव्य पालन आवश्यक हुन्छ। परिवार प्रतिको कर्तव्य। परिवार मानिसको पहिलो सामाजिक संस्था हो। बच्चाले बोल्नु, हिँड्न, व्यवहार गर्न र अरूलाई सम्मान गर्न परिवारबाटै सिक्छ। त्यसैले परिवार प्रतिको कर्तव्य जीवनको आधारभूत कर्तव्य हो। कर्तव्य पालनका बाधाहरू। कर्तव्य पालनको बाटोमा धेरै बाधाहरू आउन सक्छ। आलस, स्वार्थ, लोभ, डर, अज्ञानता, अनुशासनको कमी र जिम्मेवारीबाट भाग्ने प्रवृत्ति प्रमुख बाधाहरू हुन्। कतिपय मानिस आफूलाई फाइदा हुने काम मात्र गर्न चाहन्छन्। उनीहरूलाई व्यक्तिगत लाभ नभए जिम्मेवारी पूरा गर्न रुचि राख्दैनन्। यस्तो सोचले समाजमा विश्वास घटाउँछ। कर्तव्यनिष्ठ बन्नका लागि आत्मा अनुशासन आवश्यक हुन्छ। आफूले गरेको कामको परिणाम बारे सोच्ने, समयको मूल्य बुझ्ने र आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिने बानी विकास गर्नुपर्छ। कठिन समयमा कर्तव्य। कर्तव्य पालनको वास्तविक परीक्षा कठिन समयमा हुन्छ। परिस्थिति राम्रो हुँदा जिम्मेवारी पूरा गर्न सजिलो हुन्छ, तर समस्या, संकट, डर वा व्यक्तिगत कठिनाईको अवस्थामा पनि आफ्नो जिम्मेवारी पूरा गर्नु सच्चा कर्तव्य निष्ठा हो। प्राकृतिक विपत्ति, महामारी, दुर्घटना वा अन्य संकटहरूको समयमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, उद्धारकर्मी, संचारकर्मी र विभिन्न सेवामा काम गर्ने मानिसहरूले आफ्नो जिम्मेवारीलाई प्राथमिकता दिन्छन्। उनीहरूको त्यागले समाजलाई कठिन समयमा पार गर्न सहयोग गर्छ। यसबाट हामीले एउटा महत्वपूर्ण शिक्षा पाउँछौ। कर्तव्य सुविधा हेरेर होइन, जिम्मेवारी बुझेर पूरा गर्नुपर्छ। कर्तव्य र आत्मसम्मान। कर्तव्य पालनले मानिसको आत्मसम्मान बढाउँछ। जब मानिसले आफ्नो जिम्मेवारी पूरा गर्छ, उसलाई आफूले सही काम गरेको अनुभूति हुन्छ। यस्तो आत्मसन्तुष्टि हुने कुनै भौतिक सम्पत्ति भन्दा ठूलो हुन सक्छ। समाजमा अरूको सम्मान प्राप्त गर्नु अघि मानिसले आफूलाई सम्मान गर्न सक्नुपर्छ। आफ्नो कामप्रति लज्जित हुनु होइन, इमानदार भई कामप्रति गर्व गर्नुपर्छ। काम सानो वा ठूलो हुँदैन, काम गर्ने तरिका र त्यसप्रतिको निष्ठाले त्यसको मूल्य निर्धारण गर्छ। अन्तत निष्कर्षमा भन्नुपर्दा, मानव जीवन एउटा यात्रा हो र यस यात्रालाई सार्थक बनाउने एकमात्र मार्ग कर्तव्य पालन हो। फूलको कर्तव्य सुगन्ध छर्नु हो, सूर्यको कर्तव्य उज्यालो दिनु हो भने नदीको कर्तव्य निरन्तर बग्नु र तिर्खा मेटाउनु हो। यदि यी प्राकृतिक तत्त्वहरूले आफ्नो कर्तव्य बिर्सिए भने प्रकृतिको सन्तुलन बिग्रन्छ। त्यसै गरी चेतना र विवेक भएको मानिसले आफ्नो कर्तव्य बिर्स्यो भने मानव सभ्यता नै सङ्कटमा पर्छ। हामीले यो कुरा मनन गर्नुपर्छ कि कसैले हामीलाई सम्मान गरोस् वा नगरोस्, हामीले आफ्नो काम इमानदारीका साथ गरिरहनुपर्छ। जो व्यक्ति आफ्नो कर्तव्यको पदमा अडिट रहन्छन्, सम्मान आफै उसको पाइला पछ्याउँदै आउँछ। त्यसैले हामी जहाँ छौँ, जुन अवस्थामा छौँ र जुन पेसा वा भूमिकामा छौँ, त्यहाँ रहेर आफ्नो जिम्मेवारीलाई इमानदारी, लगनशीलता र समर्पणका साथ पूरा गरौँ, किनकि साँचो अर्थमा कर्तव्य पालन नै जीवनको सर्वोच्च सम्मान हो। धन्यवाद।

आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो कर्तव्य पालन नै जीवनको सम्मान विषयमाथि एक आध्यात्मिक चिन्तन, जसलाई प्रस्तुत गर्नुभयो शुभम थापा ज्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय तथा सुखमय रहोस् भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

पुनः स्वागत जनाउँदछौँ श्रोता साथीहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा र समय बेला बिहानको 7:05 अनि 22 सेकेन्ड भइरहेछ। कार्यक्रम शुभ प्रभात अबको प्रस्तुति जसमा खेतीपाती बारे सल्लाह अनि आधुनिक गीत समावेश रहनेछ। त प्रथममा हाम्रा कृषक श्रोता साथीहरूको निम्ति खेतीबारी पातीबारे सल्लाहमा आज अलैँचीको खेती सम्बन्धी छोटो जानकारी दिइरहेका छौँ। अलैँची मसलाहरूको रानी आफ्नो स्वाद र सुगन्धको निम्ति विश्वमा विख्यात छ। विभिन्न प्रकारका खाद्य वस्तु, मिठाई आदिमा सुगन्धको निम्ति र औषधिको काममा प्रयोग गरिन्छ। अलैँची दुई थरीका हुन्छन्, बडा अलैँची र छोटा अलैँची। छोटा अलैँचीको खेती दक्षिण भारतका राज्यहरू जस्तै केरला, कर्नाटक र तमिलनाडुको पश्चिमी घाटमा गरिन्छ अनि बडा अलैँचीको खेती निम्न हिमाली क्षेत्र, सिक्किम, दार्जिलिङ र केही मात्रामा उत्तर पूर्वी राज्यहरूमा गरिन्छ। यसरी नै बाहिरका देशहरू जस्तै नेपाल, भुटानमा पनि धेरै मात्रामा अलैँचीको खेती गरिन्छ। बडा अलैँची यस अञ्चलको मुख्य नगदी फसल हो। भारतवर्षमा सबैभन्दा ज्यादा उत्पादन सिक्किममा हुन्छ। त्यसपछि आउँछ दार्जिलिङ जिल्ला। दार्जिलिङ, पूर्वी नेपाल, भुटान र उत्तर पूर्वीय राज्यहरूमा अलैँची सिक्किमबाट नै फैलिएको भन्ने विश्वास छ। अलैँचीलाई चिसेनी ठाउँ चाहिन्छ। मलिलो लिसाइलो सधैँ चिसो रहने ठाउँ जहाँ प्रशस्त मात्रामा जङ्गली पत्करहरू कुहेर मिसेका हुन्छ त्यस ठाउँमा अलैँची खुबै राम्रो सप्रन्छ। पानी जम्ने ठाउँ र सिममा अलैँची सप्रन्दैन। त्यसर्थ अलैँचीको निम्ति पानी बग्ने ठाउँ अर्थात् जमिन चाहिन्छ। जङ्गली रुखका छारीमा यो बढ्छ। छारीको लागि उत्तिस, काउलो, पिपली, कपासी, खरानी, झिङ्नी, धुर्पी, स्नेभारो, खनिउका रुखहरू असल हुन्छन्। 600 मिटरदेखि लिएर 2000 मिटरसम्म जा वार्षिक वृष्टिपात 1500 मिलिमिटर र 3500 मिलिमिटरसम्म हुन्छ त्यस ठाउँमा अलैँचीको खेती असल हुन्छ र बेसी तुसारो र असिना अलैँचीले सहँदैन। तुसारो र असिनाले अलैँचीलाई क्षति पुर्याउँछ।

श्रोता यो आकाशवाणीको नेपाली प्रसारण सेवा यहाँहरू सबैलाई पुनः स्वागत र अघिल्लो क्रममा सुनाइरहेछौँ भजन र पहिला आवाज रहेको छ लता मङ्गेशकर अनि साथीहरूको सङ्गीत वसन्त देसाईको छ अनि शब्द भारत व्यासको

सार्वजनिक क्षेत्रका बैंक कर्मचारीहरूको प्रतिनिधिमण्डलसित भेटवार्ता गर्नुभयो। प्रतिनिधिमण्डलले सेनानिवृत्त कर्मचारीहरूको लागि चिकित्सा सुविधा, अनुग्रह भुक्तानी र कार्य सम्पादनमा आधारित प्रोत्साहन योजना लगायत धेरै मुद्दाहरू उठायो। वित्त मन्त्रालयले 2025-26 आर्थिक वर्षको लागि कार्य सम्पादनमा आधारित प्रोत्साहन योजना हाललाई स्थगित रहेको बताएको छ। द्विपक्षीय सम्झौताको लागि वार्ताको क्रममा यो विषयमा छलफल गरिनेछ। मन्त्रालयले बैंक कर्मचारी, ग्राहक र बैंकिङ क्षेत्रको हितमा संवाद र आपसी सहमति मार्फत समस्या समाधान गर्ने सरकारको प्रतिबद्धतालाई पुष्टि गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। अब रहल समाचार। भारतले आगामी पुस्ताको 6G नेटवर्कहरूको विकासको सम्बन्धमा संयुक्त राज्य अमेरिका र 24 अन्य देशहरूसित मिलेर अन्तर्राष्ट्रिय पहलमा आफ्नो सहभागिताको घोषणा गरेको छ। यो पहलको उद्देश्य नेटवर्क सुरक्षालाई सुदृढ पार्नु, प्रतिस्पर्धात्मकता बढाउनु र नयाँ प्रविधिहरूमा नवीनतालाई बढावा दिनु हो। यो घोषणा केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री जितेन्द्र प्रसाद र अमेरिकी वाणिज्य सचिव हवार्ड लुटनिक बीचको बैठकपछि भएको हो। दुई नेताहरूले 6G को भविष्य र आगामी पुस्ताको दूरसञ्चार नेटवर्कहरूको विकासमा अन्तर्राष्ट्रिय सहयोगको बारेमा छलफल गरे। लक्जमबर्गका उप प्रधानमन्त्री तथा विदेश मन्त्री जेभियर बटेलले संयुक्त राज्य सुरक्षा परिषद UNSC भारतको स्थायी सदस्यत्वको मागलाई समर्थन गर्नुभएको छ। उहाँले वर्तमान विश्व व्यवस्थाको वास्तविकतालाई प्रतिबिम्बित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदमा सुधार आवश्यक रहेको बताउनुभएको छ। एक संचार एजेन्सीलाई दिएको अन्तर्वार्तामा मन्त्री बटेलले भारतको आकार र विश्वव्यापी महत्त्वका कारण विस्तारित सुरक्षा परिषदमा भारतको समावेश आवश्यक रहेको बताउनुभयो। उहाँका अनुसार हाल स्थायी भूमिका नभएका प्रमुख राष्ट्रहरूलाई समावेश गरी सुरक्षा परिषदको विस्तार गर्न सकिन्छ। उहाँले भारत र ब्राजिलको उदाहरण दिनुभयो। मन्त्री बटेलले सुरक्षा परिषदमा रहेको वर्तमान भिटो प्रणालीको आलोचना गर्दै यसलाई दोस्रो विश्वयुद्धको अवशेष बताउनुभयो। उहाँले व्यापक अन्तर्राष्ट्रिय समुदायको समर्थन रहेको निर्णयलाई कुनै एक देशले रोक्न सक्ने व्यवस्था हुनु नहुने तर्क गर्नुभयो। उहाँले सुरक्षा परिषदमा 2/3 बहुमतले भिटो अधिकारलाई रद्द गर्न सक्ने व्यवस्था गर्ने प्रस्ताव गर्नुभयो। मन्त्री बेटेलले सुरक्षा परिषदमा अझ बढी प्रतिनिधिमूलक र लोकतान्त्रिक निर्णय प्रक्रियाको माग गर्नुभएको छ। उहाँ भारतको 3 दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। आगामी ब्रिक्स शिखर सम्मेलनको लागि इरानी राष्ट्रपति मसुद पेजेस्कियानको नयाँ दिल्ली भ्रमण अघि इरानले भारतलाई प्रमुख कूटनीतिक केन्द्रको रूपमा वर्णन गरेको छ। इरानले आशा व्यक्त गरे कि द्विपक्षीय व्यापार र रणनीतिक सहयोगलाई गहिरो बनाउन एक बलियो प्लेटफर्म प्रदान गर्नेछ। एक पत्रकार सम्मेलनको क्रममा इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले नयाँ दिल्लीसँगको लामो समयदेखिको सम्बन्धको महत्त्वमा जोड दिनुभयो। राष्ट्रपति पेजेस्कियान 12 अनि 13 सेप्टेम्बरमा नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलनमा भाग लिन तयार भएको बेला प्रवक्ता बकाईले बहुपक्षीय कूटनीतिले द्विपक्षीय सम्बन्धमा प्रगतिलाई अझ तीव्र बनाउने विश्वास व्यक्त गर्नुभयो। वर्षा र बाँधबाट पानी छोडिएको कारण उत्तर प्रदेशका 25 जिल्लाहरूमा बाढी जस्तो अवस्था सृजना भएको छ। राज्यका धेरै भागहरूमा विगत 24 घण्टामा मध्यमदेखि भारी वर्षा भएको छ। बरेली, एटा, शाहजहाँपुर, बहराइच र लखिमपुर खेरी देशका ती 5 जिल्लाहरूमध्ये पर्छन् जहाँ सबैभन्दा बढी वर्षा भएको रेकर्ड गरिएको छ। भारी वर्षालाई ध्यानमा राख्दै बरेलीका सबै विद्यालयहरू आगामी 2 दिनका लागि बन्द गरिएका छन् र सरकारी अधिकारीहरूको छुट्टी रद्द गरिएको छ। ग्रेटर नोएडा औद्योगिक विकास प्राधिकरण GNIDA ग्रेटर नोएडामा माल तथा यात्रुवाहक सवारीको आवागमनलाई अलग गर्न तथा गङ्गा एक्सप्रेसवेसित कनेक्टिभिटी सुधार गर्न हापुड बाइपाससम्म 105 मिटर चौडा सडक निर्माण गर्ने प्रस्ताव गरेको छ। यस प्रस्तावबारे हिजो लखनऊमा औद्योगिक विकास मन्त्री नन्दगोपाल गुप्ताको अध्यक्षतामा बसेको बैठकमा छलफल भएको थियो। बैठकमा औद्योगिक विकास मन्त्री नन्दगोपाल गुप्तासितै मुख्य सचिव अलोक कुमार पनि उपस्थित हुनुहुन्थ्यो। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। उहाँले बडोदराबाट 35,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन 4 पर्वत्य राज्यहरूको भ्रमणमा हुनुहुन्छ। उहाँले 1,000 करोडभन्दा बढी मूल्यका 5 परियोजनाको शिलान्यास गर्नुभयो। वित्त मन्त्री निर्मला सीतारमणले भारतीय मजदुर सङ्घको नेतृत्वमा विभिन्न सार्वजनिक क्षेत्रका ब्याङ्क

प्रतिनिधि मण्डलसित भेटवार्ता गर्नुभयो। लक्जमबर्गका उप प्रधानमन्त्री तथा विदेश मन्त्री जेभियर पेटेलले संयुक्त राष्ट्र सुरक्षा परिषद युएनएससीमा भारतको स्थायी सदस्यताको मागलाई समर्थन गर्नुभएको छ र वर्षा र बाँधबाट पानी छोडिएको कारण उत्तर प्रदेशका 25 जिल्लामा बाढी जस्तो अवस्था सृजना भएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

श्रोता, समय यस बेला बिहानको 7:35 अनि 28 सेकेन्ड भइरहेछ। सङ्गीत केवल स्वर र तालको सङ्गम मात्र होइन, यो त मनका भावनाहरूलाई अभिव्यक्त गर्ने एउटा सुन्दर माध्यम हो। अब सङ्गीत प्रभाको यस विशेष प्रस्तुतिमा मनमोहक आधुनिक गीतहरू यहाँलाई सुनाइरहेछौँ, जहाँ प्रेमका भावना, जीवनका अनुभूति र सङ्गीतको मिठास एकै साथमा अनुभव गर्न पाइन्छ। त आकाशवाणीको नेपाली प्रसारण सेवामा यो प्रथम प्रस्तुति राखिरहेछौँ अञ्जली प्रधानको स्वरमा, जसमा शब्द रहेको छ कालु सिंह र न पहिलेको पनि, सङ्गीत शान्ति ठटालको।

संगीत प्रभाको यो दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो स्वरूप आचार्यको शर्मा संगीत रहेको थियो मुक्ति उपाध्यायको भनी शब्द सानु लामाको र अघिल्लो प्रस्तुति राखिरहेछौ विश्व नेपालीको शर्मा शब्द डाक्टर जसेन्जन प्यासीको छ नि संगीत आनन्द राईको।

श्रोताले अहिले सुन्नुभयो दीप श्रेष्ठको स्वरमा, जसमा शब्द रहेको थियो तिलक थापाको, भने सङ्गीत मुक्ति उपाध्याय बरालको। अब सङ्गीत प्रवाहको यो अन्तिम प्रस्तुति राखिरहेछौँ विश्व नेपालीको स्वरमा। सङ्गीत आनन्द राईको छ नि शब्द, डाक्टर जसन्जन प्यासीको।

0: हवस् त श्रोता, कार्यक्रम सङ्गीत प्रभाको प्रस्तुति आजलाई यति नै।
1: अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ जितेन्द्र सिंह र फ्रान्सका मन्त्री फिलिप्स ब्याप्टिस बीच आगामी अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलन र बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिता बारे छलफल। आलेख विदेश सेवा डेस्क, एनएसटी आकाशवाणी। केन्द्रीय विज्ञान तथा प्रविधि तथा पृथ्वी विज्ञान राज्य मन्त्री तथा प्रधानमन्त्री कार्यालय, कार्मिक लोक शिकायत, पेन्सन, आण्विक ऊर्जा र अन्तरिक्ष राज्य मन्त्री डा जितेन्द्र सिंहले भर्चुअल माध्यमबाट फ्रान्सका उच्च शिक्षा अनुसन्धान र अन्तरिक्ष मन्त्री प्रोफेसर फिलिप ब्याप्टिससँग द्विपक्षीय बैठक गर्नुभयो, जसमा दुवै पक्षले मानव अन्तरिक्ष उडान, उन्नत अन्तरिक्ष प्रविधि र उनीहरूका अन्तरिक्ष एजेन्सीहरू र उद्योगहरूबीच अधिक संलग्नता सहित अन्तरिक्षमा भारत फ्रान्स सहयोगलाई अझ गहिरो बनाउन सहमत भए। पेरिसमा सेप्टेम्बर 9 देखि 10 2026मा निर्धारित अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलन र सेप्टेम्बर 7 देखि 9 2026मा हुने बेंगलुरू स्पेस एक्सपो अघि छलफल भएको थियो। दुवै पक्षले पेरिस शिखर सम्मेलनमा भारतको सहभागिता र बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिताका साथै यस महिनाको अन्त्यमा प्रोफेसर ब्याप्टिसको आगामी भारत भ्रमणको बारेमा छलफल गरे। डाक्टर जितेन्द्र सिंहले भारत अन्तर्राष्ट्रिय अन्तरिक्ष शिखर सम्मेलनमा भाग लिन र फ्रान्ससँग लामो समयदेखि रहेको अन्तरिक्ष साझेदारीलाई अझ बलियो बनाउन उत्सुक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, अन्तरिक्ष विज्ञान प्रविधि र अनुप्रयोगहरू अन्तरिक्ष अर्थव्यवस्था र सुरक्षित अन्तरिक्षमा शिखर सम्मेलनको ध्यानले अन्तरिक्ष क्षेत्रको भविष्यको लागि अन्तर्राष्ट्रिय संवाद र सहयोगको लागि महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ। भारतले बाह्यप्य अन्तरिक्षको दिगो प्रयोग, अन्तरिक्षमा आधारित वैज्ञानिक डेटाको पहुँच, खुलापन र अखण्डता र फ्रिक्वेन्सी व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय दूरसञ्चार संघको नियामक ढाँचाको समर्थनमा प्रस्तावित शिखर सम्मेलनको स्वागत गरेको छ। डाक्टर जितेन्द्र सिंहले यी पहलहरूलाई अन्तिम रूप दिने क्रममा फ्रान्सेली पक्षसँग विचारहरू आदान प्रदान गर्न भारत तयार रहेको बताउनुभयो। छलफलको मुख्य केन्द्रबिन्दु पेरिस शिखर सम्मेलनमा भारतको योगदान थियो। इसरोका अध्यक्ष, अन्तरिक्ष विभागका सचिवलाई लो अर्थ अर्बिटमा भारतको भविष्यको मानव अन्तरिक्ष उडानको उद्घाटन भाषण दिन आमन्त्रित गरिएको थियो। डाक्टर जितेन्द्र सिंहले यो पनि उल्लेख गर्नुभयो, यदि फ्रान्सेली पक्षले यसलाई उपयोगी पायो भने भारतीय प्रतिनिधिमण्डलका सदस्यहरूले अन्तरिक्षमा डिजाइन र निर्माण प्रविधिहरू, अन्तरिक्षबाट कनेक्टिभिटी र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन भन्दा बाहिर अन्वेषण सहित थप क्षेत्रहरूमा प्रस्तुत गर्न सक्दछन्। प्रोफेसर फिलिप ब्याप्टिसले अन्तरिक्षमा विद्यमान भारत फ्रान्स सहयोगलाई अझ बलियो र द्रुत बनाउने फ्रान्सको इच्छा व्यक्त गर्नुभयो। उहाँले शिखर सम्मेलनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावित भिडियो सन्देशको लागि पनि भारतलाई धन्यवाद दिनुभयो। उहाँले कार्यक्रममा सामेल गराउनका लागि प्रस्तावित घोषणाहरूमा भारतीय पक्षसँग निरन्तर परामर्शको स्वागत गरे। दुवै पक्षले बेंगलुरू स्पेस एक्सपोमा फ्रान्सको सहभागिता र दुई देशका अन्तरिक्ष एजेन्सीहरू, उद्योगहरू र उदयमान अन्तरिक्ष इकोसिस्टमहरू बीच अन्तर्क्रिया बढाउने अवसरहरूको बारेमा पनि छलफल गरे। प्रोफेसर ब्याप्टिसले सेप्टेम्बर 28 देखि 30 2026मा भारत भ्रमण गर्ने कार्यक्रम रहेको र बेंगलुरूमा इसरो सुविधाहरूको भ्रमण गर्न इच्छा व्यक्त गरेका छन्। उहाँले डाक्टर जितेन्द्र सिंहसँग पनि भेट गर्नेछन्। दुवै पक्षले सहयोगका सम्भावित क्षेत्रहरू र पेरिस शिखर सम्मेलनका लागि प्रस्तावित थप प्रस्तुतिहरूमा आआफ्नो टोलीले परामर्श जारी राख्ने कुरामा सहमति

0: सीता गरे।
1: श्रोता, समय बेला बिहानको 8 बज्न लागिरहेछ र अघिल्लो क्रममा आकाशवाणी दिल्ली केन्द्रको समाचार रिले गरी सुनाइरहेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

धन म प्रतिमाको रङ बिरङको संसार भन्नाले जीवनका विभिन्न भावना कला संस्कार अनुभव र मनोरञ्जनले भरिएको सुन्दर संसारलाई जनाउँछ। यसले हाँसो खुसी दुःख संघर्ष सफलता संगीत नृत्य अभिनय तथा सृजनशीलताको अनेकौं रङहरूलाई प्रतिनिधित्व गर्दछ। आजको हाम्रो विशेष प्रस्तुति समर्पित छ नेपाली संगीत आकाशका एक प्रतिभाशाली सरल र मन छुने स्वरका धनी गायक दीपक खरेल प्रति। उनको स्वरमा मिठास छ, गीतमा भावना छ अनि प्रस्तुतिमा नेपालीपनको सुगन्ध। संगीत यात्रामा उनले दर्शक श्रोताको मन जित्दै आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन्। आउनु श्रोता, आज हामी कार्यक्रम रङ बिरङको संसारमा उहाँको संगीत यात्रा संघर्ष सफलता र सृजनशीलताको रंगीन संसारभित्र प्रवेश गरौं।

वरिष्ठ गायक दीपक खरेल नेपाली आधुनिक संगीतका अत्यन्तै लोकप्रिय तथा सम्मानित गायक मध्ये एक हुन्। उनी विशेष गरी 1970 र 80 को दशकमा गाएका आधुनिक गीत तथा भावनात्मक गीतका कारण चर्चित बने। उनको मधुर स्वर, स्पष्ट उच्चारण र भावपूर्ण गायन शैलीले नेपाली संगीत क्षेत्रमा विशेष स्थान बनाएको छ। तिम्रो त्यो हँसिलो मुहारको प्रतीक्षा गर, तिम्रो हरेक प्रश्नको जवाब जस्ता गीतहरू आज पनि नेपाली संगीत प्रेमी माझ अत्यन्तै लोकप्रिय छन्।

खरेलको जन्म नेपालमा भएको हो। बाल्यकालदेखि नै उनी संगीतप्रति आकर्षित थिए, तर शुरूआती समयमा संगीतलाई उनले आफ्नो मुख्य पेसा बनाउने योजना गरेका थिएनन्। एक अन्तर्वार्तामा उनले आफूलाई बाल्यकालमा पाइलट बन्ने चाहेको बताएका छन्। पछि परिस्थितिले उनलाई संगीततर्फ ल्यायो। उनले आफ्नो शिक्षा पद्मोदय विद्यालयमा अध्ययन गरेका थिए भने उच्च शिक्षा त्रिचन्द्र कलेजमा लिएका थिए। दीपक खरेल केवल एक गायक मात्र होइन, उनले लामो समयसम्म अर्थ मन्त्रालयमा काम गरेका थिए। सरकारी सेवामा व्यस्त हुँदाहुँदै पनि उनले संगीतलाई निरन्तरता दिए। पछि सरकारी सेवाबाट अवकाश लिएपछि उनले पुनः संगीतमा सक्रियता बढाए। दीपक खरेल नेपाली आधुनिक गीतमा नयाँ मिठास भरेका गायकको रूपमा परिचित छन्। उनको गायन शैली शान्त भावुक र सरल छ। उनी विशेष गरी प्रेम, भावना, सम्झना र जीवनका अनुभूतिमा आधारित गीत गाउन रुचाउँथे। उनका चर्चित गीतहरू सदाघि भनिहाले तिम्रो त्यो हँसिलो मुहारको, तिम्रो हरेक प्रश्नको जवाब, प्रतीक्षा गर, बादल बनाइदेऊ, यी गीतहरूले नेपाली संगीतलाई अझ समृद्ध बनाएका छन्। आज पनि रेडियो, स्टेज कार्यक्रम तथा सामाजिक सञ्जालमा उनका गीतहरू उत्तिकै लोकप्रिय छन्। दीपक खरेलको आवाजलाई अत्यन्तै कोमल, मधुर र भावनात्मक मानिन्छ। उनका गीतहरूमा शब्द र भावलाई निकै सरल तर प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ। यही कारण उनका गीत पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म लोकप्रिय छन्। दीपक खरेलले नेपाली आधुनिक संगीतलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण योगदान दिएका छन्। उनले नेपाली आधुनिक गीतलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेले। उनका गीतहरूले नेपाली संगीतको स्वर्णिम युगलाई प्रतिनिधित्व गर्छन्। उनका योगदानका कारण आजका धेरै गायक गायिकाले उनलाई प्रेरणाको स्रोत मान्ने गरेका छन्। दीपक खरेल नेपाली संगीत इतिहासका अमूल्य गायक हुन्। उनको स्वर, गीत र संगीत प्रतिको समर्पणले नेपाली आधुनिक संगीतलाई विशेष पहिचान दिएको छ। समय परिवर्तन भए पनि उनका गीतहरूको लोकप्रियता घटेको छैन। आज पनि उनका गीतहरूले हजारौं श्रोताको मन छुन्छन्। उहाँले नेपाली संगीतलाई दिएको योगदान सदैव स्मरणीय रहनेछ।

कार्यक्रम रङ बिरङको संसारमा आज वरिष्ठ गायक दीपक खरेलको संगीत यात्रा बारे कुरा गर्यौं र अब भने कार्यक्रमबाट बिदा लिने समय भएकोले गर्दा कार्यक्रम प्रस्तुता लेखनाथ र अनि म प्रतिमा आज्ञा चाहन्छु। नमस्ते।

श्रोता सुन्नुभयो सनदी वैभवको शर्मा लोकगीत एफएम 103.5 मेगाहर्जमा यो प्रसारण आकाशवाणी खरसाङको र अब पालो रहेको छ योजनाको साथमा लिइरहेका छौँ हिन्दी चलचित्रका गीतहरू। आज योजनामा प्रधानमन्त्री भारतीय जनऔषधि योजनाबारे जानकारी गराउनेछौँ, तर त्यसअघि हामी सुन्नेछौँ यस गीतलाई जो रहेको छ दिल है कि मान त नहीं चलचित्रबाट अनुराधा पौडवाल अनि कुमार सानुको स्वरमा, शब्द रहेको छ समीरको।

0: प्रधानमन्त्री भारतीय जनौषधि योजना भारत सरकारद्वारा सञ्चालन गरिएको महत्वपूर्ण स्वास्थ्य सम्बन्धी योजना हो। यस योजनाको मुख्य उद्देश्य सर्वसाधारण नागरिकलाई गुणस्तरीय औषधि कम मूल्यमा उपलब्ध गराउनु हो। आर्थिक अवस्था कमजोर भएका तथा महँगो औषधि किन्न कठिनाई हुने मानिसहरूलाई यस योजनाले विशेष लाभ पुर्याउने उद्देश्य राखेको छ। यस योजना अन्तर्गत जनऔषधि केन्द्रहरू स्थापना गरी विभिन्न प्रकारका जेनेरिक औषधि तथा अन्य स्वास्थ्य सम्बन्धी सामग्रीहरू बजार मूल्यभन्दा तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराइनु हो। जेनेरिक औषधि पनि सम्बन्धित ब्रान्डेड औषधिमा प्रयोग हुने सक्रिय औषधीय तत्त्वकै आधारमा तय हुने भएकाले उचित गुणस्तर कायम राख्दै कम लागतमा उपचार गर्न सहयोग पुग्छ। योजनाका प्रमुख उद्देश्यहरू: सर्वसाधारणलाई सस्तो मूल्यमा गुणस्तरीय औषधि उपलब्ध गराउनु, औषधिमा हुने अनावश्यक खर्च कम गर्नु, आर्थिक रूपमा कमजोर नागरिकलाई उपचारमा सस्ता प्रदान गर्नु, जेनेरिक औषधिको प्रयोगबारे जनचेतना बढाउनु, देशका विभिन्न स्थानमा जनऔषधि केन्द्र विस्तार गर्नु, आवश्यक स्वास्थ्य सामग्री तथा औषधि सुलभ गराउनु, जनऔषधि केन्द्रबाट औषधि खरिद गर्दा बिमारी तथा परिवारको औषधिमा हुने खर्च कम गर्न सहयोग पुग्छ, साथै विभिन्न रोगका लागि आवश्यक औषधि तथा केही स्वास्थ्य सम्बन्धी सामग्री एउटै केन्द्रबाट प्राप्त गर्न सकिन्छ। यसले विशेष गरी नियमित रूपमा औषधि सेवन गर्नुपर्ने हुनाले बिमारीहरूलाई आर्थिक राहत प्रदान गर्न सक्छ।
1: आदत बदलो,
2: मशिनमा कपडे डाल्ने से पहले चेक नहीं किया था क्या?
1: बदलो बदलो आदत बदलो, अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।

श्रोताले यस गीतलाई सुन्नुभयो आशिकी चलचित्रबाट। अनुराधा पौडवाल अनि कुमार सानुको शर्मा, शब्द समीरको थियो भने सङ्गीत राजेश रोशनको।

0: अब समय भएको छ समाचारको।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 9 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात र महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। गुजरातमा उहाँले बडोदराबाट 35,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ।

मध्यप्रदेशको धार जिल्लाको आदिवासी क्षेत्र रेल सम्पर्कमा आउने तयारीमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातबाट छोटा उदयपुर धार रेल परियोजनाको सुरुवात गर्नुहुनेछ। धारको टाण्डा रोड स्टेसन र बडोदाको प्रतापनगर स्टेसन बीचको नयाँ रेल सेवा आजबाट सुरु हुँदैछ। मध्यप्रदेशका मुख्यमन्त्री डाक्टर मोहन यादवले आज आफ्नो भ्रमणको तेस्रो दिन दुबईमा धेरै महत्त्वपूर्ण बैठकहरू गर्नुहुनेछ, जसको उद्देश्य राज्यमा लगानी आकर्षित गर्नु हो। उहाँले संयुक्त अरब एमिरेट्स का मुख्य लगानीकर्ता र उद्योगपतिहरूसित एक एक गरेर भेटघाट गर्नुहुनेछ। दिल्लीको सत्यनिकेतन क्षेत्रमा भवन भत्किएको घटनामा पुलिसले सम्पत्ति मालिकको परिवारका 3 सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा हरिराम, उनकी पत्नी उर्मिला र छोरा महेश रहेका छन्। इरानले बढी पेट्रोल खरिद गर्ने उपभोक्ताका लागि इन्धनको मूल्य बढाएको छ। डिसेम्बरपछि यो दोस्रो पटकको मूल्य बढेको हो। दिल्ली सरकारले चाडपर्वको मौसम अगाडि राष्ट्रिय राजधानीका प्रमुख खाद्य बजारहरूमा प्रवर्तन अभियान तीव्र बनाएको छ। दिल्लीका स्वास्थ्य मन्त्री डाक्टर पङ्कज कुमार सिंहले यस अभियानको क्रममा 2300 किलोग्रामभन्दा अधिक लाभारेस खोवा र मखन जफत गरिएको बताउनु भएको छ। मौसम विभागले आगामी 2 दिनमा भारतको उत्तर पूर्वी भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागका अनुसार आज बिहार, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, ओडिसा र पश्चिम बङ्गालमा पनि यस्तै मौसमको अवस्था रहने सम्भावना छ। ग्रेटर नोएडा औद्योगिक विकास प्राधिकरण GNIDA ग्रेटर नोएडामा माल तथा यात्रुवाहक सवारीको आगमनलाई अलग गर्न तथा गङ्गा एक्सप्रेसवेसित कनेक्टिभिटी सुधार गर्न हापुड बाइपाससम्म 105 मिटर चौडा सडक निर्माण गर्ने प्रस्ताव गरेको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

कार्यक्रम प्रसारण भइरहेछ एफएमएक्सी 3.5 मेगार्स आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ एफएमएक्सी 10.2 मेगार्स अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेब्स प्लेटफर्ममा र पुनः मनोरञ्जन गराइरहेछौँ हिन्दी चलचित्रका गीतहरूबाट। श्रोता, आज गायक भूपेन हजारिकाको जन्मदिन पर्न गएकोले गर्दा उहाँको स्वरमा रहेको गीत साथै केही उहाँको जीवनीबारे छोटो जानकारी पनि यहाँलाई गराउनेछौँ। र भूपेन हजारिका भारतका प्रसिद्ध गायक, सङ्गीतकार, गीतकार, कवि, लेखक तथा चलचित्र निर्माता थिए। उनी विशेष गरी असमिया सङ्गीत र भारतीय सङ्गीत क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानका लागि सुप्रसिद्ध छन् र उनलाई प्रेमपूर्वक सुधाकण्ठ भनिएर पनि चिनिन्थ्यो। भूपेन हजारिकाको जन्म 8 सितम्बर 1926 भारतको असम राज्यको सादिया भनी स्थानमा भएको थियो। सानै उमेरदेखि नै उनी सङ्गीतप्रति आकर्षित थिए। उनले प्रारम्भिक शिक्षा आसममै हासिल गरेर पछि उच्च शिक्षाको लागि बनारस हिन्दू विश्वविद्यालय तथा अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा अध्ययन गरेका थिए।

श्रोताले अहिले सुन्नुभयो गजागामिनी चलचित्रबाट भूपेन हजारिकाको स्वर अनि सङ्गीतमा शब्द रहेको थियो माया गोविन्दको। भूपेन हजारिकाले भारतीय चलचित्र क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान दिएका थिए। उनको प्रतिभा र योगदानको सम्मान गर्दै भारत सरकारले उनलाई पद्मश्री, पद्मभूषण, पद्मविभूषण सम्मान प्रदान गरेको थियो। सन् 2019 उनलाई मरणोपरान्त भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्न प्रदान गरियो।

gola. श्रोताले आज सुनायो भूपेन हजारिकाको जन्मदिन पर्न गएकोले गर्दा उहाँको शर्मा रहेको केही हिन्दी चलचित्रका गीतहरू। यसरी नै आज लोकप्रिय गायिका आशा भोसलेको पनि जन्मदिन हो श्रोता। र अहिले 10:02 कार्यक्रम हलो खर्साङको प्रस्तुतिमा उहाँको शर्मा सजिएका गीतहरू साथै उहाँको जीवनीबारे पनि हामी कुरा गर्नेछौँ। सुन्नु नभुल्नुहोला, यसरी सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ। र अघिल्लो क्रममा आकाशवाणी कोलकाता केन्द्रको बङ्गला समाचार रिले गरी सुनाइरहेछौँ।

0: छैन। पछिल्लो सरकारमा भएको वित्तीय दुरुपयोग तथा केन्द्र सरकारका विभिन्न योजनाहरूमा सामेल नभएको कारणले राज्यको आर्थिक स्थिति खस्किएको हो। हामी अहिले पनि कठिन समयमा छौं, उहाँले दावी गर्नुभयो। उहाँको सरकार अब केन्द्र सरकारका सबै प्रमुख योजनाहरूमा सामेल भइसकेको छ। यसबाट राज्यलाई अतिरिक्त धन प्राप्त हुन थालेको छ। राज्य सरकारको राजस्व संग्रहमा पनि पछिल्लो वर्षको तुलनामा लगभग 18% वृद्धि भएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दी अधिकारी आज कालिम्पोङ भ्रमणमा आउनुहुनेछ। मुख्यमन्त्रीको स्वागतको लागि कालिम्पोङमा भव्य तयारी गरिएको छ। भाजपा दार्जीलिङ जिल्ला महासचिव सोङदेन लेप्चाको सम्पूर्ण कालिम्पोङवासीलाई कालिम्पोङ नगरपालिका कार्यालय परिसरमा उपस्थित भई मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई स्वागत गर्न अपील गर्नुभएको छ। उहाँले मुख्यमन्त्रीको स्वागत कार्यक्रम कुनै व्यक्ति वा राजनीतिक दल विशेषको मात्र नभई सम्पूर्ण कालिम्पोङवासीको साझा कार्यक्रम भएको बताउनुभएको छ। उहाँले विभिन्न संघ संस्था, सामाजिक संगठन, बुद्धिजीवी, युवा, महिला तथा सम्पूर्ण कालिम्पोङवासीलाई कार्यक्रममा सहभागी हुने आग्रह गरेका छन्। मुख्यमन्त्रीको कालिम्पोङ भ्रमणलाई ध्यानमा राख्दै शहरमा ट्राफिक नियममा आवश्यक परिवर्तन गरिएको छ। पश्चिम बंगाल सरकारले वन सहायक अनि प्यारा शिक्षकहरूको मानदेय बढाउने घोषणा गरेको छ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले प्राथमिक तथा उच्च प्राथमिक विद्यालयहरूमा कार्यरत प्यारा शिक्षकहरूको मानदेयमा 5,000 प्रति महिना बढ वृद्धि गर्ने घोषणा गर्नुभएको छ भने वन सहायकहरूको वेतनमा 2,000 रुपियाँ अनि फरेस्ट गार्डहरूको भत्तामा 5,000 रुपियाँ बढाउने घोषणा गरेको छ। मुख्यमन्त्रीले बताउनुभयो, वेतन वृद्धिबाट राज्यका लगभग 1,500 वन सहायकहरू लाभान्वित हुनेछन्। यस अतिरिक्त प्राथमिक विद्यालयहरूमा प्यारा शिक्षकको रूपमा कार्यरत 20,434 शिक्षकहरू पनि मानदेयबाट लाभान्वित हुन्छन्। मुख्यमन्त्रीले प्रबन्धसित सम्बन्धित कर्मचारीहरूको मानदेयमा पनि वृद्धि गर्ने घोषणा गर्नुभएको छ। उहाँले भन्नुभयो, कर्मचारीहरूको हितलाई ध्यानमा राखेर सरकारद्वारा यो निर्णय लिएको हो। पश्चिम बंगालको दुर्गा पूजा आयोजना समितिहरूले यस वर्ष पनि राज्य सरकारबाट आर्थिक सहयोग पाउनेछन्। मुख्यमन्त्री शुभेन्दु अधिकारीले हिजो घोषणा गर्नुभयो, योग्य पूजा समितिहरू प्रत्येकलाई 1,00,000 रुपियाँ प्रदान गरिनेछ। यद्यपि उहाँले उच्च बजेट भएका पूजा समितिहरूलाई सरकारी सहयोग स्वीकार नगर्न अपील गर्नुभयो। कोलकाताको मिलन मेला मैदानमा दुर्गा पूजा समितिहरूसँगको बैठकपछि मुख्यमन्त्रीले भन्नुभयो, ठूलो बजेट भएका समितिहरूले जो आफैले उत्सव आयोजना गर्न सक्षम छन् सरकारी आर्थिक सहायताको फाइदा लिनुहुँदैन। उहाँले उल्लेख गर्नुभयो, 1,00,000 अनुदान ती समितिहरूलाई प्रदान गरिनेछ जसका लागि त्यस्तो कोष बिना पूजा आयोजना गर्न गाह्रो हुनेछ। मुख्यमन्त्रीले भन्नुभएको छ, उहाँ आफ्नो कार्यालयको शक्तिको दुरुपयोग गर्न चाहँदैन। उहाँले पूर्व मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारको अनुदान नीतिमाथि पनि प्रश्न उठाउनु भएको छ। मुख्यमन्त्री अधिकारीले राज्यभरिका पूजा समितिहरूलाई बिजुलीको लागतमा राहतको घोषणा पनि गर्नुभयो। उहाँले दुर्गा पूजा उत्सवको समयमा समितिहरूले कुनै पनि बिजुलीको शुल्क तिर्नुपर्ने छैन भनी आश्वासन दिनुभएको छ। भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला समितिको आयोजनामा कालिम्पोङ स्थित एक होटलमा जिल्ला स्तरीय सेवा संकल्प अभियान कार्यक्रम सम्पन्न भयो। कार्यक्रमलाई सम्बोधन गर्दै भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष सञ्जीव लामा, सुजेन्द्र राई, नीरज बान्तवा राई, रोमा छेत्री तथा यौवन गुरुङले सेवा संकल्प अभियानको उद्देश्य, महत्व तथा प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले हासिल गरेका विकासका उपलब्धिहरूबारे आफ्ना विचार राखेका थिए। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर 10 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएमएसी 3.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ आकाशवाणी खरसाङ केन्द्रबाट विविध प्रस्तुति। र यसै क्रममा अब प्रस्तुत छ सीमा क्षेत्रबाट।
2: आदरणीय श्रोता नमस्कार, 103.5 मेगाहर्ट्स आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा यहाँहरू सम्पूर्णलाई मनोहराजको न्यानो अभिवादन। श्रोतमित्र, सीमा क्षेत्र कार्यक्रम जहाँ हामी भारत अनि भारतका छिमेकी राष्ट्रहरूसँगको के कस्तो सम्बन्धहरू रहेको छ सो कुराहरू लिएर आउने गर्छौँ। सोही क्रममा आजको बसाइमा यहाँहरूसम्म प्रस्तुत छ भारत नेपाल अनि भारत भुटानका मित्रताका सबल पक्षहरूमाथि केही कुराकानीहरू गर्नेछौँ।

दक्षिण एसियाली क्षेत्र भौगोलिक, प्राकृतिक तथा ऐतिहासिक रूपमा अत्यन्तै महत्त्वपूर्ण क्षेत्र मानिन्छ। यस क्षेत्रमा रहेका भारत, नेपाल र भुटान बीचको सम्बन्ध परम्परागत रूपमा निकै बलियो।

मैत्रीपूर्ण तथा सहकार्यमा आधारित रहँदै आएको छ। यी तीन देशहरू बीचको सम्बन्ध केवल कूटनीतिक स्तरमा मात्र सीमित छैन, बरु आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा सुरक्षा क्षेत्रमा समेत गहिरो रूपमा विकसित भएको छ। विशेष गरी नेपाल र भुटान दुवै हिमाली राष्ट्र भएकोले भारतसँगको सम्बन्ध उनीहरूको विकास, व्यापार र अन्तर्राष्ट्रिय पहुँचका लागि महत्त्वपूर्ण मानिन्छ। यसै सन्दर्भमा ऐतिहासिक सम्बन्धलाई हेर्न पर्दा भारत, नेपाल र भुटान बीचको सम्बन्ध ऐतिहासिक रूपमा निकै पुरानो रहेको पाइन्छ। नेपाल र भारत बीच प्राचीन कालदेखि नै धार्मिक तथा सांस्कृतिक सम्बन्ध रहँदै आएको छ। हिन्दू धर्म र बौद्ध धर्म दुवै देशमा प्रचलित भएकोले धार्मिक यात्राको परम्परा पुरानो छ। नेपालका जनताले भारतका विभिन्न धार्मिक स्थलहरू भ्रमण गर्ने र भारतका मानिसहरू नेपालका पवित्र स्थलहरूमा आउने परम्परा आजसम्म पनि कायम रहेको छ। त्यस्तै भारत र भुटान बीच पनि लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध कायम रहेको छ। भुटानले आफ्नो विकास क्षेत्रमा भारतको सहयोग महत्त्वपूर्ण रूपमा लिएको छ। ऐतिहासिक रूपमा भुटानले आफ्नो स्वतन्त्रता कायम राख्दै भारतसँग घनिष्ठ मित्रताको सम्बन्ध विकास गरेको छ। अझै हामी कूटनीतिक सम्बन्धलाई हेर्नुपर्दा भारत, नेपाल र भुटान बीच कूटनीतिक सम्बन्ध निकै स्थिर र सकारात्मक रहेको छ। नेपाल र भारत बीच 1950 भएको शान्ति तथा मैत्री सन्धिले दुवै देश बीचको सम्बन्धलाई अझ सुदृढ बनाएको थियो। यस सन्धिले नागरिकलाई एक अर्काको देशमा सहज आवत जावत, व्यापार तथा रोजगारीको अवसर प्रदान गरेको छ। भुटान र भारत बीच पनि विश्वास र सहयोगमा आधारित कूटनीतिक सम्बन्ध रहेको छ। भारतले भुटानको सार्वभौमिकता र विकासलाई सम्मान गर्दै सहयोग प्रदान गर्दै आएको छ। भुटानले पनि अन्तर्राष्ट्रिय मामिलामा भारतसँग सहकार्य गर्दै आएको देखिन्छ। श्रोतामित्र, हामी छौँ 103.5 मेगाहर्ट्ज आकाशवाणी खरसाङको प्रस्तुति कार्यक्रम सीमा क्षेत्रबाटमा, र आजको बसाइमा हामी कुराकानी गर्दैछौँ भारत भुटान अनि भारत नेपालका मैत्रिक सम्बन्धका सबल पक्षहरूमाथि। यस विषयमाथि थप कुराकानी अवश्य लिएर आउने नै छु, तर अहिलेलाई सुनौ यो मिठो गीत।

श्रोता मित्र, यो मिठो गीत पश्चात यहाँहरू सम्पूर्णलाई कार्यक्रममा फेरि पनि स्वागत गर्न चाहन्छु। आजको विषयमा हामी कुराकानी गर्दैछौँ भारत नेपाल अनि भारत भुटान बीचका मैत्रीक सम्बन्धका सबल पक्षहरूमाथि। भारत भुटान अनि भारत नेपालका आर्थिक सम्बन्धलाई हेर्न पर्दा यी तीन देशबीचको आर्थिक सम्बन्ध अत्यन्तै महत्त्वपूर्ण रहेको छ। भारत नेपाल र भारत भुटान दुवैको प्रमुख व्यापार साझेदारी हो। नेपालले भारतसँग ठूलो मात्रामा आयात निर्यात गर्छ। नेपालका उद्योग, कृषि तथा ऊर्जा क्षेत्रमा भारतको लगानी रहेको छ। नेपालका धेरै सामानहरू भारत हुँदै अन्य देशमा निर्यात गरिन्छ। भारतले नेपाललाई पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न तथा अन्य आवश्यक वस्तुहरू उपलब्ध गराउँदै आएको देखिन्छ। यसले नेपालको आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ। भुटानको अर्थतन्त्रमा पनि भारतको ठूलो योगदान रहेको छ। विशेष गरी जलविद्युत क्षेत्रमा भारतले भुटानलाई सहयोग गर्दै आएको छ। भुटानमा उत्पादन हुने विद्युत भारतमा निर्यात गरिन्छ, जसले भुटानको राष्ट्रिय आय बढाउनमा मद्दत गरेको छ। अब हामी सांस्कृतिक तथा सामाजिक सम्बन्धलाई हेरौँ। भारत नेपाल र भुटान बीच सांस्कृतिक तथा सामाजिक सम्बन्ध निकै घनिष्ठ छ। नेपाल र भारत बीच भाषा, परम्परा, धर्म तथा जीवनशैलीमा धेरै समानता पाइन्छ। नेपाली र भारतीय जनताबीच वैवाहिक सम्बन्ध पनि व्यापक रूपमा देखिन्छ। जस्तै भुटान र भारत बीच पनि सांस्कृतिक आदान प्रदान हुँदै आएको छ। शिक्षा, कला तथा पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्य रहेको छ। नेपाल र भुटानका विद्यार्थीहरू भारतमा विभिन्न शैक्षिक संस्थानहरूमा अध्ययन गर्ने अवसर पनि प्राप्त गर्छन्। सुरक्षा तथा राजनैतिक सम्बन्धलाई हेर्न पर्दा तीन देशबीच सुरक्षा क्षेत्रमा पनि महत्त्वपूर्ण सहकार्य रहेको छ। नेपाल र भारतबीच खुल्ला सीमा रहेको छ, जसले दुवै देशका नागरिकलाई सहज आवत जावत गर्न सहयोग पुर्याएको छ। यसका साथै दुवै देशले सीमा सुरक्षामा सहकार्य गर्दै आएका छन्। भुटान र भारतबीच पनि सुरक्षा क्षेत्रमा घनिष्ठ सम्बन्ध रहेको छ। भारतले भुटानलाई आफ्नो राष्ट्रिय सुरक्षा सुदृढ बनाउन सहयोग गर्दै आएको छ। भुटानले आफ्नो भूभाग कुनै पनि राष्ट्र विरोधी गतिविधिका लागि प्रयोग हुन नदिने नीति अप्नाएको छ, जसले भारत र भुटान बीचको विश्वासलाई अझ बलियो बनाएको छ। भारत नेपाल र भुटान बीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक, आर्थिक तथा कूटनीतिक रूपमा निकै बलियो रहेको छ। यी तीन देशबीच पारम्परिक विश्वास, सम्मान तथा सहकार्यको भावना रहेको छ। भारतले नेपाल र भुटानको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ भने नेपाल र भुटानले पनि भारतसँग मित्रवत सम्बन्ध कायम राखेको छ। भविष्यमा पनि यी देशहरूको सहकार्य र मित्रताको भावनालाई मजबुत बनाउँदै क्षेत्रीय शान्ति, स्थायित्व र समृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। सकारात्मक सम्बन्धले मात्रै तीन देशको विकास र जनताको जीवनस्तर सुधार गर्ने महत्त्वपूर्ण भूमिका खेल्दछ।

हवस् त श्रोत मित्र, हजुरले भर्खरै सुन्दै हुनुहुन्थ्यो सीमा चित्र कार्यक्रमको माध्यमबाट भारत नेपाल र भारत भुटानका मित्रताका सबल पक्षहरू। यसैको साथमा घडीले पनि अब मलाई पनि जाने सन्देश दिएको छ। आउँदो कार्यक्रममा हजुरहरूसँग पक्कै पनि यस्तै मिठो विषयवस्तु साथ उपस्थित हुने बाचाको जानकारी गराउँदै आजको बसाइबाट प्रस्तुता मनन तामाङ लगायत मनवराजलाई दिनुहोस् बिदा। हजुरहरू जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ, खुसी रहनुहोस्, आनन्दित रहनुहोस्। हवस् त, नमस्ते।

श्रोताले यो आधुनिक गीत सुन्नुभयो रामकृष्ण ढकालको स्वरमा. शब्द रहेको थियो दिपु उप्रेतीको, नि सङ्गीत रहेको थियो मुक्ति उपाध्याय परालको, र दोस्रो गीत राखिरहेछौँ राजेश पाल राईको स्वरमा. शब्द रहेको छ कृष्ण बस्नेतको, नि सङ्गीत मुक्ति उपाध्याय परालकै.

0: अब सुन्नुहोस् समाचार।
1: आकाशवाणी प्रस्तुत गर्दछ प्रमुख समाचार, सुन्नुहोस् सीमा क्षेत्रीबाट। प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न स्रोतहरूबाट ज्ञान प्राप्त गर्नुको महत्वमा जोड दिनुभयो। संस्कृतको एउटा श्लोक साझा गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, जसरी मौरीले धेरै फूलहरूबाट अमृत संलग्न गर्छ, त्यसरी नै एक बुद्धिमान व्यक्तिले हरेक क्षेत्रबाट उपयोगी ज्ञान आत्मसात गर्नुपर्छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरात महाराष्ट्रको भ्रमण गर्नुहुनेछ। गुजरातमा उहाँले वडोदराबाट 35,000 करोड रुपियाँभन्दा बढीको विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुहुनेछ। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताको ले ज्ञान अवसर र राम्रो भविष्यको बाटो खोल्ने बताउनु भएको छ। उहाँले शिक्षालाई प्रवर्तन गर्न र कोही पनि सिक्नबाट वञ्चित नहोस् भन्ने कुरा सुनिश्चित गर्न मानिसहरूलाई आग्रह गर्नुभयो। श्री जोशीले शिक्षित र सशक्त नागरिकहरूले विकसित

भारतको बलियो जग निर्माण गर्ने बताउनुभयो। मध्यप्रदेशको धार जिल्लाको आदिवासी क्षेत्र रेल सम्पर्कमा आउने तयारीमा छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातबाट छोटा उदयपुर धार रेल परियोजनाको शुरूआत गर्नुहुनेछ। धारको टाढा रोड स्टेशन र बडोदाको प्रताप नगर स्टेशन बीचको नयाँ रेल सेवा आजबाट शुरू हुँदैछ। विदेश राज्यमन्त्री कीर्तिवर्धन सिंहले साउदी अरेबिया भ्रमणको क्रममा प्रवासी भारतीयहरूसँग अन्तर्क्रिया गर्नुभयो। सामाजिक सञ्जालको एक पोस्टमा उहाँले दूतावासको तत्वावधानमा अखिल भारतीय सञ्चालन समितिद्वारा आयोजित कार्यक्रममा भेटघाट भएको उल्लेख गर्नुभयो। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन धेर लेयनले ग्रीनल्याण्डका लागि 200 मिलियन युरोको लगानी प्याकेज घोषणा गर्नुभएको थियो। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोता, बिहानको समय केवल नयाँ दिनको शुरूआत मात्र होइन, आजको दिनलाई सही योजना र सकारात्मक सोचका साथ अघि बढाउने अवसर पनि हो। त्यसैले आजको कार्यक्रम हेलो खरसाङमा तपाईँहरूसँग हामी विभिन्न प्रकारको उपयोगी तथा मनोरञ्जनात्मक सामग्री लिएर उपस्थित भएका छौँ। त आजको यस अङ्कमा उपस्थित छु म प्रतिमा। यहाँहरू सबैलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन। र हाम्रो कार्यक्रम प्रसारण भइरहेछ FM 103.5 मेगाहर्ज आकाशवाणी खरसाङ लगायत आकाशवाणी दार्जिलिङ FM 102 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती OTT वेब्स प्लेटफर्ममा।

कार्यक्रम हलो खरसाङको पहिलो सांगीतिक कोशीली हामीले सुन्नुभयो बातो बातो मे चलचित्रबाट आशा भोसले अनि अमित कुमार अनि साथीहरूको स्वरमा जसमा संगीत थियो राजेश रोशनको अनि शब्दहरू योगेशको। श्रोता, आजको दिन हाम्रो जीवनमा नयाँ आशा उत्साह र सकारात्मक सोच लिएर आएको दिन हो। हरेक दिन ईश्वरले दिएको अमूल्य उपहार हो। बितेको दिनबाट सिक्दै वर्तमानलाई सदुपयोग गर्दै र भविष्यका लागि राम्रो काम गर्ने अवसर नै आजको दिन हो। श्रोता, आज हो 8 सितम्बर र आज हो अन्तर्राष्ट्रिय साक्षरता दिवस। अन्तर्राष्ट्रिय साक्षरता दिवसले हामीलाई शिक्षा र ज्ञानको महत्त्व सम्झाउँदै अज्ञानता, गरिबी र सामाजिक विभेद न्यूनीकरण गर्न प्रेरणा दिन्छ। प्रत्येक वर्ष 8 सितम्बरमा विश्वभरि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइन्छ। साक्षरताको महत्त्वबारे जनचेतना फैलाउने र सबैका लागि शिक्षाको अवसर सुनिश्चित गर्ने उद्देश्यले यो दिवस मनाइन्छ। सन् 1966मा युनेस्कोले 8 सितम्बरलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसको रूपमा घोषणा गरेको थियो। साक्षरता भनेको केवल अक्षर चिन्नु वा पढ्नु, लेख्नु, जान्नु मात्र होइन, आफ्नो दैनिक जीवनमा आवश्यक ज्ञान, सूचना र सिपलाई सही रूपमा प्रयोग गर्न सक्ने क्षमता पनि साक्षरता हो। साक्षरताले मानिसलाई आफ्नो अधिकार र कर्तव्य बुझ्न, सही निर्णय लिन र आत्मनिर्भर बन्न सहयोग गर्छ। एउटा साक्षर नागरिकले आफ्नो परिवार, समाज र राष्ट्रको विकासमा महत्त्वपूर्ण योगदान दिन सक्दछ। साक्षरताले व्यक्ति, समाज र राष्ट्रको समग्र विकासमा महत्त्वपूर्ण भूमिका खेल्छ। शिक्षित र साक्षर नागरिकले गरिबी, अशिक्षा, अन्धविश्वास तथा सामाजिक विभेदका कम गर्न सहयोग गर्छन्। त्यसैले सबै बालबालिका, युवा तथा वयस्कलाई गुणस्तरीय शिक्षाको पहुँचमा पुर्याउनु आवश्यक छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसले सबैका लागि शिक्षा र साक्षरताको आवश्यकता सम्झाउँदै ज्ञान र शिक्षा मार्फत समाज निर्माण गर्न प्रेरणा दिन्छ। साक्षरता नै व्यक्ति र राष्ट्रको उज्जवल भविष्यको महत्त्वपूर्ण आधार हो। हामी सबै साक्षर बनौँ र अरूलाई पनि साक्षर बन्न प्रेरित गरौँ भन्ने भावना विकास गर्न आवश्यक छ।

दोस्रो प्रस्तुति यहाँले सुन्नुभयो आशा भोसले अनि आरडी बर्मनको स्वरमा कार्बन चलचित्रबाट सङ्गीत थियो आरडी बर्मनकै।

श्रोता, आज हो 8 तारिक सितम्बर महिना। आज आशा भोसलेको जन्मदिन। आशा भोसले भारतकी प्रसिद्ध गायिका तथा भारतीय चलचित्र सङ्गीतकी एक बहुमुखी प्रतिभाका गायिका हुन्। आशा भोसलेको जन्म 8 सितम्बर 1933 महाराष्ट्रको साङ्लीमा भएको थियो। उहाँले हिन्दी मात्र नभई मराठी, बङ्गाली, गुजराती, पन्जाबी, तमिल, तेलुगु, मलयालम, नेपाली लगायत विभिन्न भाषामा गीत गाउनुभएको छ। बहुमुखी गायनशैली र स्वरको विविधताका कारण उहाँलाई भारतीय सङ्गीतकी अत्यन्तै प्रभावशाली गायिकामध्ये एक मानिन्छ। सन् 1950 र 1960 को दशकमा विभिन्न चलचित्रका गीतहरू गाउनुभयो। पछि आरडी बर्मन जस्ता सङ्गीतकारसँगको सहकार्यले उहाँको करियरलाई नयाँ उचाइमा पुर्यायो। रोमान्टिक, शास्त्रीय, गजल, फोक, लोक तथा आधुनिक गीतका शैलीहरूमा आफ्नो प्रतिभा प्रस्तुत गर्नुभयो।

त कार्यक्रम हलो खर्साङको यो अघिल्लो प्रस्तुति यहाँले सुन्नुभयो। मोहम्मद रफी न्यासा भोसलेको गेल शर्मा यादव की बारात चलचित्रबाट शब्द थियो। मजरूको पनि संगीत आरडी बर्मनको।

आशा भोसलेले आफ्नो लामो साङ्गीतिक यात्रामा धेरै प्रतिष्ठित पुरस्कार सम्मान प्राप्त गर्नुभएको छ। फिल्मफेयर पुरस्कार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नुभएको छ। भारत सरकारले पद्म विभूषणबाट पनि सम्मान गरेको छ।

कार्यक्रम हलो खरसाङको यो अन्तिम प्रस्तुति यहाँले सुन्नुभयो मेरे सनम चलचित्रबाट। आशा भोसलेको शर्मा संगीत थियो, ओपी नय्यरको।

कार्यक्रम हेलो खरसाङको अन्ततिर हामी आइसक्यौँ र श्रोता, अब तपाईँले हामीलाई सुनेर अमूल्य साथ माया साथ दिनुभएकोमा सम्पूर्ण श्रोता साथीहरूलाई धन्यवाद टक्राउँछौँ र अर्को प्रस्तुतिमा फेरि नयाँ विषय, नयाँ ऊर्जा र नयाँ उत्साहका साथ तपाईँहरूमा आज उपस्थित हुने नै छौँ। तबसम्मको लागि म प्रतिमा आज्ञा चाहन्छु, सुन्दै गर्नुहोस्, माया गरिरहनुहोस्। आकाशवाणी खरसाङ रेडियोसँग आफ्नो आत्मीय सम्बन्धलाई सधैँ कायम राख्नुहोस्। हवस् त, नमस्ते।

हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौं। एफएम 103.5 मेगाहर्जमा साथै श्रोताले हामीलाई सुन्दै हुनुहुन्छ आकाशवाणी दार्जीलिङको एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि। समय बिहानको 10:30 भइरहेछ र अब प्रस्तुत छ कार्यक्रम हाम्रो सरोकार, विविध हिन्दी फिल्म गीतहरूको साथमा। राजको कार्यक्रम हाम्रो सरकारको विषय छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसको विशेष अवसरमा डिजिटल युगमा साक्षरता, अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्म, यस विषयलाई अघि राख्ने नै छौ। त्यसअघि सुन्नुहोस् चलचित्र हाउसफुल 5 बाट यो गीत।

यतिन्जेल सुन्नुभयो चलचित्र हाउसफुल फाइभबाट मधुवन्ती अनि सुमन्त मुखर्जीको स्वरलाई। अन्तर्राष्ट्रिय साक्षरता दिवसको यस विशेष अवसरमा हाम्रो सरकार कार्यक्रम अन्तर्गत डिजिटल युगमा साक्षरता अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्म विषयमा आज चर्चा गर्न गइरहेका छौ। श्रोता, आज सेप्टेम्बर 8 अर्थात् अन्तर्राष्ट्रिय साक्षरता दिवस विश्वभरि विभिन्न रचनात्मक कार्यक्रमका साथ मनाइने यो दिवसले हामीलाई केवल पढ्न र लेख्न जान्नु मात्र साक्षरता होइन भन्ने आत्मबोध गराउँछ। आजको सन्दर्भमा यो दिवसले साक्षरताको परिभाषालाई निकै फराकिलो बनाइदिएको छ, अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्म। श्रोता, सोचौ त आजभन्दा केही दशक अघि साक्षरताको अर्थ के थियो? आफ्नो नाम लेख्न सक्नु, कसैले लेखेको चिठी पढेर बुझ्न सक्नु वा हिसाब किताबको सामान्य अङ्क चिन्नु नै हाम्रो समाजमा साक्षर मानिनुको कसी थियो। हाम्रो अग्रजहरूले धेरै सङ्घर्ष गर्दै त्यही अक्षर ज्ञानको दियो बालेर समाजलाई आजको यो यात्रासम्म दोहोऱ्याउँदै ल्याउनु भएको छ। त्यो जग बिना आजको यो आधुनिकता सम्भव नै थिएन।

सुन्दे हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार राज्यको विषय अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा डिजिटल युगमा साक्षरता अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्म श्रोता समय फेरिएको छ युग फेरिएको छ आज हामी केवल मसी र कागजको संसारमा मात्र सीमित छैनौ हाम्रो हातमा एउटा सानो स्मार्टफोन छ जसमा सिङ्गो संसार अटाएको छ ब्याङ्कको लाइनमा बस्ने दिन डिजिटल वालेटले विस्थापित गरिदिएको छ चिठीको प्रतीक्षा गर्ने युग इमेल र मेसेजले लिएको छ र पसलको खाता डायरीबाट अब डिजिटल स्क्रिनमा रूपान्तरित भएको छ प्रविधिले आज जीवनलाई यति सहज बनाइदिएको छ कि पढेको वा नपढेको नानीदेखि वृद्धसम्म सबैको औँलाहरू स्क्रिनमा चल्न थालेको छ त्यसैले आजको अन्तर्राष्ट्रिय साक्षरता दिवसको मूल मर्म भनेको केवल क ख ग चिन्नु मात्र होइन डिजिटल डिभाइस चलाउन जान्नु अनलाइन प्रविधि मार्फत आफ्ना अधिकार र कर्तव्य बुझ्नु डिजिटल ठगीबाट बाँच्न जान्नु र प्रविधिको सही प्रयोग गरेर आफ्नो जीवनलाई अझ समृद्ध बनाउनु हो।

भर्खरै सुन्नुभयो चलचित्र हकबाट विशाल मिश्रको स्वरलाई। सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरोकार। विषय अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा डिजिटल युगमा साक्षरता, अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्म। श्रोता, के हामीले यो गहिराईमा सोचेका छौँ? डिजिटल युगको यो उज्यालो पाटो सँगसँगै यसले केही गम्भीर चुनौतीहरू पनि बोकेर आएको छ। एउटातर्फ गाउँघरमा वा नयाँ प्रविधिहरूसँग अभ्यस्त नभएका हाम्रा कतिपय दाजुभाइ, दिदीबहिनी र अभिभावकहरू अझै पनि यो डिजिटल पहुँचबाट टाढा हुनुहुन्छ। डिजिटल डिभाइस चलाउन जान्दैन भन्दैमा उनीहरूलाई असक्षम ठान्ने वा पछाडि पार्ने प्रविधि हाम्रो समाजमा देखिन थालेको छ, जुन चिन्ताको विषय हो। अर्कोतर्फ हातमा स्मार्टफोन त छ, तर त्यसमा आउने फेक न्युज, अनलाइन फ्रड, साइबर बुलिङ र व्यक्तिगत गोपनीयताको सुरक्षाबारे ज्ञान नहुँदा थुप्रै मानिसहरू डिजिटल ठगीको शिकार भइरहेका छन्। साक्षरताको अर्थ केवल स्मार्टफोन चलाउन जान्नु मात्र होइन, स्मार्टफोनलाई सुरक्षित ढङ्गले बुद्धिमान्तपूर्वक तरिकाले प्रयोग गर्न जान्नु पनि हो। हामीले हाम्रा पाको पुस्तालाई, जसले जीवनको अमूल्य समय प्रविधिको यो विकासभन्दा अघि युगमा बिताउनुभयो, उहाँलाई माया र धैर्यका साथ डिजिटल संसारमा हात समातेर हिराउन सक्नुपर्छ। मोबाइलमा कसरी फोन पे चलाउने, कसरी सुरक्षित तरिकाले परिवारसँग भिडियो कलमा कुरा गर्ने वा कसरी अनलाइनका गलत अफवाहहरूबाट बाँच्न भनेर सिकाउने दायित्व हाम्रो हो।

सुन्दै हुनुहुन्छ कार्यक्रम हाम्रो सरकार। श्रोता, प्रविधिले दूरी त मेटाइदिएको छ, तर यसको सही ज्ञान नहुँदा कतिपय ठाउँमा भावनात्मक दूरी पो बढिरहेको छ भन्ने आभास पनि हुन्छ। त्यसैले स्क्रिनको पछाडि रहेको मान्छेको मन र भावनालाई बुझ्ने साक्षरता पनि उत्तिकै जरुरी छ। त्यसैले आजको यस विशेष दिनमा हाम्रो सरकार मार्फत हामीले उठाउने साझा मुद्दा भनेको हामी अक्षर ज्ञानको गौरवलाई बचाउँदै डिजिटल ज्ञानको उज्यालोलाई समाजका हरेक कुनासम्म फैलाउनेछौ। कोही पनि पछि नपरून् भन्ने भावनाको साथ प्रविधिलाई दास होइन आफ्नो जीवन सहज बनाउने एउटा सुन्दर माध्यम बनाऊ।

सुन्दर हुन्छ कार्यक्रम हाम्रो सरकार। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हाम्रो सरकार कार्यक्रम अन्तर्गत डिजिटल युगमा साक्षरता अक्षर ज्ञानदेखि डिजिटल ज्ञानसम्ममा निष्कर्षमा भन्नुपर्दा साक्षरता अब केवल कालो पट्टीमा खरीले अक्षर कोर्ने वा नाम सही छाप गर्ने सीमाभित्र मात्र सीमित छैन। आजको 21औं शताब्दीको यो गतिशील डिजिटल युगमा अक्षर ज्ञानदेखि प्रविधिको सही र सुरक्षित प्रयोग गर्न सक्नु नै वास्तविक साक्षरता हो। त्यसैले गाउँदेखि सहरसम्म, बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैलाई डिजिटल साक्षरताको पहुँचमा पुर्याउनु आजको अपरिहार्य आवश्यकता हो।

105.5 मेगाहर्जमा हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। समय यस बेला 11:05 भइरहेको छ श्रोता, र अब प्रस्तुत छ विविध कलाकारको स्वरमा केही आधुनिक गीतहरू कार्यक्रम स्वर माधुरीमा। कार्यक्रमको यो पहिलो प्रस्तुति युडेन भुटियाको स्वरमा।

केन्द्रमा एफएम 103.5 मेगा हर्जमा समय दिउँसोको ठिक 12:05 भयो। श्रोता र अबको यो समय हो विविध लोक अनि आधुनिक गीतहरूको कार्यक्रम श्रोताहरूको अनुरोधमा। श्रोताहरूको अनुरोधमा कार्यक्रमको यो पहिलो प्रस्तुति छ प्रणय गुरुङको स्वरमा, जसमा शब्द अनि सङ्गीत प्रणय गुरुङले। र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ सलिङबुङ रामदल गाउँबाट पुष्प तामाङ, प्रीतम कमला, धीरेन सरिता तामाङ अनि बिके मल्ला। सलिङबुङ मुङ्सी गाउँबाट बबिता, निलु, कपिल, पारस, एसएन अनि चन्द्रमाया। भिक्टोरिया गाउँ खरसाङबाट पद्मा मुखिया, किरण, सरस्वती, रोशन, सुधा, रिवर्स अनि प्रविणा। सेब्जे सिटोङबाट महावीर राई, चन्द्रकला, सकुर, महेश अनि सोमिका। अप्पर डुमाराम खरसाङबाट सञ्जय थापा, नमिता मिश्रित, सनन्दा, सुमन अनि कुमार। अप्पर सिरुबारी गिद्धे पहाडबाट सुषमा सिंह, श्याम दर्नाल, करुणा सिंह अनि एसएन दर्नाल। हिमाली गाउँ खरसाङबाट प्रशान्त राई, रविन्द्र राई, गीता राई, विद्या थापा, राकेश थापा, अनन्या थापा, विजय शर्मा अनि साथीहरू।

कार्यक्रम श्रोताहरूको अनुरोधमा गयो दोस्रो प्रस्तुति स्वीकार्नुहोस् यमुना देवानको स्वरमा, जसमा शब्द गणेश कुमार घिसिङको र यस गीतको अनुरोधकर्ताहरू हुनुहुन्छ कोटवा नारायणपुर बाबापट्टी बलियाबाट।

बड़ी खंजरपुर बागलपुर बाट भाई गुलफराज आलम बेगम समा आरा अनि साथी जमालुद्दीन नेपाली सलाही सोपनाहा नेपालबाट अरुण कुमार शर्मा रेणुदेवी शर्मा राहुल कुमार शर्मा वन्दना कुमारी शर्मा प्रियंका कुमारी शर्मा र शर्मा परिवारको सम्पूर्ण सदस्यहरू पुना महाराष्ट्रबाट श्रीमती वीणा आजिस्मी

मेधानी कुमारी डॉक्टर माही मेहता। शान्तिनगर भिलाई छत्तीसगढ़बाट प्रदीप कुमार शाह, श्रीमती प्रतिमा शाह अनि सन्देश शाह। फारबिसगंज बिहारबाट शम्भु प्रसाद गुप्त, अररिया रजखोट बजारबाट एमडी सारिफ आर्जू। पुराना तालाब डुमरावबाट वल्लुला अन्सारी अनि आसमान अन्सारी, जेल रोड बक्सरबाट राज अन्सारी अनि सिराज अन्सारी, इन्दिरा विहार दिल्लीबाट बेबी अन्सारी अनि दानिस अन्सारी, जेल रोड रायगढबाट नरेन्द्र यादव, महेन्द्र यादव अनि जानवी यादव। तयी श्रोताहरूको रोजाइमा स्वीकार्नुहोस् कार्यक्रमको यो अर्को प्रस्तुति, शिव परियारको स्वरमा शब्द नरवीर रसाइलीको।

कार्यक्रमको यो अन्तिम प्रस्तुतिसँग म बिदा लिइरहेको छु तपाईँको रेडियो सहयात्री लमु. अब प्रस्तुत छ मेलोडी टाइम.

नमस्कार, यो आकाशवाणी हो। दिउँसो 1 बजेको मुख्य समाचार स्नेह थामीबाट सुन्नुहोस्। प्रधानमन्त्री श्री नरेन्द्र मोदी आज गुजरात र महाराष्ट्रको भ्रमणमा हुनुहुन्छ। गुजरातमा प्रधानमन्त्री श्री मोदीले वडोदराबाट 35,000 करोड भन्दा अधिक लागतको विकास परियोजनाहरूको शिलान्यास र उद्घाटन गर्नुहुनेछ। साथै उहाँले पश्चिमी समर्पित फ्रेट करिडोरको 3 महत्वपूर्ण खण्डहरूलाई राष्ट्रलाई समर्पित गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आजदेखि श्रीलंकाको 3 दिवसीय आधिकारिक भ्रमणमा जानुहुनेछ। रक्षा अधिग्रहण परिषद डीएसीले आज रक्षा बलका लागि 1.10 लाख करोड रुपियाँ भन्दा अधिकको पुँजी अधिग्रहण प्रस्तावलाई स्वीकृति दिएको छ। 6G नेटवर्कको विकासको वैश्विक पहलमा भारत, अमेरिका र अन्य 24 देशसँग सामेल भएको छ। लक्जमबर्गका उप प्रधानमन्त्री तथा विदेश मन्त्री जेभियर बटेलले संयुक्त राष्ट्र सुरक्षा परिषदमा भारतको स्थायी सीट को मांगको समर्थन गर्नुभएको छ। दिल्ली सरकारले तिहारको मौसम अघि राष्ट्रिय राजधानी दिल्लीका प्रमुख खाद्य बजारहरूमा प्रवर्तन अभियान तीव्र पारेको छ। गृहमन्त्री अमित शाहले आज भारत रत्न डाक्टर भूपेन हजारिकालाई उहाँको जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पित गर्नुभएको छ। श्री शाहले भूपेन हजारिकाको संगीतले असमिया संस्कृतिलाई यसको विविधतामा विश्व मञ्चमा पुर्याएको बताउनु भएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताले ज्ञान, अवसर र उज्जवल भविष्यको लागि बाटो खोल्ने बताउनु भएको छ। दिल्ली यातायात पुलिसले दिल्ली विश्वविद्यालय विद्यार्थी संघ चुनावका लागि आज छात्र संवाद कार्यक्रम र चुनाव प्रचारलाई ध्यानमा राख्दै यातायात परामर्श जारी गरेको छ। अहमदाबादमा विश्व तीरन्दाजी प्यारा सिरिजमा भारतले 4 स्वर्ण पदक प्रतिस्पर्धामा चुनौती पेश गर्नेछ र मौसम विभागले आगामी 2 दिनसम्म भारतको उत्तर पूर्वी क्षेत्रमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब 2:40 मा समाचार लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

Thank you.

Wang

पुनः स्वागत छ श्रोता। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30 भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ नेपाली लोक अनि आधुनिक गीत विविध कलाकारको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् यो लोकगीत सरिता गुरुङ, अञ्जली प्रधान, उत्तम प्रधान अनि समूह स्वरमा।

0: Patterson Horse. प्रथममा प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको बडोदरामा 35,000 करोड रुपियाँ भन्दा अधिक लागतको विभिन्न विकास पहलहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026को उद्घाटन गर्नुहुनेछ। सरकारले राजस्थान, उत्तर प्रदेश र तेलंगानामा आईटीआई क्लस्टरहरूको लागि 735 करोड रुपियाँ भन्दा अधिकको कुल परियोजना परिव्ययको साथ रणनीतिक निवेश योजनाहरू स्वीकृत गरेको छ। रक्षा अधिग्रहण परिषदले आज रक्षा बलका लागि 1,10,00,000 रुपियाँ भन्दा अधिकको पुँजी अधिग्रहण प्रस्तावलाई स्वीकृति दिएको छ र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताले ज्ञान, अवसर र राम्रो भविष्यको बाटो प्रशस्त गर्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको बडोदरामा 35,000 करोड रुपियाँ भन्दा अधिक लागतको विभिन्न विकास पहलहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। प्रधानमन्त्री श्री मोदीले फ्रेट करिडोर नेटवर्कको पूर्णता र सञ्चालनलाई चिन्हित गर्दै वेस्टर्न डेडिकेटेड फ्रेट करिडोरका 3 प्रमुख खण्डहरू राष्ट्रलाई समर्पित गर्नुभयो।
1: बडोदरा तो गति शक्ति यूनिवर्सिटी का शहर है। आज यहाँ से डेडिकेटेड फ्रेट कॉरिडोर की आखिरी कड़ियां भी जुड़ गई है। आज 2,800 किलोमीटर से अधिक का डेडिकेटेड फ्रेट कॉरिडोर प्रोजेक्ट पूरा हो गया। ये 21वीं सदी के भारत के लिए बहुत ऐतिहासिक कार्य संपन्न हुआ है। ये डेडिकेटेड फ्रेट कॉरिडोर इस बात का साक्षी है कि बीते 12 साल में देश की काम करने की संस्कृति कैसे बदली है।
0: प्रधानमंत्री श्री मोदी ने न्यू सानंत, न्यू मकरपुरा, न्यू उम्बरगाउँ र नयाँ जेएनपीसीबाट मालवाहक रेल सेवाहरूको पनि उद्घाटन गर्नुभयो। साथै टाण्डा रोड र बडोदराको बीचमा नयाँ यात्री रेल सेवाको पनि उद्घाटन गर्नुभयो, जसले अलिराजपुरको दुर्गम आदिवासी क्षेत्रहरूलाई राष्ट्रिय रेल ग्रिडमा जोड्छ। विशाल सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री श्री मोदीले भारतको परिवहन र रसद क्षेत्रको द्रुत परिवर्तनमाथि प्रकाश पार्नुभयो र 2,800 किलोमिटर भन्दा अधिक समर्पित फ्रेट करिडोर पूरा हुनुलाई 21औं शताब्दीको भारतको लागि ऐतिहासिक उपलब्धि र देशको बदलिन्दो कार्य संस्कृतिको प्रमाण रहेको बताउनुभयो।
1: ईस्टर्न और वेस्टर्न डेडिकेटेड फ्रेट कॉरिडोर देश के व्यापार कारोबार का मुख्य आधार बन रहा है। डेडिकेटेड फ्रेट कॉरिडोर तेजी से विकसित होते भारत की जीवन रेखा है। इसने भारत के ट्रांसपोर्टेशन सेक्टर का कायाकल्प कर दिया है।
0: सरकारले राजस्थान, उत्तर प्रदेश र तेलंगानामा आईटीआई क्लस्टरहरूको लागि 735 करोड रुपियाँ भन्दा अधिकको कुल परियोजना परिव्ययको साथ रणनीतिक निवेश योजनाहरू स्वीकृत गरेको छ। यसमा राजस्थानको लागि 241 करोड रुपियाँ, उत्तर प्रदेशको लागि 240 करोड र तेलंगानाको लागि 254 करोड रुपियाँको निवेश योजना समावेश छ। यसलाई प्रधानमन्त्री कौशल र अपग्रेडेड आईटीआई पीएम सेतुको माध्यमबाट रोजगार परिवर्तनको 5औं राष्ट्रिय सञ्चालन समितिको बैठकमा स्वीकृत गरिएको थियो। बैठकको अध्यक्षता कौशल विकास र उद्यमशीलता मन्त्रालयकी सचिव देवाश्री मुखर्जीले गर्नुभएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026को उद्घाटन गर्नुहुनेछ। यो विश्वको सबैभन्दा ठूलो र प्रभावशाली वार्षिक फिनटेक सम्मेलनहरूमध्ये एक हो। 4 दिवसीय यो फेस्ट 11 सितम्बरको दिन समाप्त हुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आजदेखि 3 दिवसीय श्रीलंकाको औपचारिक भ्रमणमा जानुहुनेछ। एक सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले लामो समयदेखिको साझेदारका साथै गहिरो ऐतिहासिक र सभ्यतागत सम्बन्धका अतिरिक्त छिमेकी प्रथम र महासागर पहल अन्तर्गत श्रीलंका भारतको सबैभन्दा महत्वपूर्ण साझेदारहरूमध्ये एक भएको बताउनु भएको छ। उहाँले श्रीलंकाको नेतृत्वसँग फलदायी संलग्नताको आशा गर्नुभएको बताउनुभयो। रक्षा मन्त्री श्री सिंहले भ्रमणको क्रममा श्रीलंकामा रहेका भारतीय समुदायहरूसँग पनि बातचित गर्नुहुनेछ। प्रधानमन्त्री

नरेन्द्र मोदीले आज प्रसिद्ध गायक एवं असम विधानसभाका पूर्व सदस्य भारत रत्न डाक्टर भूपेन हजारिकालाई उहाँको 100 जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, डाक्टर हजारिकाको आवाजले असमको आत्मा र पूर्वोत्तरको भावनालाई सम्पूर्ण राष्ट्रसम्म पुर्यायो। प्रधानमन्त्री श्री मोदीले गत वर्ष गुवाहाटीमा आफ्नो जन्म शताब्दी समारोहको शुरूआतमा उपस्थित भएको पनि स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, डाक्टर हजारिकाको जीवन र कामले पुस्ताहरूलाई प्रेरणा दिइरहनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNews कर्स्याङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले आज संस्कृत उद्धरण साझा गर्नुहुँदै विभिन्न स्रोतहरूबाट ज्ञान प्राप्त गर्नुको महत्वमाथि प्रकाश पार्नुभयो। एक सामाजिक सञ्जाल पोस्टमा श्री मोदीले भन्नुभयो, एक बुद्धिमान र विवेकी व्यक्तिले ज्ञानको हरेक शाखाबाट सार लिनुपर्छ, चाहे त्यो ठूलो होस् वा सानो, जसरी मौरीले विभिन्न फूलहरूबाट अमृत संकलन गर्दछ। उहाँले भन्नुभयो, प्रत्येक स्रोतबाट उत्तम र सबैभन्दा लाभदायक ज्ञान खोज्ने र आत्मसात गर्ने हुनुपर्नेछ। रक्षा अधिग्रहण परिषदले हिज रक्षा बलका लागि 1,10,00,000 रुपियाँभन्दा अधिकको पुँजी अधिग्रहण प्रस्तावलाई स्वीकृति दिएको छ। रक्षा मन्त्री राजनाथ सिंहको अध्यक्षतामा भएको परिषदको बैठकमा यो स्वीकृति प्रदान गरिएको थियो। प्रस्तावहरूमा भारतीय सेनाका लागि केमिकल, बायोलोजिकल, रेडियोलोजिकल एण्ड न्युक्लियर CBRN रेकी व्हीकल, हाई मोबिलिटी व्हीकल SMV, सेल्फ प्रोपेल्ड मेकानिकल माइन लेयर्स MML, एडवान्स लाइट हेलिकप्टर ALH, ट्रोल ट्याङ्क र सर्वत्र ब्रिज सिस्टमको खरिद समावेश छ। भारतीय नौसेनाका लागि अरुद्र रडारको खरिद, डिजाइन र विकास र त्यसपछि समुद्री ग्यास टर्बाइनको खरिदको लागि आवश्यकताको स्वीकृति प्रदान गरेको थियो। अरुद्र रडारले विभिन्न नौसेना एयर स्टेशनहरूमा अवस्थित एयर रुट सर्भिलेन्स रडारहरूलाई प्रतिस्थापन गर्नेछ र MGT एक युद्धपोत प्रणोदन प्रणाली विदेशी विक्रेताहरूमाथिको निर्भरता कम गर्नेछ। 6C नेटवर्कको विकासको वैश्विक पहलमा भारत अमेरिका र अन्य 24 देशसँग सामेल भएको छ। यस पहलको उद्देश्य 6C नेटवर्कको सुरक्षालाई सुदृढ पार्नु, प्रतिस्पर्धात्मकता बढाउनु र नयाँ तकनिकीलाई बढावा दिनु रहेको छ। केन्द्रीय वाणिज्य एवं उद्योग राज्य मन्त्री जितेन प्रसादले अमेरिकाको वाणिज्य सचिव हावर्ड लुटनिकसँग भेट गर्नुभयो। दुई नेताहरूले सेमी कन्डक्टर, AI र 6C डाटा सेन्टरको क्षेत्रमा सहयोगका बारेमा चर्चा गर्नुभयो। आज अन्तर्राष्ट्रिय साक्षरता दिवस हो। यस अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताले ज्ञान अवसर र राम्रो भविष्यको बाटो प्रशस्त गर्ने बताउनु भएको छ। उहाँले मानिसहरूलाई शिक्षालाई प्रोत्साहित गर्न एवं शिक्षाबाट केही वञ्चित नहोस् भन्ने कुरा सुनिश्चित गर्न आग्रह गर्नुभयो। श्री जोशीले शिक्षित र सशक्त नागरिक विकसित भारतको बलियो आधार भएको बताउनुभयो। विदेश राज्य मन्त्री कीर्तिवर्धन सिंहले साउदी अरबको भ्रमणको क्रममा साउदी अरबमा रहेका भारतीय समुदायसँग बातचित गर्नुभयो। श्री सिंहले व्यापार, निवेश, ऊर्जा र संस्कृतिमा भारत र साउदी अरबको सम्बन्धलाई बलियो बनाउन भारतीय समुदायको अमूल्य योगदानको प्रशंसा गर्नुभयो। मौसम विभागले आगामी 2 दिनसम्म भारतको उत्तर पूर्वी भागमा भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभागका अनुसार बिहार, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, ओडिसा र पश्चिम बंगालमा पनि यस्तै मौसम रहने सम्भावना छ। यसैबीच अण्डमान एवं निकोबार द्वीपहरू, बिहार, ओडिसा, उप हिमाली, पश्चिम बंगाल, सिक्किम र तेलंगानामा आगामी 2 दिनमा चट्याङ र हावाको साथ मेघगर्जनको सम्भावना रहेको छ। मौसम विभागले पनि आज केरला र माहेमा लू चल्ने सम्भावना व्यक्त गरेको छ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको बडोदरामा 35,000 करोड रुपियाँभन्दा अधिक लागतको विभिन्न विकास पहलहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026 को उद्घाटन गर्नुहुनेछ। सरकारले राजस्थान, उत्तर प्रदेश र तेलंगानामा आईटीआई क्लस्टरहरूको लागि 735 करोड रुपियाँभन्दा अधिकको कुल परियोजना परिवेयको साथ रणनीतिक निवेश योजनाहरू स्वीकृत गरेको छ। रक्षा अधिग्रहण परिषदले आज रक्षा बलका लागि 1,10,00,000 रुपियाँभन्दा अधिकको पुँजी अधिग्रहण प्रस्तावलाई स्वीकृति दिएको छ र अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताले ज्ञान अवसर र राम्रो भविष्यको बाटो प्रशस्त गर्ने बताउनु भएको छ।
आकाशवाणीबाट समाचार।

पूरा भयो। अहिले 3:15 समाचारको अघिल्लो संस्करण लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी खरसाङ। अब प्रस्तुत छ यो लोकगीत नरेन्द्र गुरुङ अनि समूह स्वरमा।

शिल्पा छेत्री, विषय छ मैतीको निक्सीद्वारा आयोजित एसिया पेसिफिक नेटवर्क इन्फर्मेसन सेन्टर एपनिक 62 मुम्बईमा विश्वव्यापी इन्टरनेट समुदायलाई एकसाथ ल्याउँछ। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। एसिया पेसिफिक नेटवर्क इन्फर्मेसन सेन्टर एपनिक 62 को लागि सितम्बर 4-10, 2026 मुम्बईमा 600 भन्दा बढी इन्टरनेट विज्ञ, नीति निर्माता र प्रविधि नेताहरू भेला हुँदैछन्, जसमा कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा र भविष्यका लागि तयार डिजिटल पूर्वाधारले इन्टरनेटको विकासको अर्को चरणमा छलफलमा प्रभुत्व जमाउनेछ। एसिया पेसिफिक नेटवर्क सूचना केन्द्र एपनिकको 62 सम्मेलन नेशनल इन्टरनेट एक्सचेन्ज अफ इण्डिया, निक्सी र इन्टरनेट सेवा प्रदायक संघ अफ इण्डिया, इस्पाईद्वारा इलेक्ट्रोनिक्स र सूचना प्रविधि मन्त्रालय, मैतवाई र महाराष्ट्र सरकारको सहयोगमा आयोजना गरिएको छ। यस कार्यक्रमले इन्टरनेटको भविष्यलाई आकार दिने सबैभन्दा महत्वपूर्ण चुनौती र अवसरहरूको जाँच गर्न इन्टरनेट समुदायका प्राविधिक विज्ञहरू, नेटवर्क अपरेटरहरू, नीति निर्माताहरू र नेताहरूलाई एकसाथ ल्याउँदैछ। यसमा एआई सञ्चालित सेवाहरू, नेटवर्क स्वचालन, साइबर सुरक्षा, राउटिङ सुरक्षा र इन्टरनेट प्रशासन मुद्दाहरू समावेश छन्। भारतको डिजिटल इको सिस्टम विस्तार हुँदै जाँदा सुरक्षित, लचिलो र भविष्यका लागि तयार इन्टरनेट पूर्वाधार सुनिश्चित गर्नु प्रमुख प्राथमिकता रहन्छ। एपनिक 62 भारतलाई एसिया प्रशान्त प्राविधिक समुदायसँग संलग्न हुन, ज्ञान आदान प्रदान गर्न र सबैका लागि खुला, समावेशी र विश्वसनीय इन्टरनेटतर्फ सहकार्यलाई सुदृढ पार्न एक महत्वपूर्ण प्लेटफर्म प्रदान गर्दछ। इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव श्री सुशील पाल भन्छन्, विशिष्ट अतिथिहरूमा भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयका सचिव श्री एस कृष्णन र महाराष्ट्र सरकारका मुख्य सचिव श्री राजेश अग्रवाल समावेश हुनेछन्। एआई र अन्य प्रमुख प्राविधिक तथा सामाजिक परिवर्तनहरूले हाम्रो अर्थतन्त्र र समाजलाई आधार बनाउने नेटवर्कहरूमा अभूतपूर्व मांगहरू राखिरहेका छन्। एपनिक 62 यस क्षेत्रको इन्टरनेट समुदायलाई एकसाथ ल्याउँछ ताकि साझा विशेषज्ञतालाई व्यवहारिक कार्यमा परिणत गर्न सकियोस् र अझ सुरक्षित, लचिलो र स्केल लेबल इन्टरनेटको लागि एपनिकका महानिर्देशक जियो रङ्गलोले भन्दछन्, IPv6 अपनाउनेमा भारतले नेतृत्वले प्राविधिक क्षमता, लगानी र सहकार्य मिल्दा के सम्भव छ भनेर देखाउँछ। मुम्बई एसिया प्रशान्त इन्टरनेट समुदायलाई त्यो अनुभव साझा गर्न र इन्टरनेटको निरन्तर वृद्धिको लागि योजना बनाउन मद्दत गर्ने प्राकृतिक ठाउँ हो। भारतको डिजिटल अर्थतन्त्र र इन्टरनेट पूर्वाधार द्रुत गतिमा बढ़िरहेको समयमा नेक्सीले मुम्बईमा एपनिक 62 आयोजना गर्न पाउँदा यो गर्व गर्दछ। एपनिक 62 भारतको अनुभव साझा गर्ने, क्षेत्रीय विज्ञहरूबाट सिक्ने र सुरक्षित, लचिलो र समावेशी इन्टरनेटको लागि आवश्यक सहयोगलाई बलियो बनाउने अवसर हो। नेक्सीका प्रमुख कार्यकारी अधिकृत डाक्टर देवेश त्यागी भन्छन्, भारतका इन्टरनेट सेवा प्रदायकहरू भरपर्दो, सुरक्षित र उच्च प्रदर्शन गर्ने, कनेक्टिभिटीको द्रुत गतिमा बढ्दो माग पूरा गर्ने अग्रपंक्तिमा छन्। एपनिक 62 एसिया प्रशान्त क्षेत्रका अपरेटरहरूलाई व्यवहारिक अनुभव साझा गर्ने, प्राविधिक सहयोगलाई बलियो बनाउने र आगामी दिनहरूको लागि आफ्नो नेटवर्क तयार गर्ने महत्वपूर्ण अवसर दिन्छ। सेप्टेम्बर 8 एपनिक 62 छेउमा निक्सी र एपनिकले प्रमुख इन्टरनेट पूर्वाधार प्रविधिहरू IPv6 र राउटिङ सुरक्षाको तैनाती बढाउन समझदारी पत्र MOU हस्ताक्षर गर्नेछ, जसले भारतको इन्टरनेट पूर्वाधारको सुरक्षा, लचिलोपन र दीर्घकालीन विकासलाई सुदृढ पार्न योगदान पुर्याउनेछ।

सुनाउने छौ केही हिन्दी चलचित्रका गीतहरू। त मनोरञ्जन गराइरहेका छौ यो पहिलो गीत सुनाएर चलचित्र पीकेबाट साननी श्रेया घोषालको स्वरमा।

हामी कार्यक्रमको अन्त्यतिर छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक कोसली चलचित्र सिंहमबाट श्रेया घोषालको स्वरमा।

स्नेहा थामीबाट सुन्नुहोस्। आसाम सरकारले पर्यावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त गरेपछि राज्यका 22 आरक्षित वनहरूमा 39 परियोजनाहरूको लागि 239 हेक्टरभन्दा अधिक वन भूमि डाइभर्जन गर्न अनुमति दिएको छ। पर्यावरण, वन तथा जलवायु परिवर्तन विभागले वन संरक्षण एवं वर्धन अधिनियम 1980 धारा 2(1)(7) पठित वन संरक्षण एवं संवर्धन नियम 2023 नियम 11(7) अन्तर्गत अनुमति प्रदान गरेको छ। अधिसूचना अनुसार डाइभर्जन केन्द्र सरकारले प्रदान गरेको अन्तिम अनुमोदनमा निर्धारित शर्तहरूको अधीनमा हुनेछ। स्वीकृत प्रस्तावहरूमा तेल र ग्यास अन्वेषण र ड्रिलिङ, ट्रान्समिसन लाइनहरू, प्राकृतिक ग्यास पाइपलाइनहरू, सडकहरू, एक प्रमुख सहरी रिङ रोड परियोजना, पुलिस कमान्डो बटालियन क्याम्पहरू सहित विस्तृत गतिविधिहरू समावेश छन्। बंगलादेशमा भारतीय उच्च आयुक्त दिनेश त्रिवेदीले हिज ढाकामा बंगलादेशका प्रधानमन्त्रीका सार्वजनिक प्रशासन मन्त्रालयका सल्लाहकार इस्माइल जबिहुल्लासँग द्विपक्षीय सम्बन्धसँग सम्बन्धित विभिन्न मुद्दाहरूमाथि चर्चा गर्नुभयो। बैठकमा भारत बंगलादेश सम्बन्धको आधारको रूपमा जनता जनता बीचको सम्बन्धको महत्वलाई जोड दियो, जबकि दुवै पक्षले आपसी विश्वास र लाभमा आधारित आगामी साझेदारीको माध्यमबाट द्विपक्षीय सहयोगलाई अगाडि बढाउने आशा व्यक्त गरे। चर्चाले जनस्तरको सम्बन्धलाई द्विपक्षीय सम्बन्धको आधार बनाउने कुरा रेखाङ्कित गरेको छ। आज गायक, संगीतकार एवं फिल्म निर्माता डाक्टर भूपेन हजारिकाको 100 जन्म जयन्तीको अवसरमा गुवाहाटी स्थित उहाँको स्मारकमा श्रद्धाञ्जली अर्पण गरिएको छ र भारतीय संगीत र संस्कृतिमा उहाँको जीवन र योगदानको सम्झनामा एक वर्ष लामो समारोहको शुरूआत गरिएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। आसामका राज्यपाल लक्ष्मण प्रसाद आचार्य, मुख्यमन्त्री हेमन्त विश्व शर्मा र प्रदेश कांग्रेस अध्यक्ष गौरव गोगोईले स्मारकमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। आसामका मुख्यमन्त्री हेमन्त विश्व शर्माले हजारिकालाई आसामको हृदय र आत्मामा बस्ने भावनाको रूपमा वर्णन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णनले मेघालयमा 1010.95 करोड रुपियाँ लागतको पानी, सडक, स्वास्थ्य सेवा र बिजुली समावेश गर्ने 5 परियोजनाहरूको शिलान्यास गर्नुभयो। सोसोथाम अडिटोरियममा एक सार्वजनिक स्वागत समारोहलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपति श्री राधाकृष्णनले उत्तर पूर्वको प्रगति भारतको विकासको अभिन्न अङ्ग भएको बताउनुभयो। उहाँले यस क्षेत्रको विकासका लागि कनेक्टिभिटी महत्वपूर्ण रहेको कुरामा जोड दिनुहुँदै मेघालयको पर्यावरण, परम्परा र संस्कृतिको संरक्षण गर्दै समावेशी र सतत विकासको आवश्यकतामाथि जोड दिनुभयो। श्री राधाकृष्णनले राष्ट्रिय स्वास्थ्य मिशन अन्तर्गत 31.05 करोड रुपियाँ लागतमा पश्चिम खासी हिल्सको नोङस्टोइनमा निर्माण गरिएको प्रसूति तथा बाल अस्पतालको पनि उद्घाटन गर्नुभयो। उपराष्ट्रपति सीपी राधाकृष्णन उत्तर पूर्वी राज्यको 2 दिवसीय भ्रमणमा आज साँझ अरुणाचल प्रदेश पुग्नुहुनेछ। उहाँ आइतबारदेखि आसाम, मेघालय, मणिपुर र अरुणाचल प्रदेशको 4 दिवसीय भ्रमणमा हुनुहुन्छ। भोलि उहाँले अरुणाचल प्रदेश विधानसभाको विशेष सत्रमा भाग लिनुहुनेछ र विधानसभा ग्यालेरी सह संग्रहालयको भ्रमण गर्नुहुनेछ। उहाँको यात्रा कार्यक्रममा इटानगरका नाइदर नाम्लो प्रार्थना हल, जवाहरलाल नेहरू राज्य संग्रहालय र श्रवण र दृष्टिविहीनहरूका लागि डोनी पोलो मिशन स्कूलको भ्रमण पनि समावेश छ। श्री राधाकृष्णनले राज्यमा आफ्नो बसाइको क्रममा मुख्यमन्त्री पेमा खाण्डु र वरिष्ठ सरकारी अधिकारीहरूसँग पनि बातचित गर्नुहुनेछ। अरुणाचल प्रदेशका उपमुख्यमन्त्री चाउना मेनले भारतको 18 ब्रिक्स शिखर सम्मेलनको नेतृत्वले वैश्विक सहयोगलाई सुदृढ पार्न र अधिक समावेशी र जनकेन्द्रित दृष्टिकोणको माध्यमबाट वैश्विक दक्षिणको हितलाई अगाडि बढाउन मद्दत गर्ने बताउनु भएको छ। श्री मेनले भन्नुभयो, भारतको अध्यक्षतामा आयोजित शिखर सम्मेलन बलियो वैश्विक साझेदारी निर्माण र समावेशी विकासलाई बढावा दिने दिशामा एक महत्वपूर्ण कदम हो। प्रधानमन्त्री नरेन्द्र मोदीको मानवता प्रथमको दृष्टिकोण र जनकेन्द्रित दृष्टिकोणबाट निर्देशित भारतले ब्रिक्सलाई अझ व्यवहारिक र प्रभावकारी प्लेटफर्म बनाउन काम गरिरहेको उहाँले बताउनु भएको छ। मणिपुरका मुख्यमन्त्री युमनाम खेमचन्द सिंहले राज्य सरकारले मई 2023 राज्यमा भएको जातीय हिंसाको पृष्ठभूमिमा व्यक्तिहरूसँग सम्बन्धित गैरकानूनी र आपराधिक गतिविधिहरूका लागि विभिन्न मुद्दाहरूको जाँच गरिरहेको बताउनु भएको छ।
मणिपुर विधानसभामा विपक्षी काँग्रेस विधायक कंगुजम रंजित सिंहले पेश गरेको छोटो अवधिको चर्चामा भाग लिनुहुँदै मुख्यमन्त्री खेमचन्द सिंहले यस

3.5 मेगाहर्जको धनी तरङ्ग वा हामी आकाशवाणीबाट बोलिरहेका छौँ। समय यस बेला दिउँसोको 3:20 भइरहेछ। श्रोता, र अब क्रममा यहाँहरू समक्ष राख्न लागिरहेका छौँ केही लोक अनि आधुनिक गीतहरूको कार्यक्रम गीत संगीत विविध कलाकारको स्वरमा। प्रथममा स्वीकार्नुहोस् थुपदेन भुटियाको स्वरमा यो गीत।

श्रोता कहिले काहीँ हजार सम्झनाहरू फर्कन एउटा गीत मात्र चाहिन्छ। यसको साथै कार्यक्रमको अर्को प्रस्तुति राखिरहेकी छु ज्ञान सुब्बाको स्वरमा शब्द कमल रेग्मीको।

भर्खरै सुन्नुभयो भावना थापाको स्वरलाई शब्द गणेश घिस्मिरेको। कार्यक्रमको अर्को प्रस्तुति राखिरहेकी छु, यो लोकगीत नरेन्द्र गुरुङ, उत्तम प्रधान, रिमला मुक्तान अनि डेजी बराइलीको समूह स्वरमा।

0: समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा 35,000 करोड रुपियाँका विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र लोकार्पण गर्नुभयो। उहाँले भन्नुभयो, भारत उन्नत रेलगाडी र मेट्रो कोचको निर्माणका लागि वैश्विक केन्द्रको रूपमा उदित भएको छ। प्रधानमन्त्रीले आज साँझ मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026 उद्घाटन गर्नुहुनेछ। बम्बे उच्च न्यायालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कंग्रेस सांसद राहुल गान्धीको टिप्पणीलाई लिएर गान्धी विरुद्ध वर्ष 2019 दर्ता मानहानी मामिलामा जारी सम्मन खारेज गर्न अस्वीकार

0: गरेको छ। मौसम विभागले बिहार, पूर्वी उत्तर प्रदेश, ओडिसा, पश्चिम बंगाल र देशका पूर्वोत्तर भागहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ र अहमदाबादमा भारतले विश्व प्यारा तीर अन्दाजीमा 2 स्वर्ण र 1 रजत पदक जितेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको बडोदरामा 35,000 करोड रुपियाँका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र शुभारम्भ गर्नुभयो। प्रधानमन्त्रीले पश्चिमी क्षेत्र समर्पित फ्रेट करिडोर WDFC का 3 प्रमुख खण्डहरू राष्ट्रलाई समर्पित गर्नुभयो। यसका साथै फ्रेट करिडोरको सञ्चालनको मार्ग प्रशस्त भएको छ। यस अवसरमा प्रधानमन्त्रीले भारतको परिवहन र लजिस्टिक क्षेत्रमा तीव्र गतिमा रूपान्तरण भएको उल्लेख गर्नुभयो।
1: इस वर्ष लाल किले से मैंने विकसित भारत के लिए संकल्प की सप्त धारा का आह्वान किया है। इस सप्त धारा में एक धारा गति शक्ति की भी है। आज 2,800 किलोमीटर से अधिक का डेडिकेटेड फ्रेट कॉरिडोर प्रोजेक्ट पूरा हो गया। ये 21वीं सदी के भारत के लिए बहुत ऐतिहासिक कार्य संपन्न हुआ है।
0: प्रधानमन्त्रीले भन्नुभयो, यो परियोजनाको परिकल्पना वर्ष 2006 गरिएको थियो, तर यस दिशामा थप प्रगति भएन। उहाँले भन्नुभयो, विगत एक दशकमा यसमा गरिएको कार्यले देशको लजिस्टिक तन्त्रलाई पूर्ण रूपमा परिवर्तन गरेको छ, जुन विकसित भारतको जीवनरेखा हो। प्रधानमन्त्रीले भन्नुभयो, भारत वैश्विक विनिर्माण केन्द्रको रूपमा देखा परेको छ र अब आफ्नै उन्नत रेलगाडी र मेट्रो कोचको निर्माण गरिरहेको छ। चिपदेखि शिपसम्म स्थानीय उत्पादको दृष्टिकोणलाई उल्लेख गर्दै उहाँले भन्नुभयो, देशभित्र एक पूर्ण र आत्मनिर्भर आपूर्ति श्रृङ्खला सृजना भइरहेको छ।
1: साथियों, अब भारत चिप से लेकर शिप तक निर्माण की एक नई गाथा लिख रहा है। यानी पुर्जे भी हमारे और प्रोडक्ट भी हमारा। आत्मनिर्भरता की एक पूरी चेन भारत में ही बनेगी।
0: यसबाहेक उहाँले टाण्डा रोड र वडोदरा बीचको नयाँ यात्री रेल सेवालाई झण्डा देखाउनुभयो। प्रधानमन्त्री मोदीले 9,700 करोड रुपियाँ भन्दा बढीका 3 रेलवे विस्तार परियोजनाहरू र लगभग 1,780 करोड रुपियाँको 3 राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास पनि गर्नुभयो। यसको उद्देश्य गुजरात र मध्यप्रदेश बीचको कनेक्टिभिटीलाई सुदृढ पार्नु हो। उहाँले गुजरात सरकारका 2,600 करोड रुपियाँका विभिन्न नागरिक सुविधा र पूर्वाधार परियोजनाहरूको पनि शुभारम्भ गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026 उद्घाटन गर्नुहुनेछ। यो विश्वको सबैभन्दा ठूलो र प्रभावशाली वार्षिक फिनटेक सम्मेलनहरूमध्ये एक हो। 4 यो फेस्ट 11 सेप्टेम्बरमा सम्पन्न हुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले महिला तथा बाल विकास मन्त्री अन्नपूर्ण देवीको लेख आज साझा गर्नुभयो। सोसियल मिडियाको एक पोस्टमा प्रधानमन्त्रीले मातृ वन्दना योजनाको 10 र पोषण माहमा आधारित यो लेखले आँगनवाडी व्यवस्थालाई जन आन्दोलन बनाएको सन्देशलाई दर्शाउँदछ भन्नुभयो। प्रधानमन्त्रीले भन्नुभयो, लेखमा बताइएको छ कि प्रत्यक्ष लाभ हस्तान्तरण, सामाजिक लेखा परीक्षा र पौष्टिक आहारले कसरी बालबालिका, महिला र किशोरीहरूको कल्याणमा मदत गरिरहेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोसियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। बम्बई उच्च न्यायालयले आज कंग्रेस सांसद राहुल गान्धीलाई प्रधानमन्त्री नरेन्द्र मोदी विरूद्ध उहाँको टिप्पणीलाई लिएर 2019 मानहानि मुद्दामा जारी गरिएको सम्मन खारेज गर्न अस्वीकार गरेको छ। न्यायमूर्ति एनआर बारेकरको एकलपीठले श्री गान्धीको याचिका खारेज गर्यो, जसमा उहाँले मेजिस्ट्रेट अदालतको आदेशलाई चुनौती दिनुभएको थियो, जस अन्तर्गत श्री गान्धी विरूद्ध कार्यवाही शुरू गरिएको थियो। यद्यपि उच्च न्यायालयले मेजिस्ट्रेट समक्ष सुनवाई 6 साताको लागि स्थगित गर्ने आफ्नो 2021 निर्देशलाई यथावत राखेको छ। यसले श्री गान्धीलाई सर्वोच्च न्यायालयमा अपील गर्न समय दिएको छ। यो मामिला 2018 राफेल सम्झौतामा गान्धीले गरेको टिप्पणीलाई लिएर दायर गरिएको

0: हानि शिकायतसित सम्बन्धित छ। आज अन्तर्राष्ट्रिय साक्षरता दिवस हो। यो दिन हरेक वर्ष 8 सेप्टेम्बरमा मनाइने गरिन्छ ताकि मानिसहरू, समुदाय र समाजको लागि साक्षरताको महत्वलाई स्मरण गराउन सकियोस्। यस वर्ष अन्तर्राष्ट्रिय साक्षरता दिवसको विषय मानव पृथ्वी र समृद्धिका लागि साक्षरता रहेको छ। यस अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले भन्नुभएको छ, साक्षरताले ज्ञान, अवसर र राम्रो भविष्यको मार्ग प्रशस्त गर्दछ। श्री जोशीले भन्नुभयो, शिक्षित र सशक्त नागरिक नै विकसित भारतको बलियो आधार हो। उपराष्ट्रपति सीपी राधाकृष्णन, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहले आज प्रसिद्ध गायक तथा असम विधानसभाका पूर्व सांसद भारत रत्न डाक्टर भूपेन हजारिकालाई उहाँको 100 जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। सोसियल मिडिया पोस्टमा उपराष्ट्रपति सीपी राधाकृष्णनले भन्नुभयो, डाक्टर हजारिकाले आफ्नो भावपूर्ण संगीत र प्रभावशाली शब्दहरू मार्फत असम, पूर्वोत्तर र व्यापक मानवीय संवेदनाहरू अभिव्यक्त गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले डाक्टर हजारिकाको आवाजले असमको आत्मा र पूर्वोत्तरको भावनालाई सम्पूर्ण देशमा पुर्याएको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले भन्नुभयो, भूपेन हजारिकाको संगीतले असमिया संस्कृतिलाई यसको विविधताका साथ विश्व मञ्चमा पुर्याएको छ। उहाँको गीतहरूले शताब्दीयौंदेखि समाजलाई एकजुट राखेको छ। रक्षामन्त्री राजनाथ सिंहले डाक्टर हजारिका एक महान सांस्कृतिक व्यक्तित्व र दूरदर्शी व्यक्ति हुनुहुन्थ्यो भन्नुभयो। उहाँले भन्नुभयो, आफ्नो संगीत र गहन मानवतावादको माध्यमले भारतको सांस्कृतिक सम्पदालाई समृद्ध बनाउनुभयो। बिहारमा गंगा, गण्डक, कोशी र सोन लगायत विभिन्न नदीहरूको जलस्तर घटेकोले बाढी प्रभावित क्षेत्रका मानिसहरूले राहत पाएका छन्। यद्यपि जलस्तर बढ्दै जाँदा केही तल्लो तटीय क्षेत्रहरूमा बाढीको स्थिति गम्भीर बनेको छ। यसैबीच मौसम विभागले आज बिहार, पूर्वी मध्यप्रदेश, पूर्वी उत्तर प्रदेश, ओडिसा, पश्चिम बंगाल र देशको पूर्वोत्तर क्षेत्रहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ। विभागले भोलिसम्म अण्डमान र निकोबार द्वीप समूह, बिहार, ओडिसा, उपहिमालय, पश्चिम बंगाल, सिक्किम र तेलंगानामा बिजुली र तेज हावासहित तुफान आउने सम्भावना रहेको जनाएको छ। भारतीय जनता पार्टीले आम आदमी पार्टीको नेतृत्वमा रहेको पंजाब सरकारले लागू औषध समस्या समाधान गर्न कुनै ठोस कदम नचालेकोमा आलोचना गरेको छ। नयाँ दिल्लीमा भाजपा प्रवक्ता गौरव भाटियाले आरोप लगाउँदै भन्नुभयो, पंजाबका मुख्यमन्त्री भगवन्त मानको निगरानीमा सम्पूर्ण लागू औषध माफिया सञ्जाल फस्टाउँदै गएको छ र अझै पनि उनीहरू विरूद्ध कुनै कार्यवाही गरिएको छैन। आज अहमदाबादमा आयोजित 2026 विश्व प्यारा तीरन्दाजी श्रृङ्खलाको तेस्रो चरणमा भारतले तीरन्दाजीमा 2 स्वर्ण पदक जितेको छ। हरविन्दर सिंह र विजय सुन्डीले प्यारा रेकर्ड पुरुष युगलको फाइनलमा स्लोकाभियालाई 6-2 पराजित गर्दै लगातार तेस्रो पटक विश्व प्यारा तीरन्दाजी श्रृङ्खलाको खिताब आफ्नो नाम गरेका छन्। प्यारा महिला रिकर्भ युगलमा पूजा जात्यान र भावना चौधरी फाइनलमा चीनसित 6-0 पराजित भएपछि रजत पदकमा सन्तोष गर्नु पर्यो। तोमर कुमार र श्याम सुन्दर स्वामीले इराकका अल्दावोत अनवर र कादिम अब्बासलाई 152 मुकाबिला 139 पराजित गर्दै पुरुष युगलको खिताब जितेका छन्। यो समाचार युट्युबमा @AIR न्युज कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातमा 35,000 करोड रुपियाँका विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र लोकार्पण गर्नुभयो। उहाँले भन्नुभयो, भारत उन्नत रेलगाडी र मेट्रो कोचको निर्माणका लागि वैश्विक केन्द्रको रूपमा उदित भएको छ। प्रधानमन्त्रीले आज साँझ मुम्बईमा ग्लोबल फिन्टेक फेस्ट 2026 उद्घाटन गर्नुहुनेछ। बम्बे उच्च न्यायालयले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कंग्रेस सांसद राहुल गान्धीको टिप्पणीलाई लिएर गान्धी विरूद्ध वर्ष 2019 दर्ता मानहानि मामिलामा जारी सम्मन खारेज गर्न अस्वीकार गरेको छ। मौसम विभागले बिहार, पूर्वी उत्तर प्रदेश, ओडिसा, पश्चिम बंगाल र देशका पूर्वोत्तर भागहरूमा मुसलधारे वर्षाको पूर्वानुमान गरेको छ र अहमदाबादमा भारतले विश्व प्यारा तीरन्दाजीमा 2 स्वर्ण र 1 रजत पदक जितेको छ। यसका साथै आकाशवाणी समाचार पूरा भयो।
1: हामी आकाशवाणीबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ देशभक्ति संगीत, नम्रता बल अनि रमना राईको स्वरमा।

105 मेगाहर्ज अनि दार्जिलिङको एफएम 100.2 मेगाहर्ज साथै मोबाइल एप न्यूज अन एआईआर र प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा हामी आकाश सोनी खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। र अब प्रस्तुत छ ग्रामीण महिलाहरूको निम्ति कार्यक्रम घर संसार।

0: कार्यक्रममा हजुरहरू सम्पूर्णलाई यो पार्वतीको करजोडी नमस्ते। अनि श्रोताहरू, हामी सधैँ नै हजुरहरू समक्ष हाम्रो कार्यक्रममा विभिन्न विषयहरूमा चर्चा परिचर्चा गरी सुनाउने गर्छौँ। यसैले आज पनि हामीले हाम्रो श्रोताहरूको निम्ति, भनौँ हाम्रो दिदीबहिनीहरूको निम्ति, घरेलु उद्योगहरूमा चाहिँ हामीले के गर्न सक्छौँ भन्ने विषयलाई लिएर आएका छौँ। हामीले हाम्रो स्टुडियोमा पाहुना पनि निम्ताएका छौँ र अब यस विषयलाई बताउनको निम्ति हामीले यङजुम दोर्जी यल्मो बहिनीलाई निम्ताएका छौँ र बहिनी हाम्रो समक्ष हुनुहुन्छ। बहिनीलाई स्टुडियोमा स्वागत छ। बहिनी
1: नमस्ते। दिदी, अहिले जति पनि सबैजना रेडियो सुनिराख्नु भएको छ उहाँहरूलाई पनि नमस्ते।
0: हजुर हजुर। र अब हामीले यहाँ है परिचयको आदान प्रदान गरिसकेपछि र अब हाम्रो कार्यक्रमलाई अगाडि बढाउनु भन्दा पहिला चाहिँ म चाहिँ के भन्न चाहन्छु भने अब यहाँ यङजुम बहिनी पनि आउनु भएको छ है, र आउनु बित्तिकै अब कार्यक्रमलाई है सुरु गर्नुभन्दा चाहिँ अब हामी एउटा गीत सुनेर चाहिँ मनोरञ्जन गराउन होइन बहिनी, किनभने अब गीत सुन्दाखेरि चाहिँ एक प्रकारको आनन्द पनि आउँछ होइन, र गीत सुनेर चाहिँ हामी मनोरञ्जन गरौँ, त्यसपछि हाम्रो कार्यक्रम सुरु गरौँ न त, होइन।

0: र अब श्रोताहरूलाई हामीले गीत पनि सुनाइहाल्यौँ, साथै यहाँ यङजम बहिनीलाई पनि हामीले गीत सुनाएर मनोरञ्जन गरायौँ। र तपाईँलाई कस्तो लाग्यो गीत?
1: धेरै राम्रो लाग्यो त्यो गीत।
0: र गीत अब फेरि पनि है हामी सुन्दै गर्नुपर्छ समय पाए पनि है। र अब हामी हाम्रो कार्यक्रमपट्टि लागौँ होइन बहिनी?
1: हजुर।
0: र आज चाहिँ हामीलाई बहिनीले यो घरेलु उद्योग चाहिँ हामीले के कस्तो चाहिँ गर्न सक्छौँ भन्ने विषयमा बताउनुहुनेछ। र अब यहाँ बहिनीबाटै सुनौ न त। अब
1: हुन्छ, आजको हाम्रो

0: विषय चाहिँ अब घरेलु उद्योग हो. पहिला चाहिँ अब घरेलु उद्योग भन्नाले चाहिँ के बुझिन्छ त्यो चाहिँ बुझाउन त. अब घरेलु उद्योग चाहिँ हाम्रो सांस्कृतिक र परम्परासँग जोडिएको महत्त्वपूर्ण क्षेत्र हो है. घर वा सानो स्तरमा स्थानीय स्रोत साधन सिप र प्रविधिको प्रयोग गरी सञ्चालन गरिने उद्योगलाई नै हामी चाहिँ घरेलु उद्योग भन्न सक्छौँ नि त. यस्ता उद्योगमा चाहिँ अब धेरै ठुला लगानी वा अत्याधुनिक मानिसको आवश्यकता पनि पर्दैन. परिवारका सदस्य वा थोरै कामदारहरूको सहयोगमा पनि घरेलु उद्योग चाहिँ हामीले सञ्चालन गर्न सक्छौँ. घरेलु उद्योगको चाहिँ सबैभन्दा ठुलो फाइदा चाहिँ अब रोजगारीको सृजना हुनु हो नि त. यसले विशेष गरी चाहिँ गाउँघरका मानिसहरूलाई आफ्नो ठाउँमा काम गर्ने अवसर एकदमै प्रदान गर्छ. केही सिप भएका व्यक्तिहरूले त आफ्नो क्षमता प्रयोग गरेर पनि आमदामी गर्न सक्छन् त यसबाट हो. यसबाट चाहिँ अब बेरोजगारी कम गर्न र परिवारको आर्थिक अवस्था पनि सुधार गर्न सकिन्छ.
1: हो नि, ठिकै भन्नुभयो तपाईँले. किनभने अब हामीले होइन सरकारी नोकरी पर्खेर मात्र भएन, होइन कति कति पढेर लेखेका है मसिनो नानीहरू छन् र अब अहिलेको समयमा सरकारी नोकरीमा त पर्खेर भएन है. अब यस्ता घरेलु उद्योगहरूलाई हामीले अप्नायौँ भने त अब घरमै बसी बसी होइन अब केही आर्जन त गर्न सक्छौँ होइन. अरू के छ भन्ने जान्छ
0: घरेलु उद्योगको चाहिँ अब एउटा अर्को अझै एउटा महत्त्वपूर्ण पक्ष कला र संस्कृतिको संरक्षण गर्नु पनि हो नि त. होइन, प्रत्येक समुदायका आफ्नै हस्तकला कपडा गहना भाँडा र परम्परागत सिपहरू त छ. घरेलु अब उद्योगले चाहिँ यस्ता मौलिक सिपलाई चाहिँ जीवित राख्न चाहिँ एकदम महत्त्वपूर्ण भूमिका खेल्छ. उदाहरणका लागि चाहिँ अब ढाकाको कपडा भयो, हस्तनिर्मित काठका सामग्रीहरू भयो, होइन धातुका मूर्ति र विभिन्न अब परम्परागत हस्तकलाले चाहिँ हाम्रो पहिचानलाई विश्व सामु प्रस्तुत गर्न पनि त एउटा ठुलो मदत गर्छ. घरेलु उद्योग पर्यटन विकासमा पनि यसले चाहिँ अब धेरै योगदान दिएको छ. पर्यटक विभिन्न अब जग्गाहरूबाट भ्रमण गर्नुलाई त यहीँ नै आउँछ होइन. यहाँका अब मौलिक हस्तकला अब तथा अब स्थानीय उत्पादनहरू अब रुचिपूर्वक खरिद गर्न सक्छ उनीहरूले. यस प्रकार हामी चाहिँ विदेशी मुद्रा पनि भित्र्याउन सक्छौँ होइन. अब देशको आर्थिक विकासमा पनि त यसले धेरै नै सहयोग पुर्याउँछ. हजुर, हाम्रा दिदी बहिनीहरूले सानो सानो उनीहरूकोमा जति पनि कलाहरू छ, जस्तै अब कतिजनाले त अब पकाउनुमा धेरै रुचि राख्छ, अब उनीहरूले चाहिँ अब अचारहरू बनाएर होइन आफ्नो घरमै नै अब मसाला स्पाइसेसहरू अब कतिले बनाउने गर्छ, यस्तो बनाएर पनि उनीहरूले बिक्री गर्न सक्छ. अब त्यो हिसाबले पनि उनीहरूको आर्थिक अवस्था त सुधार हुन्छै हुन्छ, परिवार पनि मजाले चलाउन सक्छ. क्यान्डलहरू अब त्यो सेन्टेड क्यान्डलहरू त अहिले पुरा चलिरहेको छ मार्केटमा होइन. त्यही हिसाबले उनीहरूले क्यान्डलहरू पनि बनाएर चाहिँ अब बिक्री गर्न सक्छ. कतिजनाले त अब सिलाइ बुनाइहरू निटिङतिर धेरै नै राम्रो गर्न सक्छ नि त. भिन्दै भिन्दै डिजाइनको अब स्वेटर भयो, टोपीहरू बुनेर पनि होइन उनीहरूले धेरै धेरै डिजाइनहरू गरेर चाहिँ त्यसलाई चाहिँ अब बाहिर मार्केटमा दिएर चाहिँ अब बिक्री गर्न सक्छ नि त. अब कतिले चाहिँ अब माटोको सामग्रीहरू बनाउने गर्छ, अब साबुनहरू पनि आजकल त बनाउँछ, अर्ग्यानिक हिसाबले नै बनाउँछ उनीहरूले. आफूले आफूले त्यो बिक्रीहरू गरेर स्वनिर्भर पनि हुन सक्छ नि त महिलाहरू चाहिँ, दिदी बहिनीहरू.
1: हो नि, अब हामीले देखेका छौँ कि अहिले हाम्रै अब यो स्थानीय है बजारमा भनौँ अथवा गाउँमा भनौँ है, हाम्रो दिदी बहिनीहरूले यो तितेपातीहरूको होइन साबुनहरू बनाएको, अनि यो जुन चाहिँ हामी कालो बनमारा भन्छौँ नि,
0: हजुर
1: एकदमै राम्रो चिज भन्छ कालो बनमारा है, दबाईको रूपमा पनि हामी प्रयोग गर्छौँ है.
0: एलोभेरा
1: भयो है, कालो बनमाराको एलोभेराको साबुनहरू बनाएको है हामीले देखेका छौँ र बिक्री गरिरहेको हामीले देखेका छौँ र हामीले पनि यो चलाएका छौँ. एकदमै राम्रो हुँदो रहेछ,
0: केमिकल
1: हुँदैन यसमा चाहिँ होइन. हामीले अब जुन चाहिँ बजारमा किन्छौँ नि त्यसमा त धेरै मात्रामा केमिकल पाइन्छ है, र यस्तो अब घरमा बनाएको है यस्तो सामग्रीहरू हामीले चलाउन सक्यो भने चाहिँ अब हाम्रो त्वचाको लागि चाहिँ धेरै राम्रो
0: होइन. अब यस प्रकार नै महिलाहरूलाई चाहिँ एकदमै आर्थिक रूपमा चाहिँ आत्मनिर्भर बन्न चाहिँ सहयोग गर्छ. यसबाट चाहिँ अब परिवारको आर्थिक अवस्थामा धेरै नै सुधार आउन साथै होइन आफ्नो आवश्यकताहरू पुरा गर्न पनि त सकिन्छ, सानो सानो इच्छाहरू पुरा गर्न सक्छ. यसरी नै त आफ्नो मेहनतबाट चाहिँ अब आमदामी गर्दा महिलाहरूमा चाहिँ आत्मविश्वास र निर्णय गर्ने क्षमता पनि एकदमै बढेर जान्छ, इन्डिपेन्डेन्ट हुन्छ. हजुर, सिलाइ कटाइमा चाहिँ अब तपाईँको यस्तो पर्दाहरू बनाउँछ कतिले होइन, कतिले कुसन कभरहरू पनि त बनाउँछ, झोला ब्यागहरू बनाएर सानसानो पर्सहरू पनि बनाउने गर्छ नि त. यो एकदमै चलिरहेको सिप अब उनीहरूले सिकेको छ भने चाहिँ एकदमै अहिले त चलि नै रहेको छ. सबैले त्यसरी हस्तकलाबाट बनिएको चिजहरू रुचाउँछ नि त. अन्त यो कुराहरू पनि हामीले मार्केटमा राख्न सकेछ भने चाहिँ टुरिस्ट अट्र्याक्ट गर्छै गर्छ. टुरिस्टहरूले अब घुम्न आएको मान्छेहरूले त किन्छै किन्छ, प्लस यहाँकै लोकल मान्छेहरूले पनि त मन पराएर किनिदिन्छ. यसरी नै आमदामी पनि एकदमै बढेर नै जान्छ.
1: हजुर, अब त्यो पनि हो कि अब अहिले हामीले सामाजिक सञ्जालमा पनि अब धेरै देख्छौँ, यो फुलहरू बनाएर पनि बिक्री गरिरहेको देख्छौँ है, र यसले पनि अब हाम्रो दिदी

0: बहिनीहरूलाई धेरै आर्थिक अवस्थामा चाहिँ सुधार ल्याएको चाहिँ हामीले देखेका छौँ है। अब फुलहरू बनाएर कतिजनाले है अब सानसानो क्लिपहरू बनाएर है घरमा पर्दामा झुन्डाउने होइन, पर्दा चिप्नेहरू भयो, अब त्यस्तो विभिन्न प्रकारको छ नि। अब हुनु चाहिँ यस्तो हो, अब यो जुन चाहिँ अब हामीले हस्तकलाको कुरा गर्छौँ नि है, जुन चाहिँ अब घरेलु उद्योगको कुरा गर्छौँ नि, त्यसमा चाहिँ हामीले अल्छी चाहिँ गर्नु हुँदैन है,
1: होइन।
0: र हामीले जाँगर चाहिँ चलाउनुपर्छ, र जाँगर चलायो भने चाहिँ अब हामीले के चाहिँ गर्नु सक्दैनौँ र होइन, जहाँ इच्छा त्यहाँ उपाय भन्ने होइन, उखान त छँदैछ हाम्रोमा है। र हामीले अब जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै, अब इच्छा छ भने त हरेक उपाय त हरेक नै छ है। त्यसको साथसाथै अब अलिकति हामीलाई आर्थिकको पनि हामीलाई खाँचो पर्छ, आर्थिक भन्नाले अब हामीलाई पैसा रुपियाँको है। र पनि अब घरेलु यस्तै उद्योगहरूमा त त्यति बेसी पैसाको लगानी त लाग्दैन जस्तो लाग्छ है। र अब पहिला त अब एकैचोटि त ठुलो त गर्न सकिँदैन नि है, अब
1: सानोबाटै
0: सुरु गर्नु पर्यो नि यसरी नै होइन। र अरू के छ,
1: अगरबत्ती पनि बनाउन सकिन्छ, अगरबत्ती र अन्य हस्तनिर्मित होइन वस्तु उत्पादन गरेर पनि सानो घरेलु उद्योग त सञ्चालन आरामले गर्न सकिन्छ। यस्ता वस्तुहरूलाई चाहिँ अब आकर्षित प्याकेजिङ होइन, प्याकेट अब कस्तो हिसाबले चाहिँ प्याकेटमा राख्छ उनीहरूले, एउटा आकर्षित पाराले राखेर रा चाहिँ स्थानीय पसल तथा अनलाइन माध्यमबाट पनि बिक्री गर्न सक्छ।
0: एकदमै साँचो भन्नुभयो बहिनीले, हजुर हजुर।
1: आज त अब डिजिटल मार्केट हो नि त होइन, आजको अब डिजिटल युगमा चाहिँ अब अनलाइन व्यापार पनि घरेलु उद्योगसँग जोडिएको महत्वपूर्ण आमदामीको चाहिँ एउटा माध्यम हो। सामाजिक सञ्जालले तथा विभिन्न डिजिटल माध्यम प्रयोग गरेर आफ्ना उत्पादनका फोटो र विवरण ग्राहकसम्म चाहिँ अब विवरण गरेर चाहिँ अब पुर्याउन सक्छ नि त आफूले, अन्त त्यही हेरेर त ग्राहकहरूले पनि अब किन्छ, खरिद गर्छ। ग्राहकले घरमै बसेर फेरि सामानको जानकारी लिन पनि सकिन्छ, र घर बसी बेसी अर्डर पनि त गर्न सक्छ मन पराएको चिज त होइन। यो गर्नाले चाहिँ अब तपाईँको रेन्ट जोगिन्छ आफ्नो, पसलहरू चाहिँ अब भाडामा लिनु परेन, दोकानहरू चाहिँ अब रेन्टमा लिनु परेन नि त, घर बसी बसी आफ्नो चाहिँ एउटा बिजनेस चलाउनु सक्छ। हजुर, अर्को कुरा चाहिँ अब जसको चाहिँ जग्गाहरू छ बस्ती गाउँ बस्तीतिर त हुन्छ, पनि सहरतिर चाहिँ अब अलिकति साह्रो पर्छ, र उनीहरूले चाहिँ अब फुलहरूको बिरुवाहरू है उत्पादन गरेर पनि आमदामी राम्रो गर्न सक्छ। आजकल त अब सबैजनाले फुलहरू सजाउनु मन पराउँछ नि त आफ्नो घरमा त होइन, त्यो उनीहरूले फुलाएर चाहिँ मार्केटमा दिएर गरेछ भने त उनीहरूको बिजनेसलाई एकदमै राम्रो गर्छ नि त। यसरी त अब उनीहरूको पनि आर्थिक अवस्थामा चाहिँ अब सुधारै आउँछ।
0: हजुर,
1: अहिले चाहिँ अब तपाईँको एउटा नयाँ सिस्टम चाहिँ इन्ट्रोड्युस भयो होइन, क्लाउड किचन भन्छ नि। अब क्लाउड किचन चाहिँ तपाईँको अब यस्तो हो कि, पहिला मिनिङ बुझौँ न है, जहाँ चाहिँ अब तपाईँले चाहिँ घरमै बसेर पनि अब मान्छेहरूले चाहिँ अर्डर गर्छ, उनीहरूको स्वाद अनुसारको खाना बनाएर चाहिँ तपाईँले डेलिभरी गर्नु पर्यो।
0: हजुर,
1: त्यो क्लाउड किचन चलाएर पनि उनीहरूले आफ्नो व्यवसाय चलाएर पनि आर्थिक अवस्थामा पनि हेल्प गर्नु सक्छ फ्यामिलीलाई चाहिँ होइन। यसको लागि धेरै पैसा पनि चाहिँदैन, एकदमै थोरै पुँजी भए पनि चल्छ, किनभने स्थानीय स्रोत र साधन त छँदैछ आफ्नोमा। त्यसमा चाहिँ अब उनीहरूको अर्डर अनुसारको सिम्पल एउटा पहिला अब सानैबाट त सुरु गर्छ, अब उनीहरूले रुचाको चाहिँ खानेकुराहरू के छ त्यो त अब यो वरिपरि दोकानमा पनि पाइहाल्छ होइन, त्यो ल्याएर चाहिँ सानोबाट सुरु गरेर चाहिँ अर्डर चाहिँ लिएर चाहिँ उनीहरूलाई दियो भने चाहिँ त्यहीँबाट आफ्नो बिजनेस सुरु भयो।
0: क्लाउड किचन चाहिँ भनेको हजुर एकदमै राम्रो हो नि, किनभने अब हाम्रो दिदीबहिनीहरूकोमा धेरैजनाको त अब कला छ नि होइन, खानेकुरो पकाउने कला छ, जस्तो अब तपाईँले केकहरू बनाउने होइन, यी विभिन्न प्रकारको कलाहरू छ। अब कतिजनाको हामीले देखेका छौँ है सोसियल मिडियामा केकहरूको दिइरहेको हुन्छ है, र उनीहरूको त्यो केकहरू अर्डर पनि भइरहेको हुन्छ है। र यस्तो प्रकारले हाम्रो दिदीबहिनीहरूले अब यस्तै सानसानो कामहरूलाई नै है प्राथमिकता दिएर गर्नु सक्यो भने त आफ्नो आर्थिक अवस्था चाहिँ सुधार्न सक्छ है। कसैमाथि निर्भर चाहिँ गर्नु पर्दैन नि, हुनु भएन नि होइन, कसैमाथि निर्भर पर्नु परेन त्यसको लागि चाहिँ। र आफै घरमा बसी बसी अब विभिन्न प्रकारको जस्तो तपाईँले यो क्लाउड किचनको कुरा गर्नुभयो नि होइन, यस्तो प्रकारको जस्तो कतिजनाले अब मोमोहरू बनाउँछन् है, मोमोहरूको अर्डर हुन्छ, कतिजनाले मासुको अचारहरूको होइन, मासुको अब तरकारीहरूकै होइन, अब विभिन्न प्रकारको अब यसरी अनलाइन अर्डर गर्यो भने त त्यसले त अब धेरै आमदामी त दिइहाल्छ नि होइन। जस्तो कि अब हामीले बजारमा अब 80 रुपियाँ प्लेटमा मोमो खान्छौँ होइन, त अब हामीले अनलाइन गर्दा चाहिँ अलिकति अब त्यसमा अलिकति कम्ती गरेर है, अब जस्तो 60 जस्तो गर्यो भने त अब यसमा त धेरै मान्छेहरू चाहिँ लाइन लाग्छ जस्तो मलाई लाग्छ होइन, किनभने अलिकति अब ले यस्तो प्रकारले अलिकति बजारमा भन्दा चाहिँ अलिकति कम्ती गर्नु सक्यो भने चाहिँ है, दिनु सक्यो भने चाहिँ अलिकति राम्रो हुन्छ कि जस्तो मलाई लाग्छ नि। हुनु त अब अहिलेको समय त अब धेरै नै महँगो छ है, समय चाहिँ एकदमै महँगो चलिरहेको छ, तर पनि अब बजारको हेरी चाहिँ अब 5-10 रुपियाँ केही कम गर्नु सकेर
1: हामीलाई
0: त्यसले चाहिँ अब धेरै राम्रो हुन्छ जस्तो लाग्छ नि मलाई।
1: हजुर, अब यसै प्रकारले चाहिँ घरमै उपलब्ध होइन भान्सा प्रयोग गरेर चाहिँ विभिन्न परिकार तयार गर्न पनि सक्छ। क्लाउड किचन भनेको त त्यही नै हो, कतिजनाले अब अफिसहरू जाने हुन्छ, उनीहरूले

0: पकाउनु भ्याउँदैन. उनीहरूले पनि यो क्लाउड किचनबाट एकदमै डेली जस्तो नै एउटा फ्रेस खाना चाहिँ अब लानु सक्छ नि त होइन. अब यस व्यवसायमा चाहिँ अब ग्राहकले चाहिँ सामाजिक सञ्जाल होइन फोन अथवा उनीहरूले वेबसाइटै खोलेर खाना डेलिभरी गर्ने एप पनि बनाउनु सक्छ अहिले त, किनभने डिजिटलै भइसक्यो सबै कुरा
1: हो.
0: र तयार खाना डेलिभरी सेवा मार्फत ग्राहकको घर वा कार्यालयसम्म पनि त हामी पुर्याउनु सक्छ.
1: र श्रोताहरू अहिले हामीलाई यहाँ यङजोम डोर्जे यल्मु बहिनी आउनु भएर घरेलु उद्योगहरू चाहिँ हामीले के गर्न सक्छौँ भन्ने विषयमा धेरै राम्रोसँगले जानकारीहरू गराउनुहुँदैछ. अब फेरि यहाँ बहिनीको कुराहरूलाई केही छन् हामी विराम दिँदै हजुरहरू समक्ष साथै यहाँ बहिनीलाई पनि फेरि पनि एउटा गीत सुनाई मनोरञ्जन गराइरहेछौँ.

0: त श्रोताहरूलाई गीत सुनाइ मनोरञ्जन गराइहाल्यौँ, साथै यहाँ बहिनीले पनि गीत सुनिहाल्नु भयो होला होइन। र अब फेरि पनि हामी यहाँ बहिनीको विषयहरूलाई अगाडि बढाइरहेछौँ र आज चाहिँ हामीलाई यहाँ बहिनीले घरेलु उद्योग चाहिँ हामीले के कस्तो प्रकारले गर्न सक्छौँ, के चाहिँ गर्न सक्छौँ भन्ने विषयमा जानकारीहरू गराउनु हुँदैछ। र अब फेरि बहिनी तपाईँको अरू कुराहरू भन्दै जानुहोस् न त।
1: अझै अर्को चाहिँ तपाईँको यहाँ चलिरहेको अहिले सबै जग्गामै छ होमस्टे है, होमस्टेको व्यवसाय र आमदामीका उपायहरू पनि आजको समयमा चाहिँ मानिसको जीवनयापनका लागि चाहिँ एकदमै आमदामी अत्यन्त आवश्यक भएको छ। बढ्दो महँगी, बेरोजगारी र सीमित रोजगारी अवसरका कारण धेरै मानिसहरूले आफ्नो घरबाट नै केही काम गरेर आमदामी गर्छु भन्ने चाहिँ एउटा उपाय खोजिरहेकै छन् त। यस्तो अवस्थामा चाहिँ अहिले एकदम चलिरहेको चाहिँ होमस्टे हो होइन। आफ्नो घरमा अब त्यतिकै खाली कमराहरू किन चाहिँ राख्नु, अब त्यसलाई पनि काममा लगायो भने त अलिकति भए पनि आमदामी त आउँछ। त्यो हिसाबले नै अहिले सबैजनाले प्रायले नै होमस्टे हजुर आफ्नै घरमा पनि अब आउने अब गेस्टहरू जति पनि आउँछ होइन, उनीहरूलाई स्थानीय संस्कृति भयो, खानपान भयो, रहन सहन र अब प्राकृतिक वातावरणहरूको चाहिँ अब अनुभव गराउँदै सेवा प्रदान गर्ने व्यवसायलाई चाहिँ अब होमस्टे भनिन्छ।
0: तपाईँले भनेको जस्तो अब होमस्टे गर्न सक्यो भने त धेरै राम्रो है। अब तपाईँले भन्नुभयो नि हाम्रो स्थानीय खानेकुरो है, उनीहरूले चाहिँ कस्तो मन पराउँदो रहेछ भने नि बाहिरबाट आउनेहरूले अब जस्तो तपाईँहरूको घरमा तपाईँहरूले जे खानुहुन्छ हामीलाई त्यही बनाएर दिनुहोस् भन्छन् नि उनीहरूले। अब हाम्रो यो यहाँको हाम्रो जुन चाहिँ हामी स्थानीयमा खान्छौँ नि, अब जुन चाहिँ गुन्द्रुकको झोल भयो होइन, अब इस्कुसको तरकारी भयो, करेलाको तरकारी होइन, यस्तोहरू खान्छौँ नि हामी है। र यिनीहरू नै अब उनीहरूले मन पराएर खाएको जस्तो मलाई लाग्छ, किनभने अब कतिवटा होमस्टेमा हामी घुम्छौँ है र उनीहरूले भन्छन् कि तपाईँहरूले जे मन पराउनुहुन्छ त्यही दिनुहोस् हामीलाई भनेर भन्छन् है। र यस्तो प्रकारले उनीहरूलाई राम्रोसँगले हामीले अतिथि सत्कार गर्न सक्यो भने चाहिँ अब राम्रो हो है। फेरि फेरि पनि उनीहरू जान्छन् र अन्य आउनेहरूलाई पनि भन्छन् नि त है, भन्छन् र यो होमस्टेमा जाऊ है, यहाँ चाहिँ अतिथि सत्कार एकदमै राम्रो हुँदो रहेछ है, खानपान पनि राम्रो छ त्यहाँनिर है। र अब अरू कुरो त के र, अब होमस्टेमा बस्नेहरूलाई यति हो, टोयलेट पाइखानाहरूको है, राति सुत्ने व्यवस्था सुविधा हुनु पर्यो है, अनि बत्तीहरूको प्रबन्ध चाहिँ, पानीको प्रबन्ध चाहिँ राम्रो हुनु पर्यो होइन। त्यति चाहिँ अब हामीले हाम्रो दिदीबहिनीहरूले जसले पनि होमस्टे गर्न चाहन्छन् उनीहरूले चाहिँ अब यो कुरो चाहिँ अलिकति याद गर्नुपर्छ जस्तो लाग्छ नि होइन।
1: हजुर, अन्त कतिजनाको त अब बारीहरू पनि हुन्छ नि त होइन। अब बारीहरू हुनेले त अब सानोतिनो सब्जीहरू त खेती लगाउन सकिन्छ नि त
0: होइन,
1: सागसब्जी उब्जाउन सक्छ, मौसम अनुसारको सागसब्जी अब अथवा फलहरू अब लिउँ न होइन, तिनीहरू उब्जाउन सक्छ। अब सानो खेतीको लागि त अब धेरै ठुलो जमिनको आवश्यकता पनि त पर्दैन। अब यसरी नै महिलाहरूले चाहिँ आफ्नो मेहनतबाट चाहिँ आमदामी गर्न थालेपछि चाहिँ अब परिवारको आर्थिक अवस्थामा चाहिँ धेरै नै सुधार आउँछ होइन। एउटा अब समूह बनाएर अब धेरै महिलाहरूले चाहिँ मिलेर खेती तथा बिक्री गर्न पनि सक्छ बजारमा चाहिँ, अब एक्लैले त सक्दैन यस्तो बारीको काम, एउटा ग्रुप जस्तो बनाएर चाहिँ होइन, समूह बनाएर चाहिँ उनीहरूले यो कामलाई पनि सञ्चालन गर्न सक्छ आरामले नै। अर्को अझै एउटा उपाय पनि छ है, आइडिया अब एउटा पैसा कमाउने, अचार बनाउने व्यवसाय पनि महिलाहरूको लागि चाहिँ एकदम उपयुक्त घरेलु तथा सानो व्यवसाय नै हो। घरमै उपलब्ध फलफुल, सब्जी तथा अब विभिन्न मसलाहरू प्रयोग गरेर त अब स्वादिलो गुणस्तरीय अचार तयार गरी बिक्री गर्न सकिन्छ। थोरै लगानीबाट पनि यो काम चाहिँ सुरु हुन सक्छ। अब यसको लागि धेरै पनि चाहिँदैन होइन, अब यो त सानो व्यवसाय भनी अचारहरू बनाउन त सकिन्छ नि त। त्यही हिसाबले चाहिँ अब उनीहरू चाहिँ एकदम इन्डिपेन्डेन्ट हुँदै जान्छ नि त बिस्तारै बिस्तारी, आत्मनिर्भर बन्न राम्रो एकदमै अवसर प्रदान पनि त गर्छ यो कुराले। अब यस्तै घरेलु उद्योग थोरै लगानीबाट सुरु गरी बिस्तारी बिस्तारी त्यसलाई ठुलो बनाउँदै जान सकिन्छ।
0: ठिकै हो नि, अब सानोबाट नै अब हामी ठुलो सोच्नु पर्यो नि त होइन।

0: गाउँमा चाहिँ रोजगारीको चाहिँ अवसर एकदमै प्रदान
1: प्रदान
0: गर्छ।
1: गर्छ, एकदमै ठिक कुरा हो नि। किनभने अब हामीले है यो घरेलु उद्योग भन्नुको अब माने नै अब हामीले घरमा बसेर होइन कतिवटा उद्योगहरूलाई चाहिँ हामीले प्रोत्साहन दिनु भन्ने कुरो आउँछ होइन। यसरी नै अब हाम्रो दिदीबहिनीहरूकोमा कला त छ नि, तर त्यो कलालाई बाहिर उजागर गर्नु सक्दैन कतिले होइन। र यस्तै अब कतिवटा हामीले कार्यक्रमहरू सुनेर अथवा सोसियल मिडियाबाट पनि हामीले यस्तो कतिवटा कार्यक्रमहरू हेरेर है हामीले सञ्चालन गर्न सक्छौँ र त्यहीँबाट पनि सिकेर होइन कस्तो प्रकारले चाहिँ गर्दो रहेछ हाम्रो दिदीबहिनीहरूले भन्ने कुरो चाहिँ हामीले जान्नुपर्छ। र एकाअर्कामा चाहिँ आदान प्रदान चाहिँ हुनु पर्यो, एकाअर्कामा होइन सोधपुछ गर्नु पर्यो। त्यसै आफू मनभित्र मात्रै कुरा राखेर त भएन नि त होइन, एकाअर्कामा चाहिँ अब सुझबुझको साधन चाहिँ अब हामीले अप्नाउनुपर्छ जस्तो मलाई लाग्छ।
0: किनभने जस्तै यो अचारहरू बनाउने त अब एक्लैले पनि सकिन्छ
1: सकिन्छ,
0: त्यो त सानो बिजनेस भयो। तर अब जुन चाहिँ त्यो बारीहरू हुनेले चाहिँ अब त्यो सब्जीहरूको फलहरू उमार्नु त्यसमा त अब तपाईँको एकजनाले त सकिँदैन, त्यसमा एउटा सानो ग्रुप बनाएर नै उनीहरूले चाहिँ सानो बिजनेस सुरु गर्नु चाहिँ राम्रो, सबैलाई राम्रो
1: राम्रो हुन्छ। ठिकै भन्नुभयो तपाईँले। र श्रोताहरू आज हाम्रो समक्ष यहाँ यङजुम दोर्जी जल्मो बहिनी आउनु भएर हामीलाई घरेलु उद्योग चाहिँ के हुन् कस्तो प्रकारले गर्नुपर्ने भन्ने विषयमा चाहिँ यहाँले एकदमै राम्रोसँगले जानकारी दिनुभयो, हाम्रो श्रोताहरूले सुन्नुभयो होला। र यस्तै यस्तै अब है घरेलु उद्योगलाई अप्नाएर हामी पनि एउटा स्वावलम्बी जीवन जिउने चाहिँ हामीले कोसिस सधैँ गर्नुपर्छ जस्तो मलाई लाग्छ नि होइन। र श्रोताहरू अब समय धेरै नै भइगयो र अब यहाँ यङजुम बहिनी सँगसँगै हामी पनि श्रोताहरूबाट बिदा लिइरहेछौँ। हवस् त, नमस्ते बहिनी।
0: धन्यवाद, नमस्कार।

नमस्कार, आकाशवाणी खरसाङ सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोता लगायत मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ हाम्रो यो कार्यक्रम शिक्षा ज्योतिमा, र म छु हजुरहरूको कार्यक्रम सञ्चालिका प्रशंसा थापा। र श्रोता सधैँ झै, आज पनि हामी हाम्रो कार्यक्रमको थालनी गर्नेछौँ एउटा देश वन्दनाबाट।

र यो देशवन्दना पश्चात आजको शिक्षा ज्योति कार्यक्रममा हामी अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हाम्रो विषय रहेको छ साक्षर बनाऊ भविष्य निर्माण गरौं। विद्यार्थी भाइ बहिनीहरू, साक्षरता भनेको अक्षर चिन्नु र पढ्नु लेख्नु जान्नु मात्र होइन, यो ज्ञान प्राप्ति गर्ने, सही निर्णय लिने, आफ्नो अधिकार बुझ्ने र समाजमा जिम्मेवार नागरिकका रूपमा सहभागी हुने आधार हो। शिक्षाले मानिसको जीवनमा नयाँ सम्भावनाका ढोकाहरू खोल्छन्। एउटा साक्षर व्यक्ति आफ्नो जीवन मात्र होइन, आफ्नो परिवार, समाज, राष्ट्रको भविष्य निर्माणमा पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। त्यसैले आजको यस विशेष अवसरमा हामी सबैले एउटा संकल्प गरौं, आफू साक्षर बनाऊ, अरूलाई पनि साक्षर बन्न प्रेरित गरौं र ज्ञानको उज्यालो हरेक घरसम्म पुर्याउं। त आउनुहोस् श्रोता, यसै प्रणका साथै साक्षरताको महत्व बुझौं र शिक्षित, सक्षम तथा समृद्ध समाज निर्माणतर्फ अगाडि बढ्नको लागि हजुरहरूलाई प्रेरणा दिनको निमित्त हाम्रो स्टुडियोमा आइसक्नु भएको छ शिक्षक राजेन खवासज्यू।

नमस्कार आदरणीय श्रोतावृन्द, आज सितम्बर 8 विश्वभरि अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ। म श्री राजेन खवास तपाईँहरूसँग यस्तो पुनित अवसरमा अमूल्य क्षणहरू बिताउनेछु। आज हामी कुरा गर्नेछौँ एउटा अक्षरले कसरी जीवन बदल्छ भन्ने विषयमा। आजको दिन भाषण छाट्ने दिन मात्र होइन, तर आफूले निरक्षरका लागि के गर्न सक्छौँ भनेर सोच्ने दिन हो। साक्षरता दिवसको इतिहास र महत्त्व यस प्रकार छ। सबैभन्दा पहिले यो दिवस किन मनाइन्छ त, सन् 1965 इरानको तेहरानमा विश्व शिक्षा मन्त्रीहरूको सम्मेलन भयो। त्यहाँ साक्षरताको समस्या विश्वभरि नै छ भन्ने कुरामा तर्क वितर्क तथा बहस भयो। त्यसपछि युनेस्कोले सन् 1966 सितम्बर 8 अन्तर्राष्ट्रिय साक्षरता दिवस अर्थात् इन्टरनेसनल लिट्रेसी डे भनेर घोषणा गर्यो। तर यो दिवस मनाउन सुरु गरेको वर्ष सितम्बर 8 सन् 1967 हो। वर्ष 2026 अर्थात् यस वर्षको थिम मुख्य वाक्य यस प्रकार छ, मानव ग्रह र समृद्धिका लागि साक्षरता अर्थात् लिट्रेसी फर पिपल द प्लानेट एन्ड प्रोस्पेरिटी। युनेस्को तथ्याङ्क अनुसार आज पनि विश्वमा 76 करोड एडल्ट साक्षर छैनन्, तीमध्ये 2-3/3 महिला छन्। अब साक्षरता भनेको के हो प्रकाश पार्नेछु। हामी लेख्न पढ्न जान्नेलाई मात्र साक्षर भन्छौँ, तर साक्षरता भनेको केवल लेख्न पढ्न जान्नु मात्र होइन, यो जीवनभर सिक्ने र अगाडि बढ्ने बाटो हो। तर वर्तमान समयमा डिजिटल साक्षरता, वित्तीय साक्षरता, स्वास्थ्य साक्षरता अनि त्यत्तिकै जरुरी छ। मोबाइल चलाउन नजानेर ठगिने, ब्याङ्कको कुरा नजानेर नबुझेर ऋणमा डुब्ने, स्वास्थ्य सम्बन्धी कुरा नजानेर धेरै पैसा खर्च गर्ने साथै मृत्युको मुखमा पर्ने जस्ता समस्याहरू धेरै छन्। साक्षरको अर्थ शिक्षित हुनु मात्र होइन, तर यसको वास्तविक अर्थ व्यक्तिलाई आफ्नो कर्तव्य र अधिकारको बोध हुनु हो, जसबाट उसको शोषण नहोस् अनि एक सफल जीवनतिर अघि बढ्न सकोस्। जीवनको लागि भोजन साथसाथै साक्षर हुनु पनि अत्यन्त जरुरी छ। शिक्षा सिद्धान्त अनुसार मनभित्रको कुरालाई बाहिर निकालेर व्यावहारिक रूपमा प्रयोग गर्नु नै शिक्षा हो। यसैले भगवान बुद्धले भन्नुभएको छ, यदि तिमी शिक्षित बन्न चाहन्छौ भने अन्तरात्माको विकास गर। सर्वप्रथम त हामीले आफैलाई चिन्नु पर्दछ, किनकि शिक्षा मानव चरित्रको विकासबाट प्रारम्भ हुँदछ। वैदिक शिक्षा अनुसार

एउटा व्यक्तिको चरित्र श्रेष्ठ छैन भने उसको शिक्षाको कुनै महत्त्व नै रहँदैन। चरित्रलाई बिस्तारै विकसित गर्न सकिन्छ। चरित्रलाई परीक्षा, तेज बुद्धि, कृत्रिम बौद्धिकताबाट सुधार्न सकिँदैन। यो अत्यन्त मूल्यवान हुन्छ। चरित्रको विकास सठिक पालन पोषण र सङ्गतिबाट हुँदछ। यसैले वास्तविक शिक्षाको अर्थ हो चरित्रको विकास। यसैले हाम्रो अन्तर्दृष्टिलाई विकसित गरेर यो संसारलाई सृष्टि गर्नेहरूलाई तथा महान महान व्यक्तिहरू, सर्जकहरू, ऋषिमुनिहरू र आविष्कारकहरूलाई चिन्न सक्नुपर्दछ। वास्तविक शिक्षाको अर्थ यही हो। शिक्षाको वास्तविक लक्ष्य श्रेष्ठ चरित्र, श्रेष्ठ ज्ञान, सत्य स्वरूप ज्ञान हो, जहाँ हाम्रो विचारमा, चरित्रमा, हाम्रो जीवनमा श्रेष्ठता आओस् अनि हाम्रो ज्ञान, अनुभव, विचार सृष्टिसित जोडियोस्। उदाहरणको लागि, सूर्य प्राचीन हो तर यसको ऊर्जा नवीन वा ताजा हुन्छ। त्यस्तै प्रकारले गङ्गा नदी प्राचीन हो तर यसको पानी नवीन वा ताजा हुन्छ। श्रीमद् भगवद् गीता यस्तो आध्यात्मिक ग्रन्थ हो जसले नयाँ पिँढीलाई प्राचीन पिँढीसित जोड्दछ। यो ग्रन्थ पढ्न जाति, धर्म, भेदभाव आदिले रोक्न र छेक्न सक्दैन। यसले सूक्ष्म कुराहरू र प्रकृतिको महत्त्व तथा जीवन र मृत्युको सत्य बताउँछ। जीवन जिउने कला सिकाउँछ। यस्तो आध्यात्मिक ज्ञान भौतिक सुख सुविधाबाट प्राप्त हुँदैन। यसैले यसलाई हामीले जीवनमा उतार्न सक्नुपर्दछ। हाम्रो वास्तविक ज्ञान र वास्तविक शिक्षा यही नै हो। अहिलेको पहाडको अवस्था र कथा त आउनुहोस् श्रोताहरू, म तपाईँहरूसँग हाम्रो खरसाङ नजिकैको एउटा साँचो कथा बताउँछु। यहाँ नाम परिवर्तन गरिएको छ। 55 वर्षीय गीता दिदीको जीवन घरको काम, छोराछोरीको पढाइ लेखाइ, पालन पोषण र खेतीपाती गर्दा गर्दै बित्यो। छोराछोरीलाई पढाउनु भयो तर आफूले कहिल्यै कलम समात्नु पाउनु भएन। 2 वर्ष अघि गाउँमा साक्षरता श्रेणी खुल्यो। लाज पन्छाएर भए पनि त्यो श्रेणीमा उहाँ जानुभयो। आज उहाँ आफैले मोबाइल रिचार्ज गरेर सबै कुराहरू खोल्न सक्नुहुन्छ अनि छोरालाई म्यासेज अर्थात् सन्देश पठाउनुहुन्छ। उहाँ भन्नुहुन्छ, अहिले म आफूलाई मान्छे जस्तो फिल गर्दछु अर्थात् अनुभव गर्दछु। यस्ता लाखौँ गीता दिदीहरू हाम्रा वरिपरि छन्। उनीहरूलाई साक्षर बनाउने हाम्रो परम कर्तव्य ठहर्दछ। साक्षरताबाट के फाइदा हुन्छ भन्ने 5 मुख्य मुख्य कुराहरू म तपाईँहरूलाई बताउँदैछु। 1 छ आर्थिक फाइदा। पढे लेखेको मानिसको आम्दानी 20% अधिक हुन्छ। आफ्नो व्यापारको हिसाब किताब आफै राख्न सक्छन्। त्यस्तै प्रकारले 2 छ स्वास्थ्य। डाक्टरले दिएको औषधि कसरी खाने भन्ने पर्ची पढ्न सक्छन्। कुपोषण अर्थात् म्याल न्युट्रिसन र रोगबाट सचेत हुन्छन्। त्यस्तै प्रकारले 3 छ सशक्तिकरण अर्थात् इम्पावरमेन्ट। महिलाले हिंसा विरुद्ध बोल्न सक्छन्। मतदान गर्दा आफैले सही गरेर मत चिन्न अर्थात् भोटिङ चिनेर भोट हाल्न सक्छन्। त्यस्तै प्रकारले 4 छ बालक बालिकाको भविष्य। आमा पढे लेखेकी भए छोराछोरीहरू पाठशाला जाने सम्भावना दोब्बर हुन्छ। र अन्त्यमा छ समाज। समाजमा अन्धविश्वास कम हुन्छ। मानिसहरू शिक्षित भए अफवाहमा नलाग्ने किसिमका हुन्छन्। भारत सरकारले पनि साक्षर भारत अभियान चलाएको छ। विशेष गरी भारत सरकारले सर्वशिक्षा अभियानद्वारा सबैको लागि शिक्षा तथा समग्र शिक्षा प्रदान गरेर सराहनीय कार्य गरेको छ। सामुदायिक शिक्षा केन्द्रहरू राखिदिएका छन्। तर सरकार एक्लैले केही पनि गर्न सक्दैनन्। यस्ता अभियानहरू सफल पार्नलाई शिक्षितहरूले हात बढाउनु पर्छ। तपाईँ श्रोताहरूले आजैबाट के गर्न सक्नुहुन्छ त आउनुहोस्। 1 छ एक घर एक साक्षर अभियान अर्थात् घरमा जसले पढ्न लेख्न सक्दैनन् उहाँलाई सप्ताहको 3 समय पढ्न लेख्नमा खर्च गर्नुहोस्। 2 छ पुस्तक उपहार।

प्रत्येकको जन्मदिनमा लुगाफाटा होइन एउटा असल पुस्तक उपहार दिने बानी बसाल्नुहोस्। नम्बर 3 छ डिजिटल साक्षरता। आफ्ना आमा बुबा अर्थात् आमा बाबालाई युपिआई अनलाइन टिकट कसरी काट्ने सिकाइदिनुहोस्। नम्बर 4 छ स्कुल छोडेका बालक बालिकालाई खोजौँ। आर्थिक कारणले स्कुल नगएका नानीहरू भेट्टाइए उनीहरूलाई आर्थिक सहयोग गरेर फेरि पाठशाला जाने बनाऊ अनि उनीहरूको भविष्य निर्माण गरौँ। त श्रोताहरू, साक्षरताको महत्त्व। साक्षरता भनेको केवल लेख्न र पढ्न जान्नु मात्र होइन अर्थात् अक्षर ज्ञान मात्र होइन, यसले जीवनमा ठुलो परिवर्तन ल्याउँछ, ज्ञानको ढोका खोल्छ, पुस्तक समाचार र इन्टरनेटबाट नयाँ कुरा सिक्न मद्दत गर्छ, रोग तथा औषधिका विषयमा जान्न सकिन्छ, रोजगार र अवसर, पढे लेखेको मानिसले राम्रो काम पाउने र आत्मनिर्भर बन्ने अवसर पाउँछ, समाजको निर्माण गर्न सक्छ, साक्षर समाजमा गरिबी रोग र अन्धविश्वास कम हुन्छ, लोकतन्त्र अर्थात् डेमोक्रेसी बलियो हुन्छ, महिला र बालक बालिकाको सशक्तिकरण, शिक्षाले महिलालाई आफ्नो अधिकार बुझ्न र बालक बालिकाहरूलाई राम्रो भविष्य निर्माण गर्न सहयोग गर्दछ। आज पनि विश्वमा लाखौँ मानिसहरू पढ्न लेख्न जान्दैनन्, त्यसैले यो दिवसको औचित्य अर्थात् महत्त्व अझै छ। यो दिन कसरी मनाइन्छ त? यस दिन विद्यालय कलेज र सङ्घ संस्थाहरूले निबन्ध प्रतियोगिता र साक्षरता अभियान चलाउँछन्। सरकारले शिक्षा कार्यक्रम सञ्चालन गर्दछ, पुस्तक वितरण र पठन अभियानहरू पनि गरिन्छन्। अर्थात् शिक्षा बिना मानव जीवनको महत्त्व अधुरो छ। साक्षरताको अर्थ अन्धकारबाट उज्यालोतर्फको पुल वा साँघु हो। अन्तर्राष्ट्रिय साक्षरता दिवसले हामीलाई पढाउन र आफू पनि सिक्ने प्रेरणा प्रदान गर्दछ। यदि हामी प्रत्येकले एकजनालाई मात्र भए पनि पढ्न र लेख्न सिकायौँ भने संसारबाट अशिक्षा हटाउन सकिन्छ। आउनुहोस्, हामी सबै मिलेर साक्षर समाज बनाउने सङ्कल्प गरौँ, साक्षर बनाऊ, भविष्य निर्माण गरौँ। श्रोताबृन्द, एउटा कलमले भाग्य लेख्छ, एउटा शिक्षकले पुस्ता निर्माण गर्दछ। त्यसैले नेपोलियनले भनेका थिए, एउटा कलमको शक्ति हजारौँ तोपका गोलाहरूभन्दा पनि शक्तिशाली हुन्छ। अर्थात् तोपका गोलाहरू अनेकौँ शक्तिशाली हुन्छन्, तर पनि कलमको शक्ति भने हजारौँ गुणा शक्तिशाली हुन्छ। यसैले प्रत्येकले एकलाई साक्षर बनाऊ भन्ने अभियानमा हातेमाला गरौँ। देवकोटाले भन्नुभएको थियो, शिक्षा बिना मानिस तथा मानव पशु समान हुन्छन्। यस लहरलाई आत्मसात गरौँ, पढौँ, पढाउँ, समृद्ध बनाऊ अनि अरूलाई पनि साक्षर बनाऊ, भविष्य निर्माण गरौँ। आज अन्तर्राष्ट्रिय दिवसमा प्रण गरौँ, म आफू पनि पढ्छु अनि अरूलाई पनि पढाउँछु, साक्षर बनाऊ, अरूको पनि भविष्य निर्माण गरौँ। अन्त्यमा अमूल्य समय दिनुभएर सुनिदिनुभएकोमा श्रोतावृन्दमा मुरी मुरी धन्यवाद। फेरि भेटौँला अन्य कार्यक्रममा। नमस्कार।

विद्यार्थी भाइ बहिनीहरू, आजको शिक्षा ज्योति कार्यक्रम यही नै सम्पन्न हुन्छ। आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा हामीले साक्षरताको महत्व र भविष्य निर्माणमा शिक्षाको भूमिका बारे चर्चा गर्यौं, जसलाई हजुरहरू समक्ष राख्नुभयो शिक्षक राजेन खवासज्यूले। विद्यार्थी भाइ बहिनीहरू, शिक्षा मानिसको सबैभन्दा शक्तिशाली हतियार हो। साक्षरताले मानिसलाई आत्मनिर्भर बनाउँछ, अवसर पहिचान गर्न सिकाउँछ र सही तथा गलत बीच निर्णय गर्ने क्षमता प्रदान गर्दछ। त्यसैले एउटा सुन्दर र समृद्ध भविष्यका लागि आजदेखि नै एउटा अभियान सुरु गरौँ। आफू साक्षर बन्नुहोस्, अरूलाई पनि साक्षर बनाउनुहोस्, ज्ञान बाँड्नुहोस् र भविष्य निर्माण गर्नुहोस्। र यसै सन्देशको साथमा म कार्यक्रम सञ्चालिका प्रशंसा थापा लगायत कार्यक्रम प्रस्तोता लेखनाथ राईलाई पनि आजको शिक्षा ज्योति कार्यक्रमबाट विदा दिनुहोस्। अनि हजुरहरू पनि खुसी रहनुहोस्, स्वस्थ रहनुहोस् र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोस्। नमस्कार।

श्रद्धालु अत्यन्जल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम शिक्षा ज्योति। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरङ्गमा बोलिरहेका छौं।

स्वागत तथा वादन सम्पूर्ण श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा। हजुर श्रोता, अब समय भएको छ कार्यक्रम जय जवानको। जय जवान कार्यक्रममा हामी प्रस्तुत गर्नेछौ विविध चलचित्रका गीतहरू विशेष फौजी श्रोताहरूका निम्ति।

फौजी श्रोताले कार्यक्रमको पहिलो गीत सुन्नुभयो लता मंगेशकरको आवाजमा चलचित्र लेकिनबाट शब्द रचना थियो गुलजारको।

प्रस्तुत गीत फौजी श्रोताले सुन्दै हुनुहुन्थ्यो बाजार चलचित्रबाट लता मंगेशकर र तलाश अजिजको आवाजमा। अब अघिल्लो गीत हजुरलाई सुनाउन लागिरहेछौ, जतिन ललितको संगीत अनि समीरको शब्द रचनामा कवि खुशी कवि गम चलचित्रको गीत लता मंगेशकरको आवाजमा।

श्रोताहरू हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ हाम्रो अघिल्लो कार्यक्रम।

0: नमस्कार, यो आकाशवाणी हो। साझा 6 बजेको मुख्य समाचार स्नेहा थामीबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले यस महिनाको 22 तारिक गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको वडोदरामा 35,000 करोड रुपियाँ भन्दा अधिक लागतको विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। प्रधानमन्त्री नरेन्द्र मोदीले आज मुम्बईमा ग्लोबल टेक फेस्ट 2026को उद्घाटन गर्नुहुनेछ। भारतीय वायुसेनाले 14-16 सेप्टेम्बरसम्म जैसलमेरको पोखरण रेन्जमा ड्रोनथन 2026 आयोजना गर्नेछ। खाद्य तथा सार्वजनिक वितरण विभाग र भारतीय खाद्य निगम FCRले वित्त वर्ष 2026-27 को लागि नयाँ दिल्लीमा सम्झौता पत्रमा हस्ताक्षर गरेको छ। सरकारले राजस्थान, उत्तर प्रदेश र तेलङ्गानामा आइटीआई क्लस्टरहरूको लागि 735 करोड रुपियाँ भन्दा अधिकको कुल परियोजना परिवयको साथ रणनैतिक निवेश योजनाहरू स्वीकृत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज नागरिक र जनप्रतिनिधिहरूलाई सामाजिक सेवा र स्वच्छतालाई दैनिक बानीको रूपमा लिन आह्वान गर्नुभएको छ। रक्षा अधिग्रहण परिषदले आज रक्षा बलका लागि 1,10,00,000 करोड रुपियाँ भन्दा अधिकको पुँजी अधिग्रहण प्रस्तावलाई स्वीकृति दिएको छ। अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा मन्त्री प्रह्लाद जोशीले साक्षरताले ज्ञान, अवसर र राम्रो भविष्यको बाटो खोल्ने बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले आज प्रसिद्ध गायक एवं असम विधानसभाका पूर्व सदस्य भारत रत्न डाक्टर भूपेन हजारिकालाई उहाँको 100 जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। 6G नेटवर्क विकासको वैश्विक पहलमा भारत, अमेरिका र अन्य 24 देशसँग सामेल भएको छ। भारतले आज अहमदाबादमा आयोजित 2026 विश्व प्यारा तीरन्दाजी श्रृङ्खलाको तेस्रो चरणमा 2 स्वर्ण पदक जितेको छ। यसका साथै मुख्य समाचार पूरा भयो। अब प्रादेशिक समाचार लिएर 6:50 पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारको प्रसारणपछि अब हामी श्रोतालाई एक क्षण रमाइलो गराउनेछौँ केही चलचित्रका गीतहरू।

श्रोताले सुन्दै हुनुहुन्थ्यो एसपी बालसुब्रमण्यम र अल्का याग्निको आवाजमा चलचित्र साजनको गीत। संगीत थियो समीरको अनि शब्द रचना थियो नदिम श्रवणको। अब अघिल्लो गीत स्वीकार्नुहोस् उम्र अजान चलचित्रबाट आशा भोसलेको आवाजमा। शब्द छ शायरी अर्को।

0: नमस्कार श्रोताहरु, अब हामी प्रस्तुत गर्न गइरहेको छौँ भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी। हाम्रो देशको अर्थतन्त्रमा कृषिको महत्त्वपूर्ण भूमिका रहेको छ। कृषकहरूको मेहनत, परिश्रम र समर्पणले नै हामी सबैको खाद्य सुरक्षा सुनिश्चित हुँदै आएको छ। कृषकहरूको आय वृद्धि, उत्पादन तथा उत्पादकत्वमा सुधार, कृषि क्षेत्रमा देखिने विभिन्न जोखिम न्यूनीकरण तथा कृषिहरूलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले भारत सरकारले विभिन्न किसानमुखी तथा कृषि सम्बन्धी योजनाहरू सञ्चालन गर्दै आइरहेको छ। यिनै केन्द्रीय सरकारका महत्त्वपूर्ण योजनाहरू जस्तै प्रधानमन्त्री किसान सम्मान निधि योजना, प्रधानमन्त्री फसल बीमा योजना लगायत अन्य योजनाहरूबाट कृषकहरूले कसरी लाभ लिन सक्छन्, योग्यको निम्ति आवश्यक योग्यता तथा प्रक्रिया के हो, कृषकहरूले आफ्नो अधिकार तथा सही उपयोग कसरी गर्न सक्छन् भन्ने विषयमा विस्तृत जानकारी दिनका लागि आज हामीसँग कृषि विभागका प्रविधि प्रबन्धक श्रीमती पवित्र सुब्बा हामी माझ उपस्थित हुनुहुन्छ। दुईवटा अत्यन्तै महत्त्वपूर्ण योजनाहरूबारे चर्चा परिचर्चा गर्नेछौँ। प्रधानमन्त्री किसान सम्मान निधि योजना अनि प्रधानमन्त्री फसल बिमा योजना बारे सर्वप्रथम तपाईँलाई हाम्रो कार्यक्रममा स्वागत अनि नमस्कार जनाउँदछु।
1: नमस्कार, र तपाईँलाई पनि म धन्यवाद दिन चाहन्छु।
0: आज भारत सरकारले सुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू मध्ये प्रधानमन्त्री किसान सम्मान निधि योजना अनि प्रधानमन्त्री फसल बीमा योजना बारे चर्चा परिचर्चा गर्नेछौँ। सर्वप्रथम प्रधानमन्त्री किसान सम्मान निधि योजना अर्थात् पीएम किसान योजना, यसको उद्देश्य बारे बताइदिनुहुन्छ कि हाम्रो श्रोता समक्ष।
1: प्रधानमन्त्री किसान सम्मान निधि योजना

0: योजना चाहिँ एउटा सेन्ट्रल स्किम हो, गभर्मेन्ट अफ इन्डियाद्वारा सुरु गरिएको हो र यो योजना चाहिँ 24 फेब्रुअरी 2018 यो अनरेबल प्राइम मिनिस्टर श्री नरेन्द्र मोदीज्यूको द्वारा लन्च गरिएको यो एउटा योजना हो। यो योजना है मिनिस्ट्रीको कुरा गर्नुपर्दा मिनिस्ट्री अफ एग्रिकल्चर एन्ड फार्मर वेलफेयरद्वारा इम्प्लिमेन्ट गरिएको हो र यो स्किमको मेन उद्देश्य भन्नुपर्दा जति पनि है भारतमा रहनुभएको कृषि क्षेत्रमा निर्भर हुनुभएका कृषकहरू उहाँहरूको एउटा आर्थिक सहयोगको निम्ति यो एउटा स्किम लन्च भएको है। उहाँहरूले यो कृषिलाई लिएर अगाडि बढाउनुको निम्ति साथसाथै उहाँहरूको परिवारको निम्ति र सस्टेनेबल लाइभलीहुडको निम्ति है यो एउटा एग्रिकल्चर पनि अगाडि बढेर जानुको निम्ति उहाँहरूले जति पनि फसल लाउँदाखेरि केही कमी कमजोरी नहोस् है, जस्तै उहाँहरूले जति पनि है खेतीबाली गर्दाखेरि उहाँहरूलाई धेरै कुराको सहायता चाहिन्छ है, त्यही कारणले गर्दा यो योजनाले चाहिँ उहाँहरूलाई धेरै सहयोग पुगिराखेको छ है। जस्तै अब उहाँहरूले जति पनि खेतीहरू गर्दाखेरि सिजन वाइज खेती हुन्छ उहाँहरूलाई त्यति बेला उहाँहरूकोमा धेरै फाइनेन्सियल सपोर्ट चाहिएको हुन्छ है। यो फाइनेन्सियल सपोर्टले चाहिँ उहाँहरूले यो जस्तै साग सब्जीको बिउबिजन भयो र यो जति पनि किरा फटेङ्ग्रा लाग्दाखेरि है यसलाई कन्ट्रोल गर्नुको निम्ति बायो फर्टिलाइजर अर्ग्यानिक फर्टिलाइजरहरू चाहिन्छ र जति पनि एग्रिकल्चरमा एक्सपेन्सेस हुन्छ जस्तै गाउँ बस्तीमा खेताला लगाएर यो पैसाले चाहिँ उहाँहरूलाई आफ्नो जति पनि एक्सपेन्सेस छ यो उहाँहरूले चाहिँ कमी होस् है भनेर यो एउटा स्किमले धेरै है उहाँहरूलाई लाभ उठाइरहनु भएको छ।
1: हजुर हजुर, यसको मुख्य उद्देश्य बारे तपाईँले बताइदिनु भयो। यो योजना अन्तर्गत कृषकहरूलाई वार्षिक कति रूपमा आर्थिक सहयोग प्रदान गरिन्छ र यो रकम कसरी विभाजित हुन्छ होला?
0: यो पीएम किसान है प्रधानमन्त्री किसान सम्मान निधि योजनाको द्वारा उहाँहरूले वर्षमा 6,000 पाउने गर्छ, तर यो 6,000 चाहिँ 3 किस्तीमा इन्स्टलमेन्ट भनिन्छ है, 3 किस्तीमा उहाँहरूले 2,000 गरेर है वर्षमा 6,000 उहाँहरूले यो पाउनु हुनेछ।
1: हजुर हजुर, 3 किस्तीमा पाउनु है त 6,000 गरेर
0: 2,000
1: हजुर पाउनुहुन्छ। अब यो भत्ता वा सहयोग प्राप्त गर्नको निम्ति कृषकहरूको कस्तो जग्गा जमिन हुनुपर्दछ होला?
0: जग्गा जमिनको कुरा गर्नु पर्दाखेरि उहाँहरूलाई जो कृषकहरूमा चाहिँ आफ्नै नाममा पर्जा हुनुपर्ने हुन्छ है, र यो लाभ उठाउनुको निम्ति चाहिँ फ्यामिलीबाट है अनि एकजनाको नाममा मात्रै यो रेजिस्टर गर्नु पर्दछ है,
1: र परिवारमा केवल एकजनाको नाममा यो रेजिस्ट्रेसन गर्नु पर्दछ।
0: हजुर, परिवारमा चाहिँ है एकजनाले मात्रै रेजिस्ट्रेसन गर्नुपर्ने हुन्छ है, हस्बेन्ड वाइफ दुवैजनाको नाममा रेजिस्ट्रेसन भएको छ भने चाहिँ यो सस्पेक्ट लिस्ट भएर आउँछ, दुवैजनाले उहाँहरूले चाहिँ यो लाभ उठाउनु पाउनुहुन्न, उहाँहरूको चाहिँ पेन्डिङ भएर चाहिँ रहने गर्छ।
1: हजुर हजुर, अब हामीले यो योजना अन्तर्गत है सुन्नमा आएको छौँ कि ईकेवाईसी गर्नु एकदमै अनिवार्य छ अरे, किन अनिवार्य छ?
0: ईकेवाईसीको कुरा गर्नुपर्दा है ईकेवाईसी इज अनिवार्य छ है, यो स्किममा रेजिस्ट्रेसन त गर्छौँ हामीले है, रेजिस्ट्रेसन गरिसकेपछि उहाँहरूको ईकेवाईसी भन्ने हुन्छ है, यो चाहिँ एकदम अनिवार्य छ, किनकि हामीले ईकेवाईसी गरेन भने उहाँहरूको खातामा है यो इन्स्टलमेन्ट पस्दैन, किनकि जब हामीले ईकेवाईसी गर्छौँ इन्डिभिजुअल फार्मर्सको त्यति बेला के हुन्छ भने चाहिँ यो ईकेवाईसीले चाहिँ है उहाँहरूको चाहिँ एउटा भेरिफाई गर्छ, ईकेवाईसी गऱ्यौँ भने चाहिँ उहाँ जेन्युन फार्मर्स हो भन्ने बुझिन्छ, र जब हामी ईकेवाईसी गर्छ है यो ईकेवाईसी गरिसकेपछि चाहिँ उहाँहरूको एकदम राइट आफ्नै है खातामा यो इन्स्टलमेन्ट क्रेडिट हुने गर्छ, र ईकेवाईसी गर्नुको निम्ति चाहिँ अब है अहिले फ्रड केसहरूबाट बाँच्नु पनि हो, जब हामी ईकेवाईसी गर्छौँ उहाँहरूको स्ट्याटस पनि एउटा है रेकर्ड पनि भएर बस्छ, हामीले नेक्स्ट टाइम जब उहाँहरूले फेरि इन्स्टलमेन्ट कन्टिन्यू आफ्टर 4 मन्थ्समा उहाँहरूले लाभ लिनुहुन्छ है, त्यसको लागि पनि हो कन्टिन्यू उहाँहरूको त्यो बेनिफिट चलिरहन्छ यो वान्स ईकेवाईसी गर्यो भने चाहिँ। तर यो ईकेवाईसी गर्नुमा चाहिँ आधार कार्ड चाहिँ एकदम इम्पोर्टेन्ट अनिवार्य छ है उहाँहरूको, किनकि हामीले जब ईकेवाईसी गर्छौँ उहाँहरूको आधार कार्ड हामीलाई चाहिन्छ, आधार कार्ड लगाइसकेपछि मात्रै उहाँहरूको नामदेखि लिएर उहाँको एड्रेस स्ट्याटस सबै उहाँहरूको देखाउँछ, त्यहाँदेखि हामी चाहिँ ईकेवाईसी गर्दा चाहिँ थ्रु है फेस स्क्यान गरेर चाहिँ गर्ने गर्छौँ। यो गरेपछि चाहिँ अब जो पनि है हिअर्सी जो भए पनि उहाँहरू जुन चाहिँ कृषक हुनुहुन्छ है उहाँ नै हो भनेर एउटा यो चाहिँ भेरिफाई हुन्छ, प्रमाण हुन्छ।
1: हजुर, अब यो योजनाबाट लाभ प्राप्त गर्नको निम्ति कुन कुन कागजहरू आवश्यक पर्छन् होला?
0: यो योजनाको लागि उहाँहरूले के डकुमेन्ट्स इम्पोर्टेन्ट छ भन्दाखेरि है फर्स्टमा भयो आधार कार्ड हो एउटा इम्पोर्टेन्ट, एउटा चाहिँ ल्यान्ड डिटेल्स आफ्नै नाममा चाहिँ पर्जा हुनु पर्यो,
1: जमिनको
0: पर्जा हुनु पर्यो आफ्नै नामको हुनु पर्यो, एउटा आधार कार्ड भयो, त्यहाँदेखि

0: कि एउटा राशन कार्ड पनि हुनुपर्छ, किनकि रेजिस्ट्रेसनमा राशन कार्ड पनि हामीले लाउनु पर्ने हुन्छ, राशन कार्डको नम्बर पनि, र विशेष गरेर है यो आधार कार्डमा चाहिँ फोन नम्बर पनि लिङ्क हुनुपर्दछ, किनकि जब रेजिस्ट्रेसन गर्छ यो है ओटिपी बेस हुन्छ, यो ओटिपी आउने गर्छ है, र साथसाथै यो आधार कार्डमा चाहिँ हाम्रो ब्याङ्क एकाउन्ट पनि लिङ्क हुनुपर्ने हुन्छ, अनिवार्य नै छ, किनकि जब हामीले उहाँहरूको आधार कार्डमा चाहिँ ब्याङ्क एकाउन्ट चाहिँ किन लिङ्क गर्नुपर्ने छ भन्दाखेरि चाहिँ जब अहिले चाहिँ हाम्रो जुन पैसा चाहिँ इन्स्टलमेन्ट चाहिँ क्रेडिट हुँदाखेरि चाहिँ एकर्डिङ टु आधार कार्डको बेसिसमा हुने गर्छ, त्यही कारणले आधार कार्ड पनि एकदम मोस्ट इम्पोर्टेन्ट छ, ब्याङ्क एकाउन्टसँग लिङ्क हुनुपर्ने हुन्छ।
1: हजुर हजुर, एकदमै जरुरी छ,
0: एकदम जरुरी छ।
1: हजुर हजुर, यसको निम्ति अब कहाँ सम्पर्क गर्न सकिन्छ होला?
0: यो योजनाको लाभ उठाउनुको निम्ति चाहिँ डिपार्टमेन्टद्वारा हुन्छ है, एग्रिकल्चर डिपार्टमेन्टको ब्लक लेभलदेखि लिएर जिपियु लेभलमा लिएर अनि वार्ड लेभलमा अहिले कृषि क्षेत्रमा धेरै धेरै स्टाफहरू हुनुहुन्छ है, उहाँहरूकोद्वारा पनि उहाँहरूले लाभ उठाउन सक्नुहुन्छ उहाँहरूको सहयोगले गर्दाखेरि, किनकि यो अनलाइन हुने गर्छ है, पहिलाको कुरा गर्नुपर्दा पहिला चाहिँ अब अफलाइन हुने गर्थ्यो, डकुमेन्ट्स उठाएर हामी अफिसमै हामीले उहाँहरूको रेकर्डहरू लिएर गर्ने गर्थ्यो, र अहिले चाहिँ समय अनुसार हामीले सबै कुरा अनलाइन हुन्छ है, अनलाइन अहिले एपद्वारा चाहिँ हामीले उहाँहरूको डिटेल्स अपलोड गर्ने गर्छौँ, अनि डिपार्टमेन्टकै स्टाफको द्वारा यो गर्ने गर्छौँ, र आफ्नो ब्लकको जिपियु लेभलमा चाहिँ सिएससी सेन्टर हुन्छ, त्यहाँ पनि गएर तपाईँहरूले यो रेजिस्ट्रेसन गर्नु सक्नुहुनेछ।
1: अच्छा, यसको निम्ति कुनै हेल्पलाइन नम्बर पनि उपलब्ध छ कि?
0: होइन, यो रेजिस्ट्रेसनको निम्ति चाहिँ विभागमै आएर सम्पर्क गर्नु सक्नुहुनेछ, किनकि यो स्किम चाहिँ एउटा फेमिलीबाट एकैजनाले मात्रै लाभ उठाउन सक्नुहुनेछ।
1: हजुर, अब जसको आय स्रोत 10,000 रुपियाँ भन्दा अधिक मात्रामा हुन्छ है, उहाँहरूले पनि यो योजनाबाट लाभ प्राप्त गर्न सकिन्छ कि?
0: उहाँहरूले चाहिँ यो चाहिँ 10,000 जसको बेसी स्यालेरी उहाँहरूले पाउनुहुन्छ उहाँहरूले यो स्किममा बेनिफिट पाउनुहुन्न, किनकि यो चाहिँ खालि फार्मर्सको लागि मात्रै हो, तर भए पनि गभर्मेन्ट इम्प्लोयरले जो चाहिँ रेगुलर छैन तर जसले चाहिँ कृषि विभागमा इन्भल्भ हुनुहुन्छ है, उहाँहरूले पाउनु त हुन्छ, तर उहाँहरूको चाहिँ स्यालेरी चाहिँ है लेस देन 10,000 हुनुपर्छ है। अब जस्तै ग्रुप डीमा आउने गर्छ उहाँहरूले चाहिँ अब लेस देन 10,000 मात्रै पाउनुहुन्छ भने चाहिँ उहाँहरूले यो लाभ उठाउन सक्नुहुनेछ।
1: यसको निम्ति विभागद्वारा कस्तो प्रकारले उहाँहरूलाई सूचना दिइन्छ त?
0: यसको निम्ति चाहिँ अब कृषि विभागद्वारा चाहिँ उहाँहरूलाई चाहिँ जति पनि कृषकहरू हुनुहुन्छ है उहाँहरूको निम्ति चाहिँ विभागको तर्फबाट एवेरनेसको थ्रु है हामीले स्टेट लेभलमा पनि गर्ने गर्छौँ, स्टेट लेभलदेखि ब्लक लेभलमा पनि आफ्नो आफ्नो ब्लकमा पनि उहाँहरूलाई हामी यो एवेरनेस गर्ने गर्छौँ, अन्त जिपियु भयो वार्ड लेभलमा हामी सबै उहाँहरूको निम्ति यो एवेरनेस उहाँहरूलाई बोलाएर है ठुलो प्रोग्रामहरू गरेर उहाँहरूलाई एकदम हामी डिस्ट्रिक्टबाटै है एकदम मेन पिएम किसानकै है रिसोर्स पर्सन लगेर चाहिँ उहाँहरूलाई धेरै यो कुराहरूको हामी जानकारी दिनेछौँ थ्रु एवेरनेस, साथसाथै उहाँहरूलाई हामीले जति पनि यो हामीले सेचुरेसन पनि ड्राइभहरू गर्ने गर्छौँ, सेचुरेसन ड्राइभ गर्नुको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि उहाँहरू चाहिँ अब कृषक त हुनुहुन्छ तर अब कतिजनालाई यो कुराको एकदम एवेरनेस हुँदैन, एवेर हुँदैन, उहाँहरूले सुन्नु भएको हुँदैन, उहाँहरूलाई यो कुराको एकदम थाहा हुँदैन है, उहाँहरूको निम्ति हामीले एवेरनेस थ्रु अनि यो सेचुरेसन ड्राइभहरू गरेर गर्छौँ। सेचुरेसन ड्राइभमा चाहिँ हाम्रो के हुन्छ भने जसको चाहिँ अब रेजिस्ट्रेसन त भएको छ तर अब कतिजनाको प्रब्लम हुन्छ है, रेजिस्ट्रेसन भएको हुन्छ, कसैको आधार कार्ड मिस्टेक भएको हुन्छ, कसैको यो इकेवाइसी भएको हुँदैन, फिजिकल भेरिफिकेसन भएको हुँदैन है, उहाँहरूलाई चाहिँ एकदम सेचुरेट गरेर हामीले है देन एन्ड देयर एकदम हामीले ब्लक लेभलमै प्रोग्राम गर्छौँ हो, 100-150 जस्तो फार्मर्सहरूलाई हामीले इन्भल्भ गरेर उहाँहरूलाई निमन्त्रण गरेर है, अनि त्यसमा चाहिँ हामीले देन एन्ड देयर है हामी स्टाफहरू सबैजना कृषि विभागको भएर हामीले उहाँहरूको रेजिस्ट्रेसन पनि हामीले देन एन्ड देयर गरिदिइहाल्छ, जसको चाहिँ आधार कार्ड भेरिफाईहरू नभएर उहाँहरूको पेन्डिङमा भएर बसिराखेको हुन्छ है उहाँहरूको पनि हामी आधार कार्ड भेरिफाई गरिदिन्छौँ, र साथसाथै उहाँहरूको जति पनि है इकेवाइसीहरू रह्यो इकेवाइसी कतिजनाको भएको हुँदैन केही प्रब्लमहरू भइराखेको हुन्छ उहाँहरूको पनि हामी देन एन्ड देयर इकेवाइसी है थ्रु एपबाट हामीले गरिदिन्छौँ है, यो चाहिँ फिजिकल भेरिफिकेसन हुन्छ है, फिजिकल भेरिफिकेसन चाहिँ अब किन हुन्छ भन्दा चाहिँ अब जो पनि है कृषकहरू हामीले रेजिस्ट्रेसन गरेपछि चाहिँ है अब उहाँहरूलाई एकदम फिजिकल भेरिफिकेसनको पनि जरुरी छ, किनकि जब हामीले फिजिकल भेरिफिकेसन गर्छौँ उहाँहरूलाई चाहिँ एकदम भेरिफाई भएर जान्छ एकदम जेन्युन फार्मर्स हो भनेर, यो कुराहरू लिएर हामी यो एकदम सेचुरेसन ड्राइभ चाहिँ हामीले एक महिना जस्तो कन्टिन्यू हामी जारी राख्छौँ, वर्षै पछि हामीले यो पनि गर्छौँ, धेरै कुराको द्वारा हामी उहाँहरूलाई धेरै एवेरनेसहरू दिने गर्छौँ।
1: कस्तो कस्तो कृषकहरू योग्य

0: हुँदैन होला यो योजनाबाट।
1: जसले चाहिँ फार्मिङ चाहिँ गर्नु हुँदैछ तर है अब कृषकै हुनुहुन्छ है आफ्टर रिटायरमेन्ट उहाँहरूले खेती त गर्नुहुँदैछ उहाँहरूले पेन्सन पाउनुहुँदैछ भने चाहिँ यो योजनामा उहाँले यो लाभ उठाउनु सक्नुहुन्न किनकि मोर देन 10,000 बेसी उहाँहरूले पर मन्थ पेन्सन लिनुहुँदैछ भने यो योजनाबाट पनि उहाँहरूले पनि यो लाभ उठाउनु सक्नुहुन्न र जति पनि इन्स्टिट्युसनल होल्डर्स छ है उहाँहरूले पनि यो स्किम पाउनुहुन्न र यसरी नै है अहिलेको फिलहाल फार्मर कन्स्टिट्युसनल होल्डरहरू हुन्छ पोस्टमा हुनुहुन्छ जस्तै पञ्चायत भयो एमएलए भयो है उहाँहरू है एक्स पनि प्रेजेन्ट पनि हुनुहुन्छ उहाँहरूले यो लाभ उठाउनु सक्नुहुन्न र जसले इन्कम ट्याक्सहरू पे गर्नुहुन्छ उहाँहरू पनि एकदम यो उसबाट पाउनुहुन्न र मेन त अब के हो भने जसको चाहिँ एकदम रेगुलर जब छ है मोर देन 10,000 ज्यादा उहाँहरूको सेलेरी मन्थली पाउनुहुँदैछ उहाँहरूले पनि यो पाउनु सक्नुहुन्न।
0: हजुर हजुर अब यो भयो प्रधानमन्त्री किसान सम्मान निधि योजना बारे भारत सरकारद्वारा सुरु गरिएको अर्को योजना प्रधानमन्त्री फसल बिमा योजना बारे हामी चर्चा गर्नेछौँ। अब प्रधानमन्त्री फसल बिमा योजनाको उद्देश्य बारे त्यसो हाम्रो श्रोता समक्ष बताइदिनुहुन्छ कि
1: PMFBY भन्ने गर्छ है हामीले यो PMFBY भनेको प्रधानमन्त्री फसल बिमा योजना हो यो चाहिँ एकदम जब चाहिँ फसललाई लिएर इन्सुरेन्स हुन्छ है यो चाहिँ एकदम सिजन वाइज हुन्छ यो एकदम क्रप वाइज हुन्छ यसको इन्सुरेन्स र यो इन्सुरेन्स चाहिँ एकदम अब जति पनि कृषकहरूले आफ्नो बालीहरू लगाएको हुन्छ है यो बालीहरूमा चाहिँ अब अचानक है नेचुरल क्यालामिटिस प्राकृतिकको प्रकोपको कारणले गर्दाखेरि उहाँहरूलाई धेरै है लस्ट भएर क्षति भएर जाने गर्छ है जस्तै अब यो एउटा सुक्खा भएर जान्छ बाढी है आफ्नो फसल सुकेर जाने गर्छ है र यसरी नै अर्को अब ल्यान्डस्लाइड भएर पहिरोको कारणले गर्दाखेरि यो हेलस्टोन एउटा असिनाहरूले गर्दा धेरै फसलमा क्षति पुर्याउनु सक्छ है त्यसको निम्ति यसबाट बाँच्नुको निम्ति चाहिँ अब डिजिज एन्ड पेस्ट जति पनि यो किरा फटेङ्ग्राले पनि धेरै लस गर्ने गर्छ है आफ्नो फसललाई योबाट चाहिँ उहाँहरूलाई लस्ट भइहाल्यो भने पनि उहाँहरूलाई यो नोक्सानीबाट चाहिँ बाँच्नुको निम्ति चाहिँ क्रप इन्सुरेन्सहरू गर्नुपर्छ अति नै जरुरी छ। यो क्रप चाहिँ कस्तो प्रकारले हुन्छ भने चाहिँ यो चाहिँ सिजन वाइज हुन्छ है एउटा खरीफ सिजन हुन्छ एउटा रबी सिजन भन्ने हुन्छ बर्खे बाली बर्खे बाली चाहिँ खरीफ सिजन भन्छ है जब यो पानीहरू पर्ने टाइमलाई चाहिँ अब एकदम बर्खाको सिजनको यसलाई चाहिँ खरीफ सिजन भन्छ यसमा जति पनि खेती बाली लाउने गर्छौँ हामी मकै भयो धान भयो है यसको लागि चाहिँ एकदम 2% लिएर उहाँहरूले यो इन्सुरेन्स गर्नुपर्ने हुन्छ र यो इन्सुरेन्समा चाहिँ उहाँहरूले 2% पे गरेर उहाँहरूले आफ्नो क्रपलाई इन्स्योर गर्नुहुन्छ र यो अब हेक्टरको हिसाबमा गर्नु पर्दाखेरि है अब हामी एकदम उयसमा एक हल अब फार्मर्सहरूलाई हामी अब यसरी उसले नै भन्नुपर्ने हुन्छ वहाँ एक हेक्टरमा चाहिँ अब 2% हेर्नु पर्दाखेरि है यस्तै 110-115 प्रिमियम पे गर्नुपर्ने हुन्छ र रवि सिजन चाहिँ एउटा हिउँदे खेती बाली है यसमा चाहिँ है जति पनि आउँछ क्रपहरू जति पनि हामीले यो रोप्ने गर्छौँ अक्टोबर नोभेम्बरदेखि है यति यसमा रोप्छौँ र हामी चाहिँ फेब्रुअरी मार्चमा चाहिँ जति पनि यसको हामीले फसल लिने गर्छौँ यसमा चाहिँ हामीले 1.5% चाहिँ हामीले प्रिमियम पे गर्नुपर्ने हुन्छ र यसरी नै एउटा हर्टिकल्चर क्रप्स पनि हुन्छ हर्टिकल्चर क्रप्समा आउँछ जिन्जर हुन्छ एउटा यसरी नै हर्टिकल्चरको क्रपहरू चाहिँ मा चाहिँ अलिकति बेसी हामीले इन्ट्रेस्ट पे गर्नुपर्ने हुन्छ यो चाहिँ 5% हुन्छ 5% को द्वाराले हामीले यो चाहिँ प्रिमियम पे गरेर हामीले आफ्नो क्रप चाहिँ इन्स्योर गर्न सक्छौँ।
0: यदि प्रकृतिको प्रकोपको कारणले गर्दा है अब जति पनि अब फसलमा हानि हुन्छ हामीले यसको निम्ति अब कस्तो प्रकारले दावी गर्नुपर्दछ होला क्लेम गर्नुपर्दछ होला यसको निम्ति आवश्यक कागज पत्रहरू के बुझाउनु पर्दछ होला
1: यसको लागि जब लस्ट हुन्छ है लस्ट भयो भने चाहिँ हामीले जब बालीहरू जुनै नेचुरल क्यालामिटिजले अब यो क्षति पुर्याएको हुन्छ यसलाई चाहिँ हामीले 3 days है 72 hours भित्रमै हामीले चाहिँ यो एपको द्वारा चाहिँ हामीले क्लेम गर्नुपर्ने हुन्छ है ल हामीले क्लेम गर्दाखेरि चाहिँ हामीलाई चाहिँ एकदम लाइभ फोटो नै त्यो अगाडि खिचेर राखेको फोटोले हुँदैन किनकि एकदम प्रुफ चाहिन्छ लाइभ है कति पर्सेन्ट ड्यामेज भएको छ है यो अनुसारले गर्नुपर्ने हुन्छ ल डकुमेन्ट्स चाहिँ अब अगाडि त्यो जुन चाहिँ अनलाइनमा हामीले यो अपलोड गर्दाखेरि चाहिँ डकुमेन्ट्सहरू चाहिँ हामीलाई अब अलरेडी बुझाइसकेको हुन्छ हामीले जब चाहिँ रेजिस्ट्रेसन गर्छौँ त्यति बेला नै गरिसकेको हुन्छ हामीलाई त्यो टाइममा चाहिँ डकुमेन्ट्स त्यस्तो अनिवार्य छैन किनकि अगाडि बुझाइसकेको हुन्छ है र त्यहाँदेखि 3 दिनभित्रमै ड्यामेज भएको हामीले जब चाहिँ यो बुझाइसक्छौँ हामीले यो क्लेम गर्छौँ त्यहाँदेखि चाहिँ सिक्किममा फ्युचर जेनेरी इन्सुरेन्स कम्पनीद्वारा गरिन्छ र यो उहाँहरूको जब चाहिँ हामीले क्लेम गर्छौँ क्लेम गरेपछि उहाँहरूकोबाट चाहिँ कलहरू आउने गर्छ कलहरू आएपछि चाहिँ

0: बिमा योजना बारे स्पष्ट जानकारी दिनुभयो। तपाईसित फेरि पनि हामी भविष्यमा भेटघाट गरेर अन्य विषयमा अवश्य नै बातचित गरौँला। यति भन्दै यहाँसित बिदा लिन जान्छु। नमस्कार।
1: हवस्, धन्यवाद।
0: अब उहाँसितको यो अन्तर्वार्ता पश्चात हामी एकैक्षणको निम्ति मनोरञ्जन गरौँ, रमाइलो गरौँ, एउटा लोकगीत सुनेर।

यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो भारत सरकारले सुरु गरेका विभिन्न कल्याणकारी योजनाहरू मध्ये पीएम किसान योजना अर्थात् प्रधानमन्त्री किसान सम्मान निधि योजना अनि प्रधानमन्त्री फसल बिमा योजना बारे कृषि विभागका कृषि प्रविधि प्रबन्धक श्रीमती पवित्र सुब्बासित लिएको एक अन्तर्वार्ता अनि कार्यक्रमको अन्ततिर सुन्नुभयो एउटा लोकगीत। लौता श्रोताहरू, भारत सरकारको कृषि एवं किसान कल्याण मन्त्रालयद्वारा प्रायोजित कार्यक्रम किसान वाणी अब यही समाप्त हुन्छ र अर्को कार्यक्रममा तपाईँहरूको घर आँगनमा हामी विभिन्न विषयहरू लिएर उपस्थित हुने नै छौँ। तबसम्मको लागि म कार्यक्रम सञ्चालक अर्पण थापालाई बिदा दिनुहोस्। नमस्कार।

श्रोताओं, हमें आकाशवाणी को खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जको तरंगमा बोलिरहेका छौं। अब हजुरलाई केही क्षणमा आकाशवाणीको गान्तोक केन्द्रबाट रिले गरेर सुनाउनेछौ प्रादेशिक समाचार। प्रतीक्षा गर्नुहोला।

आकाशवाणी गान्तोक हो प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। सिक्किमका लोकसभा सांसद डाक्टर इन्द्रहाङ सुब्बाले हिजो केन्द्रीय रक्षा मन्त्री राजनाथ सिंहलाई भेटे र सिक्किममा विशेष गरी उत्तरी सिक्किममा जलवायु प्रतिरोधी र वैज्ञानिक रूपमा योजनाबद्ध सड़क पूर्वाधार सुनिश्चित गर्न आग्रह गरे। श्री सुब्बाले पहिरो बाढ़ी र अन्य चरम मौसमी घटनाहरूको बढ़दो जोखिमलाई सम्बोधन गर्दै उत्तरी सिक्किममा भरपर्दो सबै मौसम अनुकूल कनेक्टिभिटी सुनिश्चित गर्न जलवायु प्रतिरोधि राजमार्ग विकास गर्ने विचार गर्न रक्षा मन्त्रालयलाई आग्रह गरे। श्री सुब्बाले प्रमुख राजमार्ग परियोजनाहरू कार्यान्वयन गर्न अघि व्यापक भौगोलिक र भूप्राविधिक अध्ययनको आवश्यकतामा पनि जोड़ दिए। भारतीय सेनाको ब्ल्याक क्याट डिभिजनका डेपुटी जीओसी ब्रिगेडियर उपेन्द्र पाल सिंहले हिजो लोकभवनमा राज्यपाल ओमप्रकाश माथुरसँग शिष्टाचार भेट गरे। यस क्रममा ब्रिगेडियर सिंहले राज्यपाललाई 11 सेप्टेम्बर 2026 ऐतिहासिक नथुला पासमा आयोजना हुने 60वां नथुला विजय दिवस समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित हुन आमन्त्रित गरे। राज्यपालले निमन्त्रणा स्वीकार गर्दै समारोहका लागि शुभकामना व्यक्त गर्नुभयो। जिग्मी भुटियाले हिजो युक्समको उपविभागीय म्याजिस्ट्रेटको रूपमा कार्यभार सम्हाले। उपविभागका अधिकारी र कर्मचारीहरूले युक्समको एसडीएम कार्यालयमा उनलाई न्यानो स्वागत जनाए। यसअघि श्री भुटिया गान्तोकको मुख्य कार्यालयमा भूमि राजस्व र विपद व्यवस्थापन विभागमा संयुक्त निर्देशकको रूपमा सेवारत थिए। कार्यभार सम्हालेपछि उनले कार्यालयका विभिन्न खण्डहरूको निरीक्षण र अधिकारीहरूसँग परिचयात्मक बैठक गरे। सिक्किम सरकार सिक्किम पशुधन विकास बोर्डका प्रमुख कार्यकारी अधिकृत डाक्टर प्रतीक शर्माले पश्चिम बंग गो सम्पद विकास संस्थाका प्रमुख कार्यकारी अधिकृत डाक्टर गौरी शंकर कोनारसँग कोलकाताको सल्ट लेक स्थित उनको कार्यालयमा शिष्टाचार भेट गरे। बैठकको मुख्य उद्देश्य सिक्किम र पश्चिम बंगाल बीच अन्तर्राज्य सहयोग र संस्थागत सम्बन्धलाई सुदृढ पार्नु थियो। डाक्टर शर्माले सिक्किम आफ्नो पशु प्रजनन पूर्वाधार र सेवाहरूलाई अझ सुदृढ पार्न प्रतिबद्ध रहेको र पश्चिम बंगालसँगको निकट सहकार्यले प्राविधिक सहयोगको लागि बहुमूल्य अवसरहरू प्रदान गर्ने बताए भने डाक्टर कोनारले श्री शर्मालाई पशु प्रजनन र सम्बद्ध गतिविधिहरूको क्षेत्रमा पश्चिम बंगालबाट सबै सम्भव सहयोग

0: उग्रह प्राविधिक सहयोग को आश्वासन दिए। अपाङ्गता भएका व्यक्तिहरूको सीप विकास पुनर्वास र सशक्तिकरणका लागि समग्र क्षेत्रीय केन्द्र सीआरसी सिक्किमले आज 27 ग्राम पञ्चायत केन्द्र आसाम लिङ्जेमा विश्व फिजियोथेरेपी दिवस मनायो। यो कार्यक्रम प्राथमिक स्वास्थ्य केन्द्र र ग्राम पञ्चायत एकाई आसाम लिङ्जेसँगको सहकार्यमा आयोजना गरिएको थियो। सीआरसी सिक्किमकी निर्देशक पुष्पाञ्जली गुप्ताले भनिन्, फिजियोथेरेपी विलासिता होइन बरु आवश्यकता हो, यसको महत्व दिन प्रतिदिन बढ्दै गइरहेको छ। सुश्री गुप्ताले थप जानकारी दिइन् कि सीआरसी सिक्किममा राष्ट्रिय गतिशील दिव्याङ्गजन संस्थान एनआईएलडी कोलकाताको प्रशासनिक नियन्त्रणमा निशुल्क उपचारात्मक सेवाहरू प्रदान गरिन्छन् र केन्द्रलाई निरन्तर सहयोग गरेकोमा एनआईएलडी निर्देशक डाक्टर ललित नारायणलाई उनले धन्यवाद दिइन्। राष्ट्रिय शहरी मामिला संस्थान एनआईयूए र राष्ट्रिय दिशाजन्य लेदो तथा सेप्टेज व्यवस्थापन एनएफएसएसएम गठबन्धनले आज गान्तोकमा दिगो सरसफाई सम्बन्धी दुई दिने प्राविधिक कार्यशाला आयोजना गर्यो, जसको उद्देश्य सिक्किमभरि सरसफाई र फोहोर व्यवस्थापन प्रणालीलाई सुदृढ पार्नु थियो। एनआईयूए की डाक्टर मेहरीन मट्टो को नेतृत्व में एक अन्तरक्रियात्मक समूह मसौदा सत्रले शहरी स्थानीय निकायका प्रतिनिधिहरूलाई तीन रणनीतिक समयरेखामा वर्गीकृत व्यापक जिल्ला विशिष्ट सरसफाई रोडम्याप डिजाइन गर्न समर्थन गर्यो। सहभागी सरोकारवालाहरूले जलवायु अनुकूल र वातावरणीय रूपमा दिगो सिक्किम कायम राख्न जनस्वास्थ्य इन्जिनियरिङ विभाग, शहरी विकास विभाग, पर्यटन विभाग र कृषि विभाग बीच नियमित समन्वयको तत्काल आवश्यकतामा जोड़ दिए। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब श्रोतालाई सुनाउनेछौ आज बेलुकी काराल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त जानकारी। अहिले यस केन्द्रको प्रादेशिक समाचार सुन्नुहुनेछ। 7:50 सात बजे लोकलहरीमा सुनाउनेछौ लोकगीत बालकुमार घिमिरेको शर्मा। त्यसपछि आधुनिक गीत सुनाउनेछौ 7:55 रेखा भित्रीकोटीको शर्मा। युवावाणी बेलुकी 8 बजे प्रस्तुत गर्नुहुनेछ मौसम नेवारले। यस कार्यक्रममा वार्ता सुनाउनेछ युवाहरू आत्मनिर्भर कसरी हुने शीर्षकमाथि लोचना भुजेलबाट। चर्चा चौधरी 8 बजे। यसबाहेक दिल्ली केन्द्रबाट रेले गरी सुनाउनेछौ स्पटलाइट 9:15 अनि बेलुकी 10 बजे आजका फनकार छाया गीत। भोलि बिहान 6:25 जाँदा आरम्भ गरिनेछ हाम्रो अधिवेशन अर्चना कार्यक्रमबाट। यसरी नै 7:05 शुभ प्रभात कार्यक्रममा सुनाउनेछ खेतीपातीबारे सल्लाह। त्यसपछि आधुनिक गीत अरुण लामाको शर्मा। संगीत प्रवाह 7:35 सामूहिक समीक्षा 7:55 जाँदा कथा सफलताको बिहान 8:30 8:40 हिरावाइबाको शर्मा सुनाउनेछ लोकगीत सन्दर्भ। 8:45 फिल्मी गीतहरू सुनाउनेछ 9:02 बिहान 10:02 हेलो खरसाङ हाम्रो सरोकार 10:30 भोलिको विषयवस्तु हिरावाइबा नेपाली लोकगीतमा सुमधुर आवाज स्वरमाधुरी अन्तर्गत बिबी शर्मा आधुनिक गीत सुनाउनुहुन्छ 11:05 11:30 बंगला कार्यक्रम अनुरोध गीतको कार्यक्रम 12:05 तिब्बती कार्यक्रम 1:02 आकाशवाणीको नेपाली प्रसन्न सेवामा लोक अनि आधुनिक गीत दिउँसो 2:30 3:55 सामूहिक समीक्षा केही चलचित्रका गीतहरू सुनाउनेछौँ 3 बजे विश्वमा हामी 3:20 3:55 जाँदा देशवन्दना 4 बजे आकाशवाणी पोडकास्ट शैक्षिक कार्यक्रम शिक्षा ज्योति 4:30 यसमा सुनाउनेछ अनुवाद के हो साहित्य पठन लेखनमा अनुवादको भूमिका कुशल तामाङबाट 5:05 स्वस्थ जीवन फोन इन कार्यक्रम यस कार्यक्रममा भोलि स्टुडियोमा उपस्थित हुनुहुनेछ साधारण विशेषज्ञ डाक्टर टीएस विश्वास इभिनिङ मेलोडिज 5:30 6:10 गाउँले सभा जसमा सुन्नुहुनेछ ग्ल्याडियस फुलखेती सम्बन्धी जानकारी त्यसमा अन्य विषयहरू पनि समावेश रहनेछ प्रादेशिक समाचार यस केन्द्रको 6:50 7 बजे लोकलहरीमा लोकगीत हिरा वाइबाको स्वरमा सुन्न सक्नुहुनेछ 7:55 सुरसङ्गम अन्तर्गत अरुण लामाको स्वरमा आधुनिक गीत 7:15 युवावाणी 8 बजे कोशेली मल्लिमन

प्रायका गीतहरू। यसबाहेक दिल्लीकै नबाट रिले गरी सुनाउनेछौ स्पटलाइट 9:15 र बेलुकी 10 बजे आजका फनकार छाया गीत। सुन्दै हुनुहुन्थ्यो आज बेलुकीका रहल अनि भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमको संक्षिप्त विवरण।

सुन्नुहोस्, मौसमको साधारण विज्ञप्ति। पश्चिम बङ्गाल, निम्न हिमालय अञ्चल लगायत दार्जिलिङ, जलपाइगुडी, कालिम्पोङ, कुचबिहार, अलिपुर जिल्लाका केही स्थानहरूमा भारी वर्षा भएको खबर छ। जनसाधारणलाई मौसमको विशेष चेतावनी केही छैन। उत्तर बङ्गालका बाँकी जिल्लाहरूमा मौसम सुक्खा नै रहनेछ। साथै दार्जिलिङ, अलिपुरद्वार, कुचबिहार जिल्लाका केही स्थानहरूमा गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ। सुन्दै हुनुहुन्थ्यो मौसमको साधारण विज्ञप्ति।

0: अब सुनुस यस केन्द्रको प्रादेशिक समाचार।
1: यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कालेबुङमा आपदा राहत वितरण कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएमा भएको कथित भ्रष्टाचारलाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कडा अडान लिनुभएको छ। राज्य सरकारले जिटिएका प्रधान सचिव स्मृति रञ्जन मोहन्तीलाई गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएको प्रशासकको जिम्मेवारी दिएको छ। पश्चिम बङ्गाल सरकारले वित्त वर्ष 2025-26 को लागि दार्जिलिङ पहाड तराई र डुवर्स क्षेत्रका चिया बगानहरूका श्रमिकहरूलाई 20% बोनस निर्धारण गरेको छ अनि कालेबुङमा आज एक विशेष समारोहमा समाज अनि देशमा उत्कृष्ट योगदान पुर्याउने पहाडका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान जनाइएको छ। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कालेबुङमा आपदा राहत वितरण कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। खराब मौसमका कारण कालेबुङको दुर्बिन डाँडा हेलिप्याडमा उहाँको हेलिकप्टर अवतरण गर्न सकिएन। कालेबुङको रविन्द्र भवन हलमा उपस्थित जनभेलालाई उहाँले सिलगढीको उत्तरकन्या मिनी सचिवालयबाट भर्चुअल रूपमा सम्बोधन गर्दै भन्नुभयो, स्थायी राजनैतिक समाधान पिपिएस नभइन्जेलसम्म गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन कार्यरत रहनेछ। उहाँले थप भन्नुभयो, नेपालमा हालै भएको बाढी प्रकोपबाट पाठ सिक्दै आपदा प्रबन्धन टोलीहरू पहिलेबाट दार्जिलिङ पहाडमा तैनात भइसकेका छन्। उहाँले जोड दिँदै भन्नुभयो, भारी वर्षा पहिरो र बाढी जस्ता प्राकृतिक प्रकोपहरूको समयमै व्यवस्थापनको लागि जिटिएको उचित कार्य सञ्चालन आवश्यक छ। जिटिएका पूर्व कार्यपाल अनित थापाले राजीनामा दिएपछि मई महिनादेखि जिटिए सञ्चालन ठप्प भएको थियो। मुख्यमन्त्रीले हालै जिटिएका प्रमुख सचिव श्री स्मृति रञ्जन मोहन्ती आइएएसलाई जिटिएको प्रशासक नियुक्त गर्नुभएको छ। मुख्यमन्त्रीले पहाडी क्षेत्रहरूमा आपदा प्रबन्धनका लागि 354 करोड रुपियाँ स्वीकृत गरिएको पनि बताउनुभयो।
2: पड़ोसी नेपाल में जो इंसिडेंट हुआ है बहुत दुखद इंसिडेंट, उसका बाद हिमालयन रीजन में भी हम लोग को बहुत सावधानी से काम करना चाहिए, प्रिकॉशन लेना चाहिए। इसके ऊपर राजेश सिन्हा जी काम कर रहा है और सर मेरी ओर से भी राजेश सिन्हा जी को पूरा मदद और डिस्कशन भी मैं कर रहा हूँ।
1: गत वर्ष अक्टोबरमा पहाडमा भएको प्राकृतिक प्रकोपको स्मरण गर्दै ज्यानमाल र पूर्वाधारको क्षयक्षतिलाई कमभन्दा कम गर्न हरेक सम्भावित उपायहरू सरकारले अप्नाइरहेको उहाँले भन्नुभयो। गत वर्षको वर्षा र पहिरोमा परि घर गुमाएका पीडितहरूलाई प्रति व्यक्ति 3 लाख रुपियाँ अनुदान राशि वितरण गर्नुभयो। उहाँले थप उल्लेख गर्नुभयो, राज्य सरकारले पीडितहरूका लागि नयाँ घर निर्माण गर्न जग्गा उपलब्ध

0: गराइसकेको छ र आवश्यक परेमा थप सहयोग प्रदान गरिने पनि बताउनुभयो। मुख्यमन्त्रीले घोषणा गर्नुभयो, राज्यमा हुन सक्ने कुनै पनि प्राकृतिक घटनालाई कम गर्न आपदा प्रबन्धन तथा नागरिक रक्षा विभागका प्रमुख सचिव राजेश कुमार सिन्हाको निरीक्षणमा एक व्यापक योजना तयार भइरहेको छ। मुख्यमन्त्रीले कालेबुङमा जिल्ला मेडिकल कलेजको निर्माण चाँडै सुरु हुने पनि घोषणा गर्नुभयो। उहाँले भन्नुभयो, 300 महिला सहित 1000 गोर्खाहरूलाई चाँडै नै पूर्वी सीमान्त राइफल्समा भर्ती गरिनेछ। भर्ती प्रक्रिया चाँडै अधिसूचित गरिनेछ। उहाँले थप भन्नुभयो, आगामी दुर्गा पूजा उत्सवलाई ध्यानमा राख्दै चिया बगानका श्रमिकहरूले 20% बोनस पाउनुपर्छ, जसको लागि श्रम विभागले बगान मालिकहरूलाई पहिले नै परामर्श जारी गरिसकेको छ। यसका साथै प्रधानमन्त्री चिया श्रमिक योजना अन्तर्गत 320 करोड रुपियाँ स्वीकृत गरिएको छ र काम चाँडै सुरु हुनेछ भनी उहाँले बताउनुभयो। उहाँले दार्जिलिङ पहाडको चौतर्फी विकासप्रति आफ्नो सरकारको प्रतिबद्धतालाई पुनः दोहोऱ्याउँदै भन्नुभयो, पहाडको शिक्षा, चिया, पर्यटन र स्वास्थ्य विकासलाई उच्च प्राथमिकतामा राखिएको छ। उहाँले पहाडका कुनै पनि योग्य महिला राज्यको अन्नपूर्णा योजनाबाट वञ्चित नहुने आश्वासन पनि दिनुभयो। सबै योग्य व्यक्तिहरूलाई 5 लाख रुपियाँसम्मको निशुल्क उपचारको लागि केन्द्रीय आयुष्मान भारत कार्ड प्रदान गरिनेछ अनि यसमा समावेश नगरिएकाहरूलाई मुख्यमन्त्री स्वास्थ्य बिमा योजना अन्तर्गत कभर गरिने उहाँले बताउनुभयो। भिभीजी रामजी योजना र प्रधानमन्त्री सूर्य घर योजनामाथि जोड दिँदै उहाँले राज्यका लाखौँ मानिसहरू लाभान्वित हुने कुराको उल्लेख पनि गर्नुभयो। उहाँले अन्नपूर्ण भण्डार योजना अन्तर्गत योग्य महिलाहरूलाई प्रति व्यक्ति 3000 रुपियाँ जारी गर्ने घोषणा समेत गर्नुभयो। गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिएमा भएको कथित भ्रष्टाचारलाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कडा अडान लिनुभएको छ। सिलगढीको मिनी शाखा सचिवालय उत्तरकन्याबाट आयोजित भर्चुअल प्रशासनिक बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारीले जिटिएमा भएको भ्रष्टाचारको छानबिन गरी दोषीहरूमाथि कठोर कारवाही गरिने बताउनुभयो।
1: मुख्यमन्त्री शुभेन्दु अधिकारीले जिटिएमा शिक्षक नियुक्तिदेखि सार्वजनिक पैसाको दुरुपयोगसम्म धेरै मुद्दाहरूको जाँच गरिने बताउनुभयो। उहाँले अझ भन्नुभयो, यदि आवश्यक छ भने प्राथमिकी दर्ता गरिनेछ र आरोपीहरूलाई पनि पक्राउ गरिनेछ। मुख्यमन्त्री श्री अधिकारीले भ्रष्टाचारको मामिलामा कसैलाई पनि नछाडिने स्पष्ट पार्नुभएको छ। पहाड़को विकासलाई आफ्नो प्राथमिकता बताउनुहुँदै मुख्यमन्त्रीले कालेबुङ सहित सम्पूर्ण पहाड़ी क्षेत्रमा विकास कार्यलाई गति दिने बताउनुभयो। उहाँले जीटीएको बजेट बढाउने आश्वासन पनि दिनुभएको छ। मुख्यमन्त्रीले जीटीएको कामकाज र पहाड़को विकाससित सम्बन्धित विभिन्न मुद्दाहरूको समीक्षा गर्नुभयो। उहाँले कथित भ्रष्टाचारका मुद्दाहरूको जाँच र दोषीहरू विरूद्ध कार्यवाही बारे पनि कठोर सन्देश दिनुभएको छ। प्रादेशिक समाचारको लागि म रोशनी छेत्री।
0: पश्चिम बंगाल सरकारले जिटिएमा लामो समयदेखि चल्दै आएको प्रशासनिक गतिरोधको अन्त्य गर्न ठूलो कदम चालेको छ। एक रिपोर्ट।
2: राज्य सरकारले जिटिएका प्रधान सचिव स्मृति रञ्जन मोहन्तीलाई प्रशासकको जिम्मेवारी दिएको छ। यस सम्बन्धमा गृह तथा पार्वतीय मामला विभागले आधिकारिक सूचना जारी गरेको छ। वास्तवमा गत जूनमा जिटिएका प्रमुख कार्यकारी अनित थापाले पदबाट राजीनामा दिएदेखि दार्जीलिङको लालकोटीमा नेतृत्वको संकट उत्पन्न भएको थियो। बोर्डको अभावमा पहाड़का धेरै विकास कार्यहरू प्रभावित भएको कुरा बाहिर आएको थियो। अब चुनाव नभएसम्म प्रशासनिक प्रणालीलाई सुचारू राख्न राज्य सरकारले प्रधान सचिवलाई प्रशासकको रूपमा नियुक्त गरेको छ। यो निर्णयले जिटिएको प्रशासनिक कार्य र विकास परियोजनाहरूलाई गति दिन सक्ने विश्वास गरिएको छ। दार्जीलिङका सांसद राजु विष्टले राज्य सरकारको यो निर्णयको स्वागत गर्नुभएको छ। यसैबीच राजनीतिक र प्रशासनिक जानकारहरूले यो नियुक्ति पहाड़मा लामो समयदेखि रहेको प्रशासनिक गतिरोध हटाउने दिशामा महत्वपूर्ण कदम साबित हुने विश्वास व्यक्त गरेका छन्। जिटिएमा चुनाव कहिलेसम्म हुन्छ भन्ने बारेमा अहिले स्थिति स्पष्ट छैन। यद्यपि चुनाव नभएसम्म जिटिएको कामकाज प्रशासक मार्फत सञ्चालन गरिनेछ। आकाशवाणी समाचार खरसाङको कक्षबाट स्नेहा थामीको रिपोर्ट।
0: समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। पश्चिम बंगाल सरकारले वित्त वर्ष 2025-26 को लागि दार्जिलिङ पहाड़ तराई र डुवर्स क्षेत्रका चिया बगानहरूका श्रमिकहरूलाई 20% बोनस निर्धारण गरेको छ र आउँदो 5 अक्टोबर 2026 वितरण गरिनेछ। दार्जिलिङका लोकसभा सांसद एवं भाजपाका

राष्ट्रिय प्रवक्ता राजु विष्टले राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी अनि श्रम एवं रोजगार मन्त्री अर्जुन सिंहजीको यस पहलप्रति धन्यवाद दिनुहुँदै पूजा बोनसले चाड पर्वको मौसम अघि लाखौं चिया बगानका श्रमिकहरू र उनीहरूका परिवारहरूलाई राहत पुर्याउने बताउनु भएको छ। सांसद श्री विष्टले विगत 31 अगस्त 2026 श्रम मन्त्री अर्जुन सिंहजीलाई 20% बोनस दिन आग्रह गरेको स्मरण गराउनुहुँदै सरकारले यस महत्त्वपूर्ण मागमा द्रुत र निर्णायक रूपमा काम गरेकोमा खुसी व्यक्त गर्नुहुँदै यो श्रमिकहरूको कठोर परिश्रम र समर्पण र योगदानलाई मान्यता दिने दिशामा सरकारको एक महत्त्वपूर्ण कदम हो भनी बताउनुभयो। कालेबुङ स्थित टाउन हलमा आज आयोजित एक विशेष समारोहमा समाज अनि देशमा उत्कृष्ट योगदानको लागि पहाड़का प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान जनाइयो। सम्मानित हुनेहरूमा पद्मश्री पुरस्कार प्रापक डाक्टर जेएस योञ्जन र पद्मश्री पुरस्कार विजेता डाक्टर एकलव्य शर्मा, पद्मश्री पुरस्कार विजेता स्वर्गीय काजी सिंह की पत्नी श्रीमती दुर्गा सिंह, फिल्म निर्माता तुलसी घिमिरे आदिलाई पश्चिम बंगाल सरकारका राज्यमन्त्री विशाल लामा लगायत अन्य अधिकारीहरूको उपस्थिति यस कार्यक्रममा रहेको थियो। अन्त्यमा मुख्य समाचार। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कालेबुङमा आपदा राहत वितरण कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्नुभयो। जीटीएमा भएको कथित भ्रष्टाचारलाई लिएर मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कडा अडान लिनुभएको छ। राज्य सरकारले जीटीएका प्रधान सचिव स्मृति रञ्जन मोहन्तीलाई गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनको प्रशासकको जिम्मेवारी दिएको छ। पश्चिम बंगाल सरकारले वित्त वर्ष 2025-26 लागि दार्जिलिङ पहाड तराई र डुवर्स क्षेत्रका चिया बगानहरूका श्रमिकहरूलाई 20% बोनस निर्धारण गरेको छ अनि कालेबुङमा आज एक विशेष समारोहमा समाज अनि देशमा उत्कृष्ट योगदान पुर्याउने पहाडका प्रतिष्ठित व्यक्तित्वहरूलाई सम्मान जनाइएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।

श्रोता राम आकाशवाणी को खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्ज को तरंगमा बोलिरहेका छौं। अब हजुरलाई सुनाउने छौं लोकलहरी कार्यक्रम अन्तर्गत लोकगीत बालकुमार घिमिरेको शर्मा।

लोकलहरी कार्यक्रममा आज श्रोताहरूले सुन्दै हुनुहुन्छ लोकगीत बालकुमार घिमिरेको शर्मा। हजुरहरूले हाम्रो कार्यक्रम दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एयर एप साथै प्रसार भारती ओटिटी वेबसँग पनि सुन्न सक्नुहुनेछ।

लोकलहरी कार्यक्रममा श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो बालकुमार घिमिरेको शर्मा लोकगीत, साजमा संगति दिने कलाकारहरू बाँसुरीमा शरण राई, मर्चङ्गामा बलबहादुर तिरुवा, सारङ्गीमा विकास यहाँ, सारङ्गीमा प्रेम गान्धर्व अनि मादलमा विकास यहाँ। अब प्रस्तुत गर्न लागिरहेछौँ कार्यक्रम सुरसङ्गम। यसमा आज आधुनिक गीत सुनाउनेछ रेखा भित्रीकोटीको शर्मा।

साजमा संगति दिने कलाकारहरु वायलिनमा विकास विश्वकर्मा, मेन्डोलिनमा मनबहादुर राई, किबोर्डमा चन्दन लोमजेल, तबलामा कमल कुमार बराइली अनि गिटारमा कालुमान यन्जन। सिकानुस कार्यक्रमको पहिलो प्रस्तुति।

सुरसंगम कार्यक्रममा श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो रेखा भित्रीकोटीको स्वरमा आधुनिक गीत। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। अब केही क्षणमा आकाशवाणीको समाचार रिले गरेर सुनाउनेछौ, प्रतीक्षा गर्नुहोला।

0: सुरुमा मुख्य समाचार। प्रधानमन्त्रीद्वारा आज बडोदरामा विभिन्न विकास परियोजनाको उद्घाटन र शिलान्यास। भारत चीन बीच पहिलो उच्चस्तरीय सैन्य कमान्डर बैठक सम्पन्न। रक्षा मन्त्रीको आजदेखि श्रीलङ्काको 3 दिने भ्रमण। र विश्व पारा आर्चरीमा भारतलाई 2 स्वर्ण पदक र 1 रजत पदक। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज गुजरातको वडोदरामा 35,000 करोड रुपियाँ भन्दा बढी मूल्यका विभिन्न विकास पहलहरूको उद्घाटन र शिलान्यास गर्नुभयो। प्रधानमन्त्रीले फ्रेट करिडोर नेटवर्कको पूर्ण समापन र सञ्चालनलाई, पश्चिमी समर्पित फ्रेट करिडोरका 3 प्रमुख खण्डहरू राष्ट्रलाई समर्पित गर्नुभयो। प्रधानमन्त्रीले नयाँ सानन्द, नयाँ मकरपुरा, नयाँ उम्बरगाउँ र नयाँ जेएनपिटीबाट मालवाहक रेल सेवाहरूको साथै टाण्डा रोड र बडोदरा बीचको नयाँ यात्रुवाहक रेल सेवाको पनि उद्घाटन गर्नुभयो, जसले अलिराजपुरका दुर्गम आदिवासी क्षेत्रहरूलाई राष्ट्रिय रेल ग्रिडसँग जोड्नेछ। प्रधानमन्त्रीले सञ्चालन प्रभावलाई जोड दिँदै मालवाहक यातायातलाई यात्रु लाइनहरूबाट अलग गर्नाले दक्षतामा उल्लेखनीय सुधार आएको उल्लेख गर्नुभयो। उहाँले यात्राको समयमा भएको यस ठूलो कटौतीले पर्याप्त इन्धन बचत, वातावरणीय प्रभाव कम गर्नुका साथै सम्पूर्ण राष्ट्रको लागि छिटो सफा आपूर्ति श्रृङ्खला स्थापना गरिरहेको पनि जोड दिनुभयो। श्री मोदीले कार्यक्रमको क्रममा 9,700 करोड रुपियाँ भन्दा बढी मूल्यका 3 रेलवे विस्तार परियोजनाहरूको पनि शिलान्यास गर्नुभयो।
1: बड़ोदरा तो गति शक्ति यूनिवर्सिटी का शहर है। आज यहाँ से डेडिकेटेड फ्रेट कॉरिडोर की आखिरी कड़ियां भी जुड़ गई है। आज 2,800 किलोमीटर से अधिक का डेडिकेटेड फ्रेट कॉरिडोर प्रोजेक्ट पूरा हो गया। ये 21वीं सदी के भारत के लिए बहुत ऐतिहासिक कार्य संपन्न हुआ है। ये डेडिकेटेड फ्रेट कॉरिडोर इस बात का साक्षी है कि बीते 12 साल में देश की काम करने की संस्कृति कैसे बदली है।
0: भारत र चीन बीच पहिलो वरिष्ठ सर्वोच्च सैन्य कमाण्डर स्तरीय बैठक यसै महिनाको 6 तारिक अरुणाचल प्रदेशको भारतीय तर्फको वाचामा र हिजो चिनियाँ तर्फको दमाईमा आयोजना गरिएको थियो।

0: सुझावहरू छन् कि छैनन् भनेर हेर्ने प्रयास गरिरहेको बताउनुभयो। विदेश मन्त्री डाक्टर जयशंकरले हालै युक्रेन र पोल्याण्डको भ्रमण गर्नुभएको थियो। डाक्टर जयशंकरले भारतले यो युद्धको युग होइन र युद्ध भूमिबाट समाधान निस्कन्दैन भन्ने कुरा निरन्तर कायम राखेको उल्लेख गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी 22 सेप्टेम्बरमा गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। सूचना तथा प्रसारण मन्त्रालयले यस वर्षको पुरस्कारले विभिन्न भाषा र विधाहरूमा विविधताको उत्सव मनाउने बताएको छ। आर्टिकल 370 उत्कृष्ट फिचर फिल्मको रूपमा सम्मान गरिनेछ। फिल्म ब्रह्मयुगमका लागि अभिनेता मम्मुट्टी र चन्दु च्याम्पियनका लागि कार्तिक आर्यनलाई उत्कृष्ट अभिनेताको रूपमा छनौट गरिएको छ भने यामी गौतमलाई आर्टिकल 370 प्रमुख भूमिकामा उत्कृष्ट अभिनेत्रीको रूपमा सम्मान गरिनेछ। रणदीप हुड्डाले स्वतन्त्र वीर सावरकरका लागि उत्कृष्ट डेब्यू निर्देशकको पुरस्कार प्राप्त गर्नेछन्। पुरस्कारहरूले मराठी, सन्थाली, तमिल, मलयालम, तेलुगु, कन्नड, तुलु र गढवाली लगायतका भाषा र रूपका चलचित्रहरूमा उत्कृष्टतालाई पनि मान्यता दिनेछ। मन्त्रालयले पहिलो पटक राष्ट्रिय चलचित्र पुरस्कारको गैर फिचर फिल्म खण्डमा सन्थाली फिल्मलाई सम्मान गरिने पनि उल्लेख गरेको छ। यसका साथै मन्त्रालयले राजधानी बाहिर देशका विभिन्न भागहरूमा राष्ट्रिय चलचित्र पुरस्कार आयोजना गर्ने निर्णय गरेको छ। रक्षा मन्त्री राजनाथ सिंह द्विपक्षीय रक्षा र समुद्री सहयोगलाई अझ गहिरो बनाउने उद्देश्यले श्रीलङ्काको 3 दिने भ्रमणमा आज कोलम्बो पुग्नु भएको छ। श्री सिंहलाई श्रीलङ्काका उपरक्षा मन्त्री अरुणा जयशेखरा र श्रीलङ्काका लागि भारतीय उच्चायुक्त सन्तोष झाले न्यानो स्वागत गर्नुभयो। रक्षा मन्त्रीले रक्षा मन्त्रालय र विदेश मन्त्रालयका वरिष्ठ अधिकारीहरू सम्मिलित उच्च स्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनु भएको छ। उहाँले भ्रमणको क्रममा कोलम्बोमा रहेका भारतीय प्रवासीसँग पनि अन्तर्क्रिया गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। सरकारले राजस्थान, उत्तर प्रदेश र तेलंगानामा आईटीआई क्लस्टरहरूको लागि 735 करोड रुपियाँ भन्दा बढीको कुल परियोजना साथ रणनीतिक लगानी योजनाहरूलाई अनुमोदन दिएको छ। यसमा राजस्थानको लागि 241 करोड, उत्तर प्रदेशको लागि करिब 240 करोड र तेलंगानाको लागि 254 करोड रुपियाँको लगानी योजना समावेश छ। यो योजना प्रधानमन्त्री सिप र रोजगारी रूपान्तरण मार्फत अपग्रेडेड आईटीआई पीएम सेतुको 5 राष्ट्रिय सञ्चालन समिति बैठकमा अनुमोदन गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईमा विश्वको सबैभन्दा ठूलो र प्रभावशाली वार्षिक फिन्टेक सम्मेलनहरूमध्ये एक ग्लोबल फिन्टेक फेस्ट 2026 को उद्घाटन गर्नुहुनेछ। 4 दिने फेस्ट सेप्टेम्बर 11 समापन हुनेछ। हाम्रो संवाददाताबाट थप रिपोर्ट।
1: ग्लोबल फिनटेक फेस्ट का 7वां संस्करण आज से मुंबई में आयोजित किया जा रहा है। जीएफएफ वर्ष 2020 से ही नीति निर्माताओं, नियामकों, केंद्रीय बैंकों, वित्तीय संस्थानों, फिनटेक और प्रौद्योगिकी कंपनियों, निवेशकों, शिक्षाविदों और अन्य वैश्विक हितधारकों के लिए एक अंतर्राष्ट्रीय मंच के रूप में उभरा है। जीएफएफ 2026 का विषय है प्रभाव डालने की क्षमता, एजेंटिक एआई, टोकनाइजेशन, क्वांटम, समावेशी वित्त के लिए विश्वसनीय जुड़ी हुई वैश्विक प्रणालियां। जीएफएफ में इस वर्ष एजेंटिक एआई, प्रोग्रामेबल फाइनेंस, क्वांटम टेक्नोलॉजी जैसे विषयों पर चर्चा आयोजित की गई है। प्रार्थना, आकाशवाणी समाचार, मुंबई।
0: बेलायतले भारतको कार्बन क्रेडिट ट्रेडिङ योजनालाई आफ्नो कार्बन सीमा समायोजन संयन्त्र अन्तर्गत एक योग्य कार्बन मूल्य निर्धारण संयन्त्रको रूपमा मान्यता दिएको छ। यसले भारतीय निर्यातकर्ताहरूलाई ठूलो राहत दिएको छ। यस मान्यताको अर्थ बेलायतको कार्बन करले समेटिएका भारतीय सामानहरू जस्तै स्टील, एल्युमिनियम, मल र सिमेन्ट जस्ता उत्पादनहरूले भारतमा पहिले नै तिरेको कार्बन मूल्यको लागि राहत पाउन सक्छन्। सरल शब्दमा भन्नुपर्दा यसले भारतीय निर्यातकर्ताहरूलाई एउटै कार्बन उत्सर्जनको लागि एक पटक भारतमा र फेरि बेलायतमा दुई पटक शुल्क लाग्नबाट रोक्न मद्दत गर्न सक्छ। प्रधानमन्त्री नरेन्द्र मोदी, उपराष्ट्रपति सीपी राधाकृष्णन, रक्षा मन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले आज प्रसिद्ध गायक तथा असम विधानसभाका पूर्व सदस्य भारत रत्न डाक्टर भूपेन हजारिकालाई उहाँको 100 जन्म जयन्तीमा श्रद्धाञ्जली अर्पण गर्नुभयो। श्री मोदीले डाक्टर हजारिकाको आवाजले असमको आत्मा र पूर्वोत्तरको भावनालाई सम्पूर्ण राष्ट्रमा पुर्याएको बताउनु

0: सुन्दै हुनुहुन्थ्यो भुटानी कार्यक्रम। अब समय भएको छ समाचारको, सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार उषा किरणबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026 को उद्घाटन गर्नुभयो। श्री मोदीले आज गुजरातमा 35,000 करोड रुपियाँका विभिन्न विकास परियोजनाहरूको उद्घाटन, शिलान्यास र लोकार्पण गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले यस महिनाको 22 तारिक गुजरातमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज 3 दिने भ्रमणमा श्रीलङ्काको राजधानी कोलम्बो पुग्नु भएको छ। भारतीय निर्यातकहरूका लागि ठूलो राहतको रूपमा ब्रिटेनले भारतको कार्बन क्रेडिट व्यापार योजनालाई मान्यता दिएको छ र भारतले अहमदाबादमा विश्व पारा तीरन्दाजीमा 2 स्वर्ण 2 रजत र 1 काश्य सहित कुल 5 पदक जितेको छ। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले आज साँझ मुम्बईमा ग्लोबल फिनटेक फेस्ट GFF 2026 को उद्घाटन गर्नुभयो। GFF 2026 को विषय प्रभावको सम्भावना, एजेन्ट एआई, टोकनाइजेसन, क्वान्टम, विश्वसनीय कनेक्टेड समावेशी वित्तको लागि विश्वव्यापी प्रणालीहरू रहेको छ। सभालाई सम्बोधन गर्नुहुँदै श्री मोदीले भन्नुभयो, भारतले आफ्नो फिनटेक यात्रालाई नयाँ उचाइमा लगिरहेको छ र यसको मूलमा नवीनता र समावेशिता छ। उहाँले ग्लोबल फिनटेक फेस्टमा भारत र विदेशबाट आएका सबै अतिथिहरू र प्रतिनिधिहरूलाई बधाई दिनुभयो। उहाँले भन्नुभयो, ग्लोबल फिनटेक फेस्टमा यो उहाँको लगातार 3रो वर्ष हो र यो ह्याट्रिकले यो दर्शाउँछ कि तिनीहरू विकसित भारतका लागि कति महत्वपूर्ण छन्।
2: ग्लोबल फिनटेक फेस्ट में लगातार ये मेरा 3rd ईयर है। ये हैट्रिक बताती है कि विकसित भारत के लिए आप कितने महत्वपूर्ण हैं, आपका काम कितना महत्वपूर्ण है। हर बार जब मैं यहाँ आता हूँ तो मुझे पहले से ज्यादा एनर्जी अनुभव होती है, पॉसिबिलिटीज का दायरा एक्सपेंड होता दिखता है। ये साफ साफ लगता है कि रिस्क टेकिंग कैपेसिटी बढ़ रही है, ड्रीम्स और बोल्ड हो रहे हैं और इसलिए विकसित भारत के फ्यूचर को लेकर मेरा विश्वास और मजबूत हो रहा है।
1: यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको बडोदरामा 35,000 करोड रुपियाँका विभिन्न विकास परियोजनाहरूको शिलान्यास र शुभारम्भ गर्नुभयो। प्रधानमन्त्रीले पश्चिमी क्षेत्र समर्पित फ्रेट करिडोरका 3 प्रमुख खण्डहरू राष्ट्रलाई समर्पित गर्नुभयो। यस अवसरमा प्रधानमन्त्रीले भारतको परिवहन र लजिस्टिक क्षेत्रमा तीव्र गतिमा रूपान्तरण भएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री मोदीले 9,700 करोड रुपियाँ भन्दा बढीको 3 वटा रेलवे विस्तार परियोजनाहरू र लगभग 1,780 करोड रुपियाँको 3 वटा राष्ट्रिय राजमार्ग परियोजनाहरूको शिलान्यास पनि गर्नुभयो। यसको उद्देश्य गुजरात र मध्यप्रदेश बीचको कनेक्टिभिटीलाई सुदृढ पार्नु हो। उहाँले गुजरात सरकारका 2,600 करोड रुपियाँका विभिन्न नागरिक सुविधा र पूर्वाधार परियोजनाहरूको पनि शुभारम्भ गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले यस महिनाको 22 तारिक गुजरातको एकता नगरमा 72 राष्ट्रिय चलचित्र पुरस्कार प्रदान गर्नुहुनेछ। सूचना एवं प्रसारण मन्त्रालयले भनेको छ, यस वर्षको पुरस्कार विभिन्न भाषा, विधा र सिनेमाका विविधताको प्रतीक बनेको छ। मन्त्रालयले अनुच्छेद 370 उत्कृष्ट फिचर फिल्मको रूपमा पुरस्कृत गर्नेछ भने भाङ्गरलाई सर्वश्रेष्ठ नन फिचर फिल्मको रूपमा र राम नामीलाई जुडीले सर्वश्रेष्ठ वृत्तचित्रको रूपमा चुनेका छन्। फिल्म ब्रह्म युगमका लागि अभिनेता ममुटी र चन्दु च्याम्प

0: का लागि कार्तिक आर्यनलाई सर्वश्रेष्ठ मुख्य अभिनेताको पुरस्कार दिइनेछ भने यामी गौतमले अनुच्छेद 370 का लागि सर्वश्रेष्ठ मुख्य अभिनेत्रीको पुरस्कार प्राप्त गर्नेछन्। स्वतन्त्र वीर सावरकरका लागि रन्ती फुड्डाले सर्वश्रेष्ठ नवोदित निर्देशकको पुरस्कार प्राप्त गर्नेछन्। रक्षा मन्त्री राजनाथ सिंह आज 3 दिने भ्रमणमा कोलम्बो पुग्नु भएको छ। यस यात्राको उद्देश्य दुई देश बीचको रक्षा र समुद्री सहयोगलाई अझ सुदृढ पार्नु हो। श्री सिंहलाई कोलम्बोको भण्डार नायकी अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीलंका उपरक्षा मन्त्री अरूण जयशेखरा र श्रीलंका लागि भारतीय उच्चायुक्त सन्तोष शाहले स्वागत गर्नुभयो। आफ्नो भ्रमणको क्रममा श्री राजनाथ सिंहले श्रीलंका नेतृत्वसित विभिन्न मुद्दाहरूमा वार्ता गर्नुहुनेछ। यसमा मुख्यतया रक्षा र समुद्री साझेदारीलाई सुदृढ पार्नु रहेको छ। उहाँले कोलम्बोमा भारतीय समुदायका सदस्यहरूलाई पनि भेट गर्नुहुनेछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोशल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। विदेश मन्त्रालयले भनेको छ प्रधानमन्त्री नरेन्द्र मोदीले यस महिनाको 12 र 13 तारीकमा नयाँ दिल्लीमा आयोजना हुने ब्रिक्स शिखर सम्मेलनको क्रममा धेरै देशका नेताहरूसित द्विपक्षीय बैठक गर्नुहुनेछ। विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले आज नयाँ दिल्लीमा संचार माध्यमलाई बताए अनुसार यी बैठकहरूमा रूस युक्रेन संघर्ष सहित धेरै मुद्दाहरूमा छलफल गरिनेछ।
1: बायलेटरल द्विपक्षीय वार्ता बहुत सारे राजनेताओं के साथ हमारे प्रधानमंत्री की होगी। रशिया और यूक्रेन की जो संघर्ष चल रही है उसकी बारे बात है। ये मुद्दा भी बहुत सारे मुद्दे जो द्विपक्षीय वार्ता होंगे तो बहुत सारे मुद्दे ऊपर उठ के आएंगे और उसमें एक ये मुद्दा भी रहेगा।
0: नेपालमा आएको विनाशकारी बाढीको बारेमा श्री जायसवालले भन्नुभयो भारतले नेपालका जनता र सरकारसित एकजुटता र समवेदना व्यक्त गरेको छ। उहाँले भारतले तत्काल सहयोग गरेको र राहत उद्धार र पुननिर्माण प्रयासमा सहयोग जारी राख्ने बताउनुभयो।
1: मारे गए हमारे भारतीय नागरिक हैं उनमें से कई लोग का पहचान नहीं हो पाया है। इस मामले में हम लोग उनके परिवारजन से बातचीत हमारी चल रही है और कई एक मामलों में जो डीएनए की सैंपलिंग भी ले गई है। 275 लोग लापता हैं अभी और ये जो हादसा हुआ है नेपाल में हुआ है तो हम लोग इंतजार करते हैं कि किस प्रकार का वहाँ की सरकार वहाँ के अधिकारी इस पर क्या खुलासा करते हैं।
0: भारत चीन सम्बन्धबारे विदेश मन्त्रालयका प्रवक्ताले दुई देशबीचको सम्बन्ध बिस्तारै सकारात्मक दिशामा अगाडि बढ़िरहेको बताउनुभयो। अरूणाचल प्रदेशमा भारत र चीन बीच भएको पहिलो वरिष्ठ सैन्य कमाण्डर स्तरीय फ्लैग मिटिङबारे सोधेको प्रश्नको जवाबमा श्री जायसवालले पश्चिमी क्षेत्रमा पनि यस्तै व्यवस्था रहेको बताउनुभयो। भारतीय निर्यातकहरूका लागि ठूलो राहतको रूपमा ब्रिटेनले भारतको कार्बन क्रेडिट व्यापार योजनालाई मान्यता दिएको छ। ब्रिटेनले यो राहत आफ्नो कार्बन सीमा समायोजन व्यवस्था सीबीएएम अन्तर्गत दिएको हो। अब ब्रिटेनमा कार्बन ट्याक्सको अधीनमा रहेका भारतीय उत्पादहरूले भारतमा पहिले नै भुक्तान गरेको कार्बन मूल्यको आधारमा राहत पाउन सक्छन्। यसमा स्टील, एल्युमिनियम, उर्वरक र सिमेन्ट जस्ता उत्पादनहरू सामेल छन्। यसले भारतीय निर्यातकहरूलाई एउटै कार्बन उत्सर्जनको लागि दुईपटक शुल्क र भुक्तानबाट राहत प्रदान गर्नेछ। आज अहमदाबादमा आयोजित 226 विश्व पारा तीरन्दाजी श्रृङ्खलाको तेस्रो चरणमा भारतले 2 स्वर्ण 2 रजत र 1 काश्य पदकसहित कुल 5 पदक जितेको छ। पुरुष कम्पाउण्ड टीम इभेन्टमा वर्तमान विश्व च्याम्पियन टोमन कुमार र श्याम सुन्दर स्वामीले इराकका अब्बास कादिम र अनवर अल्दाबोदलाई पराजित गर्दै स्वर्ण पदक जिते। हरविन्दर सिंह र विजय सुन्डीको पुरुष जोडीले रिकर्भ टीम इभेन्टमा स्लोवाकियाका डेभिड इवान र डेनिस इवानलाई 6-2 पराजित गरी स्वर्ण पदक जितेका छन्। पारा महिला रिकर्भ युगलमा पूजा जतियाल र भावना चौधरीले फाइनलमा चीनसित 6-0 पराजित भएपछि रजत पदकमा सन्तोष गर्नु पर्यो। स्वाति र अदिल अहमद नाजिर अन्सारीले मिक्स टीम W1 रिकर्भ कम्पाउण्ड प्रतियोगितामा 2 स्थान हासिल गर्दै रजत पदक जिते। बंगलादेशका लागि भारतीय उच्चायुक्त दिनेश त्रिवेदीले आज बंगलादेशका राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरसित ढाकाको बंगभवनमा शिष्टाचार भेट गर्नुभयो। यस क्रममा दुई पक्षले पारस्परिक हितका लागि द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्नुको महत्वमाथि जोड दिए। ढाका स्थित भारतीय उच्चायोगले सोशल मीडिया पोस्टमा दुई पक्षले भारत र बंगलादेश बीचको साझा इतिहास, घनिष्ठ सांस्कृतिक सम्बन्ध र गहिरो सम्बन्धबारे छलफल गरेको बताएको छ।

0: यो समाचार युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदीले मुम्बईमा ग्लोबल फिनटेक फेस्ट 2026को उद्घाटन गर्नुभयो। श्री मोदीले आज गुजरातमा 35,000 करोड रुपियाँका विभिन्न विकास परियोजनाहरूको उद्घाटन शिलान्यास र लोकार्पण गर्नुभएको छ। राष्ट्रपति द्रौपदी मुर्मूले यस महिनाको 22 तारिक गुजरातमा 72 राष्ट्रिय फिल्म पुरस्कार प्रदान गर्नुहुनेछ। रक्षा मन्त्री राजनाथ सिंह आज 3 दिने भ्रमणमा श्रीलंकाको राजधानी कोलम्बो पुग्नु भएको छ। भारतीय निर्यातकहरूका लागि ठूलो राहतको रूपमा ब्रिटेनले भारतको कार्बन क्रेडिट व्यापार योजनालाई मान्यता दिएको छ र भारतले अहमदाबादमा विश्व पारा तीरन्दाजीमा 2 स्वर्ण 2 रजत र 1 काँस्य सहित कुल 5 पदक जितेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। भोलि बिहान 7:25 नयाँ समाचार संस्करण लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: एफएम 103.5 मेगाहर्जको तरंगमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं।

नमस्कार 103.5 मेगाहर्जको तरङ्गमा म मौसम नेवालको न्यानो अभिवादन र बधाई प्रस्तुत छ कार्यक्रम युवावाणी र आजको युवावाणीको अङ्कमा हामी समक्ष हुनुहुन्छ उत्तर बङ्गाल विश्वविद्यालयका नेपाली विभागका एक विद्यार्थी जसले हजुर समक्ष राख्नुहुनेछ युवाहरू आत्मनिर्भर कसरी हुने विषयमाथि एक वार्ता।

नमस्कार, म लोचना भुजेल। युवाहरू आत्मनिर्भर कसरी हुने विषय लिएर यहाँहरू समक्ष उपस्थित भइसकेकी छु। युवाहरू आत्मनिर्भर कसरी हुने? युवा कुनै पनि राष्ट्रको मेरुदण्ड हुन्। कुनै पनि देशको वर्तमान स्थितिलाई सक्रिय र भविष्यलाई उज्जवल बनाउने मुख्य शक्ति युवाहरू नै हुन्। युवाहरूमा ऊर्जा, उत्साह, सृजनशीलता, साहस, नयाँ कुरा सिक्ने क्षमता र जोखिम उठाउने आँट हुन्छ। त्यसैले कुनै पनि देशको सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक विकासमा युवाहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ। तर युवाहरूमा रहेको जोश र जागर सही दिशामा प्रयोग हुन सकेन भने त्यही कुरा बेरोजगारी, निराशा, पलायन र सामाजिक समस्याको कारण पनि बन्न सक्छ। त्यसैले आजको प्रमुख आवश्यकता युवाहरूलाई आत्मनिर्भर बनाउनु हो। आत्मनिर्भर भन्नाले आफ्नो आधारभूत आवश्यकता पूरा रूपमा नभए निर्भर नहुनु मात्र होइन, तर आफ्नो ज्ञान, सिप, क्षमता, श्रम र सृजनशीलताको प्रयोग गरेर आफ्नो जीवनलाई व्यवस्थित बनाउनु तथा आर्थिक र सामाजिक रूपमा सक्षम हुनु हो। आत्मनिर्भर व्यक्ति अवसरको प्रतीक्षा मात्र गर्दैन, उसले उपलब्ध स्रोत र साधन पहिचान गरी आफ्नै अवसर सृजना गर्न सक्छ। विशेष गरी गाउँमा बस्ने युवाहरूका लागि आत्मनिर्भर अझ महत्त्वपूर्ण विषय हो, किनकि गाउँमा रोजगारीका अवसर सीमित भए पनि प्राकृतिक स्रोत, कृषि, पशुपालन, पर्यटन, हस्तकला, स्थानीय खाद्य पदार्थ तथा फूल खेती उत्पादनका प्रशस्त सम्भावना रहेका छन्। यसैले युवाहरूले सरकारी जागिर वा विदेशमा रोजगारी पाउने आशामा मात्र निर्भर नभई स्थानीय स्रोत र आधुनिक प्रविधिको प्रयोग गरेर आत्मनिर्भर बन्ने प्रयास गर्नुपर्छ। युवाहरू आत्मनिर्भर हुनुको आवश्यकता। आजको समयमा गाउँमा धेरै युवाहरू शिक्षित हुँदै गइरहेका छन्, तर उनीहरूको शिक्षा अनुसारको रोजगारी गाउँमा उपलब्ध नहुन सक्छ। फलस्वरूप धेरै युवा सहरतर्फ बसाई सर्ने, वैदेशिक रोजगारी खोज्ने वा लामो समयसम्म बेरोजगार बस्ने अवस्था देखिन्छ। यसैले गाउँको उत्पादनशील जनशक्ति घटाउँछ र गाउँको आर्थिक विकास पनि प्रभावित हुन्छ। रोजगारीका लागि बाहिर जानु आफैमा गलत कुरो होइन, तर आफ्नो गाउँमा उपलब्ध सम्भावनालाई पहिचान नगरी केवल जागिरको खोजीमा पलायन हुनु दीर्घकालीन समाधान हुन सक्दैन। यदि गाउँमा युवाहरूले स्थानीय स्रोतको सदुपयोग गरी कृषि, पर्यटन, पशुपालन, खाना, साना उद्योग तथा डिजिटल व्यवसाय सञ्चाल गर्न सके भने गाउँमै रोजगारी सृजना गर्न सकिन्छ। यसैले युवाहरूलाई

होइन, उनीहरूको परिवार र समग्र गाउँको आर्थिक अवस्थामा सहयोग पुर्याउँछ। गुण स्तरीय शिक्षा र व्यावसायिक सिप आत्मनिर्भर भन्नाले पहिलो आदर शिक्षा हो, तर केवल प्रमाण पत्र प्राप्त गर्नु मात्र पर्याप्त हुँदैन। आजको प्रतिस्पर्धात्मक युगमा सैद्धान्तिक शिक्षा सँगै व्यावहारिक ज्ञान र सिप आवश्यक हुन्छ। युवाहरूले आफ्नो रुचि र क्षमता अनुसार कम्प्युटर, सूचना प्रविधि, भाषा लेखन, अनुवाद, मोबाइल मार्फत कृषि प्रविधि, खाना पकाउने, सिलाई बुनाई, पर्यटन व्यवस्थापन, फोटोग्राफी तथा अन्य व्यावसायिक सिप सिक्न पर्छ। कृषि र आधुनिक कृषि प्रणाली आजको समयमा आत्मनिर्भर बन्ने सबैभन्दा ठुलो सम्भावना कृषि क्षेत्र छ। परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिसँग जोड्न सके कृषि केवल जीवन उपार्जनको माध्यम नभई राम्रो आमदमीको स्रोत बन्न सक्छ। जस्तै अदुवा, अलैची, सुन्तला, मकै, विभिन्न तरकारी, फल तथा अन्य बाली उत्पादन गर्न सकिन्छ। त्यो उत्पादन स्थानीय बजारमा बिक्री गर्न सकिन्छ। उत्पादन बढेपछि अन्य बजारमा पनि बिक्री गर्न सकिन्छ। सामाजिक सञ्जाल र डिजिटल भुक्तानीको प्रयोगले ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्न पनि सकिन्छ। यसरी कृषि क्षेत्रमा युवाको प्रवेशले दुईवटा फाइदा हुन्छ। पहिलो, युवाहरू स्वयं आत्मनिर्भर हुन्छन्। दोस्रो, गाउँको बाँझो जमिन उत्पादनमा आउँछ। डिजिटल प्रविधिको प्रयोग आजको समयमा आत्मनिर्भर बन्नु इन्टरनेट र डिजिटल प्रविधिको भूमिका अत्यन्त ठुलो छ। गाउँमा बसेर पनि युवाहरूले डिजिटल मार्केटिङ, भिडियो सम्पादन, अनुवाद, अनलाइन शिक्षा जस्ता क्षेत्रमा काम गर्न सक्छन्। यसका लागि सधैँ ठुलो कार्यालय आवश्यक हुँदैन। राम्रो कम्प्युटर र मोबाइल, इन्टरनेट र आवश्यकता सिप भए गाउँमा बसेर पनि काम गर्न सकिन्छ। उदाहरणका लागि गाउँमा बस्ने कुनै युवक भिडियो सम्पादन सिकेर देशक विभिन्न स्थानमा रहेका ग्राहकका लागि भिडियो बनाउन सक्छ। अर्को युवकले अङ्ग्रेजीबाट नेपालीमा अनुवादको काम गर्न सक्छ। यसरी गाउँ नछोडिकन पनि आमदानी गर्न सकिन्छ। पर्यटन र होमस्टे व्यवसाय पहाडको सबैभन्दा ठुलो आर्थिक सम्भावनामा पर्यटन पनि पर्दछ। हिमाल, चियाबारी, वन, पहाड बाटो, मठ मन्दिर, चर्च, स्थानीय संस्कृति, संगीत, खाना र प्राकृतिक सौन्दर्यले पर्यटनलाई आकर्षित गर्छ। तर पर्यटनबाट प्राप्त हुने आमदमीको ठुलो हिस्सा स्थानीय युवकहरूको हातमा पुग्न उनीहरूले पर्यटन व्यवसायमा सक्रिय सहभागिता जनाउनु आवश्यक छ। युवाहरूले होमस्टे सञ्चालन गर्न सक्छन्। पुरानो घरलाई सामान्य सुधार गरेर सफा र सुविधाजनक बनाउने, स्थानीय खाना उपलब्ध गराउने तथा पर्यटनलाई स्थानीय संस्कृति र जीवनशैलीको काम गर्न सकिन्छ। आफ्नो घरका दुईवटा कोठालाई होमस्टेमा परिवर्तन गर्न सक्छ। परिवारका युवक सदस्यले बुकिङ, सामाजिक सञ्जाल, फोटो खिच्ने, पर्यटनसँग सम्पर्क गर्ने तथा हिसाब किताब हेर्न सक्छ। आमा बुवाले स्थानीय खाना पकाउने र घरको व्यवस्थापन गर्न सक्छ। यसरी एउटा सानो घर नै परिवारको आत्मनिर्भरको आधार बन्न सक्छ।

आर्थिक अनुशासन र बचत, आत्मनिर्भर हुनु, आमदानीको उचित व्यवस्थापन पनि आवश्यकता हुन्छ। युवाहरूले कमाएको पैसा अनायासक रूपमा खर्च गर्नको साटो केही रकम उत्पादनशील क्षेत्रमा लगानी गर्ने बानी बसाल्नुपर्छ। सानो आमदानीबाट सुरु भएका बचतले भविष्यमा ठूलो लगानीको आधार तयार गर्न सक्छ। युवाहरूले बजेट बनाउने, खर्चको हिसाब राख्नु, ऋण लिँदा त्यसको उपयोग र भुक्तानी योजना बारे खोज्ने तथा जोखिम मूल्याङ्कन गर्ने बानी विकास गर्नुपर्छ। आत्मनिर्भर बन्न सबैभन्दा आवश्यक कुरो आत्मविश्वास हो। धेरै युवाहरू मसँग पैसा छैन, गाउँमा अवसर छैन भन्ने सोचका कारण आफ्नै क्षमता प्रयोग गर्न सक्दैनन्। तर ठूलो काम सधैँ ठूलो लगानीबाट सुरु हुँदैन। सानो विचार, सानो लगानी र निरन्तर मेहनतबाट पनि व्यवसायिक ठूलो बन्न सक्छ। असफलताबाट डराउनु हुँदैन। पहिलो प्रयास असफल भए त्यसबाट पाठ सिकेर अर्को प्रयास गर्नपर्छ। उदाहरणका लागि, कुनै युवकले सानो नर्सरी सुरु गर्दा पहिलो वर्ष राम्रो आमदानी नहुन सक्छ, तर उसले बजारको माग, बिरुवाको गुणस्तरीय र व्यवस्थापन सुधार्दै गएमा केही वर्षपछि

सफल व्यावसायिक बन्न सक्छ। यसैले आत्मनिर्भर तत्काल प्राप्त हुने उपलब्धि नभई निरन्तर प्रयासबाट निर्माण हुने प्रक्रिया हो। युवाहरूको नैतिक जिम्मेवारी। आत्मनिर्भरता केवल पैसा कमाउने कुरा होइन, आत्मनिर्भर युवामा इमानदारी, अनुशासन, जिम्मेवारी, श्रम प्रतिको सम्मान र समाज प्रतिको उत्तरदायित्व पनि हुन पर्छ। युवाले आफ्नो सफल भएपछि आफ्नो गाउँ र समाजलाई पनि योगदान दिन पर्छ। आफैले सिकेको सिप अरू युवालाई सिकाउनु पर्छ। स्थानीय विद्यालयका विद्यार्थीलाई मार्गदर्शन गर्न पर्छ। गाउँको विकासको कार्यक्रममा सहभागी हुन पर्छ। समग्रमा युवाहरू आत्मनिर्भर हुनु आजको आवश्यक मात्र होइन, देशको भविष्य निर्माण गर्ने आधार पनि हो। आत्मनिर्भर युवाले आफ्नो जीवन सुधार्नु साथै परिवार, गाउँ, समाज र राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउँछ। आत्मनिर्भर बन्न सरकारी जागिर पाउनु मात्र आवश्यक छैन, कृषि, पशुपालन, पर्यटन, व्यापार, हस्तकला, प्रविधि, डिजिटल सेवा, शिक्षा, अनुवाद तथा विभिन्न स्वरोजगारका माध्यमबाट पनि सफल जीवन निर्माण गर्न सकिन्छ।

र भर्खरै सुन्नुहुँदैथ्यो कार्यक्रम युवानी र आजको बसाइबाट प्रस्तुता योजना मोरा अनि सहयोगी म मौसम नेवारलाई दिनुहोस् बिदा। हवस् त नमस्ते।

0: श्रोतागण नमस्कार, आकाशवाणी खरसाङको चर्चा चौतारी कार्यक्रममा तपाईहरूलाई पुनः स्वागत छ। आज हामी यस अंकमा चर्चा गर्नेछौ क्याच द रेन अभियानबाट, अर्थात वर्षाको जल संरक्षण बारे। हामीलाई थाहा छ जल नै जीवन हो र जल नै भविष्य हो। पानी बिना वनस्पति, पानी बिना पृथ्वी र पानी बिना मनुष्य वनस्पति जीव जन्तुको अस्तित्व नै छैन। विश्वमा बढ्दो जलवायु परिवर्तनको समस्या, संकट र भारतदेखि लिएर विश्वका विभिन्न देशहरूमा जुन जल संकट देखिँदैछ, यसको सामना गर्न भारत सरकारले महत्वपूर्ण कदम चालेको छ र 2023 भारतको जल शक्ति मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको दिशा निर्देशनमा भारतभरि नै क्याच द रेन मिशन सुरु गरेको छ र यसबारे चर्चा गर्न हाम्रो स्टुडियोमा उपस्थित हुनुहुन्छ श्री विनय कुमार प्रसादजी हुनुहुन्छ। उहाँ एकजना प्रतिष्ठित समाजसेवी हुनुहुन्छ तथा समाज जागरणमा उहाँको सहभागिता र समाज सेवामा उहाँको सहभागिता धेरै हामीले देख्न पाउँछौ र उहाँले विभिन्न सामाजिक कार्य गर्दै आउनु भएको छ र उहाँसँग आज हामीले यस क्याच द रेन मिशन बारे चर्चा गर्नेछौ र हाम्रो पहाड दार्जिलिङमा पनि विगत 40 वर्षदेखि मानिसहरूले जल संकटको समस्या भोगिरहेका छन्। कालिम्पोङ होस्, दार्जिलिङ होस्, मिरिक होस्, खरसाङ होस्, यी जिल्ला र महकुमाहरूमा जलको एउटा ठूलो संकट सबैले झेलिरहेका छौ र यस्तो स्थितिमा क्याच द रेन मिशन बारे चर्चा गर्नु र हाम्रा श्रोताहरूलाई सार्वगर्भित जानकारी दिन, जसमा कसरी हामीले जल सञ्चय गर्न सक्छौ, वर्षाको पानीलाई कसरी हामी संरक्षित गर्न सक्छौ, कसरी जोगाउन सक्छौ, एक एक थोपा पानीले हाम्रो जल संकटलाई कसरी समाधान गर्न सक्छ, यस विषयमा हामी छलफल गर्छौ। विनयजू, तपाईँले आकाशवाणीको स्टुडियोमा स्वागत छ। नमस्कार।
1: नमस्कार, धन्यवाद।
0: विनयजी, भारत सरकारले 2023 क्याच द रेन मिशन सुरु गरेको छ र यस मिशनले वर्षा जल संरक्षणको निम्ति एउटा ठूलो र ऐतिहासिक कदम देशभरि चालेको छ। 2023 जल शक्ति मन्त्रालयद्वारा सुरु गरिएको यस अभियानको मूल लक्ष्य नै थियो रेस्पेक्ट वाटर फर लाइफ, यानि जीवनको निम्ति जलको पनि सम्मान गरौँ। जल छ भने जीवन छ, जलको अपव्यय माने जललाई खेरो फाल्नुदेखि जोगाउनु र जलको सही ढङ्गमा उपयोग गर्नु, जति आवश्यक छ त्यति नै जलको प्रयोग गर्नु र यो मिसन बारे तपाईँ के भन्नुहुन्छ?
1: जल नै जीवन हो, आउँदो जेनेरेसनको लागि पनि हामीले यसलाई सञ्चय गरेर राखौँ।
0: अच्छा विनयजी, प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आएपछि र विश्वमा बढ्दो पर्यावरण संकट, जलवायु परिवर्तन, जल संकटलाई ध्यानमा राखेर भारतमा पनि त्यसको नकारात्मक प्रभाव नपरोस् र भारत जल र वनको क्षेत्रमा एउटा समृद्ध राष्ट्र हो र भारत एउटा कृषि प्रधान राष्ट्र पनि हो र यसले गर्दाखेरि भारतको कृषि, भारतको जैव विविधता, भारतको ग्रामीण क्षेत्र, शहरी क्षेत्रमा जल संरक्षण कसरी होस्, यसको निम्ति 2019 प्रधानमन्त्री नरेन्द्र मोदीको प्रयासमा छुट्टै जल शक्ति मन्त्रालयको लक्ष्य नै र उद्देश्य नै थियो जल संरक्षण। भारतमा हामीले देख्दैथ्यौँ कि भूजल स्तर निरन्तर घट्दै गइरहेको छ र यसले गर्दाखेरि

0: विशेष गरी शहरी क्षेत्र र यहाँसम्म कि ग्रामीण क्षेत्रमा सिँचाइको बेलामा बोरवेलले गर्दाखेरि जलको ठुलो समस्या र सङ्कट र यसले ग्रामीण क्षेत्रमा कृषि र शहरी क्षेत्रमा पिउने पानीको सङ्कट जलशक्ति मन्त्रालयले अहिलेसम्म के कस्तो काम गरिरहेको छ?
1: सर्वप्रथम त हाम्रो जुन चाहिँ इतिहास छ इतिहासमै जललाई कतिको मान्यता दिएको छ हामीलाई थाहा पाउँछौँ. जस्तो कि अब तपाईँले हेर्न सक्नुहुन्छ अलग भारतको अलग अलग विभिन्न क्षेत्रहरूमा चाहे चोला डिनेस्टी होस् चाहे गुप्ता डिनेस्टी होस् चाहे राजपूतहरू होस् हाम्रो राजस्थानको बावरी वेल्सहरू बनाएर उहाँले एउटा एक्जाम्पल सेट गर्नुभएको थियो आफ्नो समयमा कि पानीलाई कसरी संरक्षित गर्नु सकिन्छ र सायद समयको लागि त्यो हिस्टोरिक एउटा उपलब्धि थियो. किनभने अहिले पनि हामीले हेर्छौँ इन्जिनियरिङको उत्कृष्ट उदाहरणको रूपमा त्यो बाउरी वेल्सहरूलाई मानिन्छ. र त्यसरी नै हर क्षेत्रमा चाहे झिल होस् चाहे नाला होस् चाहे झरना होस् हर चिजलाई बचाउने कोसिस गर्छ. जति पनि वाटर बडिज त्यो समयमा थियो त्यसलाई संरक्षण दिने काम त्यति बेलाको राजाहरू या जो पनि शासकहरू हुनुहुन्थ्यो त्यति बेला उहाँहरूले गर्नुभएको थियो. अब हामीले यो चिज बुझ्दैछौँ कि आधुनिकता पनि चाहिन्छ साथसाथमा हाम्रो पुरानो परम्परालाई पनि हामीले पालन गरेर अगाडि लगेको हुनुपर्छ. यो दुइटामा सामञ्जस्य बनाएर राख्नुपर्छ. जब यो सामञ्जस्य बनाउँछौँ हामी त सायद हामीलाई समाजलाई देशलाई अगाडि बढाउन लागि एउटा माध्यम पाउँछ एउटा बाटो खोलिन्छ. र त्यही चिजलाई हाम्रो प्रधानमन्त्रीजीले अनुसन्धान गरिवरि एउटा पानीको लागि अलग्गै डिपार्टमेन्ट खोल्नु भयो. अन्तखेरि त्यो डिपार्टमेन्टले आजको दिनमा हामी हेर्दैछौँ आउँदो जेनेरेसनको लागि के हुनसक्छ परिस्थिति के हो छ त्यसको लागि प्रिपरेसन गर्नुहुँदैछ. अलग अलग वाटर बडिजहरूलाई बचाउने प्रयास गरिँदैछ. वाटर हार्भेस्टिङको लागि पब्लिकको बिचमा जागरूकता ल्याइँदैछ. बिस्तारी बिस्तारी कसरी गर्नु सकिन्छ फेरि वाटर यो यस्तो चिज हो अलग अलग क्षेत्रको हिसाबले अलग जति पनि जियोग्राफिकल कन्डिसनहरू छ त्यही हिसाबले आफूलाई हामीले यो पानीलाई संरक्षण गर्नु सिक्नुपर्छ. हाम्रो देशमा हिमाल पनि देख्न सक्छौँ, हाम्रो देशमा रेगिस्तान पनि देख्न सक्छौँ, हाम्रो देशमा सी कोस्ट पनि देख्न सक्छौँ, हाम्रो देशमा त्यो वनसिंह हराभरा क्षेत्र पनि देख्न सक्छौँ. त सबैको क्षेत्र अलग अलग हो त्यसले गर्दाखेरि अलग अलग प्लानिङको दरकार हुन्छ. त्यही कारणले गर्दा त्यसको मूल्य उद्देश्य नै त्यो मन्त्रालय खोल्ने.
0: माने तपाईँले भन्नुहुँदैछ कि वास्तवमा अहिलेसम्म भारतमा जललाई एउटा शक्तिको रूपमा र जल सञ्चयन र जल पनि एउटा देशको निम्ति कुनै पनि देशको एउटा ठुलो समृद्धि र शक्ति हो यसलाई टेवा दिनको निम्ति प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा अलगै जलशक्ति मन्त्रालय बनियो जसको उद्देश्य परम्परागत तालाबहरू कुवाहरू तपाईँको हामी पहाडको कुरा गरौँ भने धाराहरू र एक समय यस्तो थियो कि पहाडकै कुरा गरौँ भने धाराद्वारा नै पिउने पानीको समस्या सहज रूपमा समाधान हुन्थ्यो. यानि जहाँ कलको पानी आएन त्यहाँ प्रशस्त धाराहरू थिए. तर अब भनौँ अनप्लान्ड यानि अनियोजित सहरीकरण कंक्रिटाइजेसन यानि इँटा सिमेन्ट बलुवाको घर बनाउनु जलको स्रोतहरू थियो त्यो स्रोतहरूलाई ध्यानमा नराखिकन जङ्गल फाँड्नुदेखि लिएर जुन अनप्लान्डमा सहरीकरण योजना भयो यसले गर्दाखेरि यो सिमसार पोखरी तालाब रुखपात पहाडको विशेष गरी रिसोर्सेस भनौँ धाराहरू जस्तै अब खरसाङमा धारा अझै पनि धोबी तलाउको त्यो धारा जिउँदै नै छ. त्यसरी नै अब दार्जिलिङ सहरलाई जल आपूर्ति गर्ने त्यो हस्पिटलको मुनि धारा धीरधामको धारा यसरी कालेबुङको बागधारा त्यसरी नै मिरिकको झिल बनेको पनि अब धाराले गर्दा नै हो. र यसरी एउटा प्राकृतिक जल स्रोत हाम्रोसँग अपार थियो र प्रकृतिले पनि के गर्दैछ हर मौसममा जाडो त्यसपछि वसन्त ऋतु त्यसपछि ग्रीष्म ऋतु ग्रीष्मको साथसाथ वर्षा ऋतु सुरु हुन्छ फेरि शिशिर सुरु हुन्छ र यसरी प्रकृतिले पनि जलको रिसाइक्लिङ गर्ने एउटा साइकल चल्दैछ. गर्मीमा गरम पनि प्रकृतिको निम्ति आवश्यकता छ वसन्त ऋतु पनि आवश्यकता छ सर्दी ऋतुको पनि खाँचो छ र यो सबैलाई पानी जुन जल छ जलको पुनरावृत्ति वर्षाद्वारा गर्नु यानि हामीले देख्छौँ वर्षाकालमा सम्पूर्ण क्षेत्र बन्जर क्षेत्रमा पनि हरियो हुन्छ घाँसपात उम्रिन्छ र त्यो घाँसपात गर्मीमा ओइलेर जान्छ र त्यो मलको रूपमा पनि काम गर्छ र प्रकृति स्वयंले हामीलाई एउटा शिक्षा दिइरहेको छ मानव जीवनको निम्ति या यस पृथ्वीको सुरक्षा र मानवको भविष्यको सुरक्षाको निम्ति जल एउटा पर्याप्त र महत्त्वपूर्ण भूमिका यसले खेल्छ र जमिनको मुनि एउटा ठुलो मात्रामा जल

0: स्रोत छ, जसको शोषणले जल भूजल स्तर घट्दैछ। र यो जलशक्ति मिसनको लक्ष्य भूजल स्तरलाई पनि बढाउनु हो।
1: हजुर, यसको मूल मूल उद्देश्य यो पनि हो कि जति भूजलको संरक्षण हुन्छ त्यो त्यो जललाई हामी त्यति लामो समयसम्म उपयोग गर्नमा ल्याउन सक्छौँ। त्यो भूजलको आइडिया सायद हाम्रो पहाडमा निकै त्यो बेसी अप्लाइड हुँदैन, किनभने हाम्रो क्षेत्रको जोग्राफिकल कन्डिसन अलिक भिन्दै छ। मलाई यस्तो लाग्छ, कमसेकम हामीले यो विगत 2-3 दशकदेखि हामीले नवीकरणपट्टि त गयौँ, इन्फ्रास्ट्रक्चरपट्टि त गयौँ, तर कहीँ न कहीँ हामीले आफ्नो मूल चिजलाई बिर्स्यौँ। किनभने हामीलाई अब तपाईँले जसरी भन्नुभयो हाम्रो देशको सबभन्दा इम्पोर्ट मतलब जलीय जीवन है भन्ने कुरा त उहिलेदेखि चल्दै आएको, त्यसको बेसिक चिजलाई चाहिँ हामी सायद बिर्से कि यो आउँदो जेनेरेसनको लागि चाहिने चिज हो। त कन्क्रिटाइजेसनमा हामी यति बिजी भयो, त्यो पनि सायद अनप्लान कन्क्रिटाइजेसनमा, त्यसले गर्दा जलस्रोतहरूलाई हामीले निकै क्षति पुऱ्याएको छौँ। र त्यो क्षति पुरेकोले नै गर्दाखेरि आज हामी देख्दैछौँ अलग अलग किसिमको हाम्रो समस्याहरू चारैपट्टि फैलिरहेको छ। तर अब यसलाई सुव्यवस्थित गर्नु लागि नै जलशक्ति मन्त्रालयको पनि गठन गरिएको छ, र यो जलशक्ति मन्त्रालयको साथ बिना जनभागीदारीको यो चिज सम्भव हुनेवाला छैन। र त्यसले गर्दाखेरि चाहे प्रशासन होस्, चाहे सरकार होस्, चाहे जनता होस्, जब हामी आपस तिनैजना आपसमा सामञ्जस्य मिलाएर आउँदो भावी पिँढीको लागि एउटा भिजन, जब जस्तो हाम्रो प्रधानमन्त्रीले भन्नुहुन्छ 2047 विकसित भारत बनाउनु छ, त विकसित भारत खालि फाइनेन्सियली त होइन होला नि त, हर क्षेत्रमा बनिनु छ विकसित भारत, चाहे त्यो वाटरसँग रिलेटेड होस्, चाहे इन्डस्ट्रीसँग रिलेटेड होस्, चाहे इकोलोजी संरक्षणको कुरा होस्, हर क्षेत्रमा तब सही रूपमा सायद हामी विकसित भारत बनिन सक्छौँ। त यही चिजलाई एकदम लङ टर्म भिजनको साथमा लिएर नै जलशक्ति मन्त्रालयको गठन भएको छ, र उहाँले आफ्नो क्षेत्रमा राम्रो काम गर्नुहुँदैछ। लगभग मैले सुनेको हिसाबले 16 करोड अलग अलग पानीको बडिजहरूमा यो चिजहरूलाई संरक्षण गर्नु लागि अलग अलग भारतवर्षभरि यो कामहरू चल्दैछ। 8 लाखदेखि 9 लाख कामहरू चाहिँ अहिले पेन्डिङमा छ, तर यो जुन चाहिँ काम गर्ने स्तर छ र स्पिड छ त्यो चाहिँ काबिले तारिफ हामी भन्न सक्छौँ भारत सरकारको, किनकि यति कम्ती समयमा यो लेभलको कामको स्पिड बढाउनु एकदम नै सराहनीय हो। र भारत सरकारले राम्रो काम गरिरहेको छ, तर साथसाथै डिपार्टमेन्ट र जनताको पनि आफ्नो दायित्व बन्दछ के हामीले गर्नुपर्ने, मतलब सिभिक सेन्समा पनि हामीले के आमूलचुल परिवर्तन ल्याउनु पर्ने हो। किनभने चेन्जेस जब माथिबाट आउँदैछ भने त्यो त ग्राउन्ड लेभलसम्म पुगेको हुनु पर्यो। अगर म यो पिरामिड जस्तो हो, यो पिरामिडमा एउटा पनि ढाँचा कहीँ निस्के भने त्यो पिरामिड काम आउँदैन। त्यस कारणले गर्दाखेरि हामीलाई यो चिजलाई अलिक बढावा दिएर, जनभागीदारीलाई बढावा दिएर यो चिजमा काम गर्ने दरकार छ। नभए त्यो जुन चाहिँ जलस्तरको हामीले कुरा गऱ्यौँ त्यो जलस्तर घट्दै पनि जान्छ। अब पहाडमा हामीले जस्तो हेर्दैछौँ, हामीले स्पेसियली रुफटप मेकानिजमलाई युज गरेर हामीले पानीलाई बेसीभन्दा बेसी रूपमा हामीले सेभ गर्न सक्छौँ।
0: केन्द्र सरकारले यसको निम्ति धेरै फाइनेन्सियल एसिस्टेन्ट पनि दिएको छ,
1: यो डल्लै मेकानिजम बनाइदिएछ सरकारले। के अब आत्मनिर्भर भन्ने कुरो त अहिले हामी बुझ्दैछौँ, आत्मनिर्भरता किन पनि जरुरी छ आजको दिनमा। एउटा घरले नै आजको दिनमा एक सोलर प्यानल लगाएर मेरो बिजुली पनि उत्पन्न हुँदैछ भनेपछि, म वाटर हार्भेस्टिङको एङ्गलले सोचेर मैले आफ्नो पानीलाई बचाउने पनि प्रयास गर्दैछु भनेपछि, कहीँ न म कहीँ मेरो डिपेन्डेन्सी जुन चाहिँ सरकारप्रति म जहिले पनि डिपेन्ड हुँदै कि सरकारले यो गरिदिनुपर्छ त्यो गरिदिनुपर्छ, तर सरकारलाई त्यो फेसिलिटिज सरकारले नै दिँदैछ कि तिमी आत्मनिर्भर बन्न, तिमीले आफ्नो जुन चाहिँ मूल जुन व्यवस्था छ तिमीले आफ्नो लेभलमै सल्भ गर्नु सक्षम बन, किनभने सरकारले आउँदो दिनमा बहुत ठुलो ठुलो भिजन लिएर काम गर्दैछ। अन्तखेरि एउटा भिजन लिएर काम हुँदैछ विकसित भारतको भनेपछि हाम्रो पनि दायित्व एउटा समाजको नागरिकको हैसियतले कि यो सब चिजमा अगाडि बढेर आफू पनि जागरुक त हुँ, साथसाथै आफ्नो छेउछाउको छिमेकी रिलेटिभ हर मान्छेलाई जागरुक गर्ने कोसिस गर्नुपर्छ। किनभने आज यही प्याटर्न हाम्रो पहाडमा सबैकोमा छ भनेपछि सायदै हामीलाई पानीको आउँदो दिनमा प्रब्लम हुनेवाला छ।
0: र यस विषयमा आज हामीले विनय कुमार प्रसादजीसँग एउटा सारगर्भित चर्चा गऱ्यौँ, र यसको निम्ति तपाईँलाई धेरै धेरै धन्यवाद। नमस्कार।
1: धन्यवाद
0: श्रोताहरू, यो कार्यक्रम हाम्रो युट्युब च्यानल @AIR खरसाङ, फेसबुक आकाशवाणी न्यूज खरसाङ र ट्विटर ह्यान्डल @AIR News खरसाङ मार्फत पनि सुन्न सक्नुहुनेछ तथा आफ्ना विचार र सुझावहरू त्यहाँ दिन

हामी आकाशवाणीका साङबाट बोलिरहेका छौँ। समय यसबेला बेलुकीको 10:30 भयो। यसको साथै आज हाम्रो अधिवेशन यहीँ पूरा गरिन्छ। भोलि बिहान 6:25 जाँदा हामी हजुरहरूको सेवामा अवश्य उपस्थित हुनेछौँ। तबसम्मलाई आगे दिनुहोस्। शुभरात्रि। जय हिन्द।